0: आत्मा समृद्ध नेपाल निर्माण गर्न अग्रगामी मोर्चा घोषणा गरेको उनीहरूको दावी छ। मतेस थारूहट दलित तथा उत्पीड़ित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरू एकीकृत भएर शनिबार नयाँ बालेश्वरको थापा गाउँमा उक्त घोषणा गरेका हुन्। कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ। जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चाले अग्रगामी मोर्चा गठन गरेका हुन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष सन्तोष सियार, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष डाक्टर हरिनन्दन कुमार रंजन, खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राही रहेका छन्। मोर्चाले समावेशी लोकतन्त्र, संघीयताको प्रभावकारी कार्यान्वयन, सामाजिक न्याय र उत्पीड़ित तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न संयुक्त रूपमा राजनैतिक अभियान अघि बढ़ाउने जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गैराती कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाफ दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह लाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंकित गर्दै सरकारले सुधार गर्नै पर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा रासपाका सांसदहरू मनिष झा, रमेश परसाई, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआत्तिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख राजनैतिक दलहरूले आफ्ना कमी कमजोरी सच्याएर अघि बढ़नु नै नेपालको राजनैतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनु भएको छ। शनिबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जुन कारणले पार्टी र आन्दोलन कमजोर भएको हो ती समस्याहरूको पहिचान र सम्बोधन गर्नु नै अहिलेको मुख्य सांगठनिक कार्यभार भएको उल्लेख गर्नुभयो। ल उनले पार्टीलाई वैचारिक, राजनैतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धिकरण, सुदृढ़ीकरण र रूपान्तरण अनिवार्य रहेकोमा जोड़ दिनुभयो। साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योग मर्मत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर, सरसफाई र मेसिनको प्रारम्भिक मर्मत गरी परीक्षण सञ्चालन गरेका हुन्। परियारले आफ्नो फेसबुकमा कपड़ा बुन्ने तान चलेको भिडियो सामग्री राख्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनैतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2056 सालदेखि बन्द भएको थियो। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मर्मत कार्य अघि बढ़ाइएको हो। सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,00,000 रूपियाँ लागत लाग्ने अनुमान गरिएको छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको माग सहजै परिपूर्ति हुने विश्वास लिइएको छ। भुटोलका मुख्य सड़क तथा चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन ट्राफिक लाइट जडान गरिए पनि पालना नगर्ने प्रवृत्ति हावी हुँदै गएको छ। सहकर्मी पहिचान पोखरेलको रिपोर्ट।
1: व्यस्त शहर, दिनभर सवारी साधनको चाप, सड़कमा पैदल यात्रुको भीड़सँगै चोक चोकमा हुने आवत जावत, यही अवस्थालाई व्यवस्थित बनाउन बुटोलका विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएको छ। कुन बेला रोकिने, कुन बेला अघि बढ़ने र पैदल यात्रुले कहिले सड़क पार गर्ने, यसको संकेत अब सड़क प्रविधिले नै दिन्छ। तर समस्या प्रविधिमा होइन, प्रविधिको पालना गर्ने हाम्रो व्यवहारमा देखिन थालेको छ। कतिपयले त ट्राफिक लाइटलाई छल्न वैकल्पिक बाटो खोज्ने, लेन मिच्ने, अगाडि रहेका सवारीलाई उछुन्दै अघि बढ्ने गरेको दृश्य समेत देख्न सकिन्छ। केही सेकेण्ड बचाउने हतारमा चालकले आफ्नो मात्र होइन अर्काको ज्यान समेत जोखिममा पारिरहेका हुन्छन्। बुटोललाई व्यवस्थित सहर बनाउन ट्राफिक लाइट आवश्यक छ भन्ने माग पनि थियो। त्यही माग अनुसार ट्राफिक लाइट आयो, तर ट्राफिक लाइट आउनु समाधानको आधा हिस्सा मात्रै हो, बाँकी आधा हिस्सा हो नियम पालना। तर यही नियमलाई व्यवस्था गर्दा सड़कमा दुर्घटनाको जोखिम बढ़िरहेको छ। बुटोलका चोकहरूमा देखिने अर्को समस्या हो जेब्रा क्रसिङको प्रयोग। पैदल यात्रु सड़क पार गर्न पर्खिरहेका हुन्छन्, तर सवारी चालकहरू जेब्रा क्रसिङमै पुगेर रोकिदिँदा पैदल यात्रुले सुरक्षित रूपमा सड़क पार गर्न कठिन हुने गरेको छ। कतिपय अवस्थामा ट्राफिक लाइट हरियो भए पनि पैदल यात्रु र सवारी बीच अन्योल देखिन्छ, त जाउँ कि म जाउँ भन्ने। तर यसले एउटा कुरा स्पष्ट पार्छ, हामीलाई ट्राफिक लाइट चाहिएको थियो तर ट्राफिक संस्कार अझै विकास गर्न बाँकी छ। ट्राफिक नियम भनेको प्रहरी देख्दा मात्र पालना गर्ने विषय होइन। चोकमा ट्राफिक प्रहरी छैन भने पनि रातो बत्तीमा रोकिनुपर्छ। सड़क खाली छ भन्दैमा तीव्र गतिमा सवारी चलाउनु हुँदैन, अरूले नियम तोडे भन्दैमा आफूले पनि तोड्नु हुँदैन। त्यसैले ट्राफिक लाइटलाई बाधा होइन सुरक्षाको संकेतका रूपमा बुझौं, किनकि व्यवस्थित सड़क सरकारको मात्रै जिम्मेवारी होइन, सड़क प्रयोग गर्ने हरेक नागरिकको जिम्मेवारी हो। प्रशान्त गेवाली सँगै पहिचान पोखरेल, बुटोल।
0: सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुनः शुरू गरिएको छ। शुक्रबार राति 2 बजेसम्म खोजी गर्दा पनि सिंहको अवस्था पत्ता नलागेपछि रोकिएको खोजी कार्य पुनः शुरू गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुमारका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोरुसिङेबाट परिचालित

अनुसार सम्भावित स्थानमा खोजीलाई तीव्र बनाउँदै श्री महको अवस्थाबारे जानकारी संकलन गरिरहेको बताउनुभयो। लायन्स क्लब अफ भुटोल तिनाउको सातौं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। क्लबका वर्ष 2026-27 अध्यक्ष लायन सुदीप नेउपानेको अध्यक्षता तथा एलसीआईएफ एरिया लीडर पीएमजेएफ लायन अरूण प्रताप राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325P नेपाल वर्ष 2026-27 डिस्ट्रिक्ट चेयरपर्सन सन्दीप कस्योधनको विशेष आतिथ्यता रहेको थियो। क्लबका सचिव लायन मुकेश पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा फर्स्ट लेडी लायन नेहा गुप्ता शोधन, मल्टिपल डिस्ट्रिक्ट कन्भेन्सन कोअर्डिनेटर पीएमजीएफ लायन अर्जुन मान सैजू, इमिडिएट फास्ट डिस्ट्रिक्ट गवर्नर पीएमजेएफ लायन बलाराम भट्टराई, फर्स्ट भाइस डिस्ट्रिक्ट गवर्नर पीएमजेएफ लायन नीना पन्थी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा प्रथम उपाध्यक्ष लायन खुमराज खड्काले राष्ट्रिय झण्डाको अभिवादन गर्नुभएको थियो। पूर्वाध्यक्ष तथा रिजन चेयरपर्सन लायन भरत गैरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको। कार्यक्रममा वर्ष 25-26 अध्यक्ष अनन्त नेउपाने र गायत्रीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो। सो अवसरमा क्लबका संस्थापक अध्यक्ष लायन चिरञ्जीवी अधिकारीलाई सम्मान गरिएको थियो। साथै संस्थापक अध्यक्षद्वारा च्याप्टर सदस्यहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लायन सुदीप नेउपानेले विगतका वर्षहरूमा जस्तै आगामी वर्ष पनि लायन्स क्लब अफ भुटोल तिनाउले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, वातावरण तथा मानवीय सेवा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। द्वितीय उपाध्यक्ष लायन नारायण बस्यालको धन्यवाद ज्ञापनसँगै कार्यक्रम सम्पन्न भएको थियो। अमेरिकी अलराउण्डर हरमित सिंहले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण जनकपुर बोल्सबाट खेल्ने भएका छन्। जनकपुर बोल्सले शनिबार आफ्नो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको छ। बोल्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। देब्रिहाते स्पिन अलराउण्डर हरमितले पहिलो दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। पहिलो सिजनको च्याम्पियन बोल्सले हरमितलाई भित्र्याउन पाउँदा निकै उत्साहित रहेको जनाएको छ। हामी समाचारको अन्त्यमा आइपुगेका छौं। समाचारको अन्त्यमा प्रमुख शीर्षकहरू पुनः एकपटक। राजपाले आम नागरिकको विश्वास नतोड्ने महामन्त्री विपिन कुमार आचार्यको धारणा, भैरह बाबा बृहत कार्यक्रम। प्रधानमन्त्री बालेन्द्र शाहलाई राजपा सांसद मनिष झाको जवाफ, सरकारमा कोही एक्लो नभएको भनाई। सात दलको अग्रगामी मोर्चा घोषणा, प्रमुख दलहरू सचिनु नै सुरक्षित बाटो भएको एमाले महासचिव पोखरेलको धारणा। 2.5 दशकपछि चल्न थाल्यो हेटौडा कपड़ा उद्योग, परीक्षण उत्पादन सफल भएको प्राविधिकहरूको भनाई। शंकरनगर बहुमुखी क्याम्पसको स्थापना दिवस समारोह सम्पन्न, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह सम्पर्कविहीन, खोजी कार्य तीव्र। लायन्स क्लब अफ बुटोल तिनाउको सातौं स्थापना दिवस मनाइयो र अमेरिकी अलराउण्डर हरमितले एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्ने। हवस् त, बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना, सन्देश र मनोरञ्जनको लागि सुन्दै रहनुहोला लुम्बिनी एफएम। नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 24 गते आइतबार, अगस्त 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको एकादशी तिथि, अन्तर्राष्ट्रिय आदिवासी दिवस, राष्ट्रिय भू संरक्षण दिवस र संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
1: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेन सरकार।
0: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मनसूनमा अल निनोको प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एक विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। जन्मसिद्ध नागरिकता सीमित गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा।
0: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्भी शाहीलाई स्वर्ण, सबिन तामाङ स्टुकर च्याम्पियन जेबीआर कलेज र गोल्डेन गेट कलेजलाई प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सरकारी स्वामित्वका उद्योग व्यवस्थापनमा सुधार गरिएपछि आउन थालिएको नतिजाको प्रसंग।
1: सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास, कानून कार्यान्वयन र टीम वर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्रै उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका सबै निजी क्षेत्रलाई मात्रै औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले संघ, प्रदेश, स्थानीय तह मार्फत समझदारी गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सिटामोल, जीवनजल लगायतका विभिन्न 11 प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनिरोले यो वर्ष 25 थरीका औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिनाभित्रमा थप 11 औषधि उत्पादन गर्न लागि समेत जानकारी गराउनु भएको छ। त्यसै गरी दुग्ध विकास संस्थान डीडीसीको कारोबार पनि बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि डीडीसीको व्यापार ह्वात्तै बढ़ेको हो। त्यस्तै नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी हो। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले पनि नयाँ सरकार गठनपछि 11,16,00,000 रूपियाँ बराबरको आयुर्वेद औषधि उत्पादन गरी बजारीकरण समेत गरेको छ। त्यस्तै सरकारी स्वामित्वका 7 उद्योगको सम्पत्ति तथा स्थायित्व मूल्यांकन गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको हो। यता लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लुम सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपड़ा उद्योग अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम शुरू गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी गराउनु भएको छ। उहाँले उद्योगको स्तर उन्नति गरेर सञ्चालन गरिने समेत बताउनु भएको हो।
0: अब राजनीतिक प्रसंग एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अन्य प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भइसकेका छन् तर मन्त्री परिषद विस्तार हुन सकेको छैन। एमाले र नेकपा बीच कोशी बागमती र लुम्बिनीमा एमाले नेतृत्व तथा सुदूरपश्चिम र कर्णालीमा नेकपा नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। नेतृत्व 7 प्रदेश मध्ये कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहेकाले ती प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था छैन तर सहमति अनुसार विश्वासको मत लिएर नेकपा सहितको मन्त्रीमण्डल गठन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रक्रिया अगाडि बढ़न सकेको छैन। सुदूरपश्चिम र बागमतीमा सरकार अल्पमतमा परिसके पनि कांग्रेसले आफ्ना मुख्यमन्त्रीलाई राजीनामा गराएको छैन। कांग्रेसले ती मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत निर्देशन दिएको छैन जसका कारण सरकार अल्पमतमा परिसक्दा पनि कांग्रेसका कारण ती दुई प्रदेशमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय अन्यलमा परेको हो। गण्डकी र मधेशमा भने छलफल गर्दै जाँदा जुट्ने सहमतिका आधारमा अन्तिम निष्कर्षमा पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्नुभएको छ। तर सहमति अनुसार सरकार गठनका लागि यी दुई दलले पर्याप्त अग्रसरता देखाउन सकेका छैनन्। यसैबीच सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूह बीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजनामा छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताउनु भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठकले 2 भदौबाट ओडा अधिवेशन शुरू गरी 14-19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पनि गरिसकेको छ। यसैबीच संघीयता गणतन्त्र तथा धर्मनिरपेक्षताका पक्षधर 8 राजनैतिक दलले हिजो अग्रगामी मोर्चाको घोषणा गरेका छन्। विशेष गरी मधेसी थारू तथा आदिवासी जनजातिको मुद्दामा राजनीति गर्दै आएका दलहरूले मोर्चा गठनको घोषणा गरेका हुन्।
1: विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व समानुपातिक समावेशिता नागरिकता संहिता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
3: अलगतान्त्रिक गतिविधिहरू बढे त्यति बेला हामी यसरी नै जमा भएका छौँ। आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा संघर्ष गरेका छौँ।
1: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन। पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मण लाल कर्णले भन्नुभयो,
4: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लडाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
1: दुई दशकमा मधेस केन्द्रीय दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रीय दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
5: यो साझा संकल्प यो साझा अभियान यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
1: संविधान संशोधन संहिता सुदृढीकरण सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईबाट बस्ने भरपर्दो उपाय।
6: घर वरिपरि झाड़ीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बस्ने उपाय।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राष्ट्रिय गौरवका दुई सिंचाई आयोजना सात वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 28 साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकमा अर्को खबर प्रकाशित छ। गत फागुनमा उपचारका लागि विदेश जानुभएका देउबा फर्किँदै हुनुहुन्छ। कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किन लाग्नु भएको हो। यसअघि 26 साउनमा स्वदेश फर्किने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकट नेताहरूले बताएका छन्। हाल उहाँ हङकङमा हुनुहुन्छ। त्यस्तै 16 वर्षीय नाबालिकाको अवैध डिम्ब कारोबार प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नूतन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो, सोही दिन बयान सकेर हाजिर जमानीमा रिहा शीर्षकमा टिकराज थामीले खबर लेख्नु भएको छ। त्यस्तै मैझारो गर्दै किसान शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा टेलिकम र एनसीएललाई गुणस्तर सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ। दूरसंचार प्राधिकरणले दिएको मुख्य निर्देशनहरू रहेका छन्। गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रमा पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्नुपर्नेछ। त्यस्तै सिद्धिचरण लोकमार्गका 4 पुल अल्पत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। 28 करोड़ 900 लाखमा ठेक्का सम्झौता भएको पुल निर्माणमा 14 करोड़ 45 लाख खर्च हुँदा करिब 50% मात्रै प्रगति भएको छ। आर्थिक वर्ष 2082-83 8 करोड़ र चालू आर्थिक वर्षमा 9.20 करोड़ बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका रहेको बताइएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा मनोविज्ञानलाई क्लिनिकको घेराबाट समुदायसम्म पुर्याइने शीर्षकमा खबर छ। रोग लागेपछि उपचार खोज्ने परम्परागत मनोविज्ञानको घेरालाई भत्काउँदै अब मानसिक स्वास्थ्यलाई रोकथाम प्रवर्धन र समुदायको सशक्तिकरणसँग जोड्ने ऐतिहासिक संकल्पसहित काठमाडौँ घोषणा पत्र 2026 जारी गरिएको छ। व्यवहार विज्ञानको विकास बहुविधागत र अन्तर सांस्कृतिक दृष्टिकोण भन्ने नाराका साथ काठमाडौँमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन 2026ले उक्त घोषणा पत्र पारित गरेको छ। नेपाल सहित विश्वभरका 22 देशका मनोविज्ञान अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी नीति निर्माता र सरोकारवाला सहभागी सम्मेलनले मनोविज्ञानलाई अब अस्पतालका बन्द कोठा र विश्वविद्यालयका ठेलीबाट बाहिर निकालेर सीधै जनमानस र समुदायसँग जोड्ने उद्घोष गरेको सम्मेलनका सचिव डाक्टर नरेन्द्र ठगुन्नाले जानकारी दिनुभएको छ। अर्को खबर अन्नपूर्ण पोस्टमै ग्यासको हाहाकार पेट्रोल आकाशियो बिजुली खपतमा सरकार अनुदार शीर्षकमा भावना प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ भने प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धजी शीर्षकमा अर्को खबर छ। भारतीय पर्यटक आवागमन सेलिब्रेटीका पोस्टले बढ़ाए धार्मिक पर्यटक शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छापिएको छ। हिम पहिरोको 9 महिनापछि आधार शिविरमा भेटिए 5 वटा शव शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 स्थित रोलवालिङ क्षेत्रमा पर्ने हिम श्रृंखला अन्तर्गतको एलुंगरी हिमालको आधार शिविरमा 5 जनाको शव फेला परेको हो। एलुंगरी आधार शिविरमा देखिएको 5 वटा शव गत वर्ष कार्तिक 17 गते एलुंगरी आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा विद्युत उपभोक्ता महसूल निर्धारण निर्देशिका 2083 जारी शीर्षकमा विद्युत महसूललाई लागतमा आधारित पारदर्शी र उपभोक्ता मैत्री बनाइँदै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। आधा वर्ष सड़क बन्द तर मानसरोवर जाने पर्यटक 19% बढ़े शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। अर्को खबर भित्री पन्नामा अस्थायी इजलास वीरगंजमा मुद्दाको चाप घट्यो गत आर्थिक वर्षमा 71.8% न्याय सम्पादन शीर्षकमा खबर छापिएको छ। निरज पिठाकोठेले वीरगंजबाट लेख्नु भएको यो खबर हो। गोर्खापत्र दैनिकमा नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ। नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेका छनृ यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जुन्सी सहयोग जुटाउन समेत स्थानीयवासीको सक्रियता बढ़दै गएको छ। 970 नयाँ प्रहरी युनिट स्थापनाको माग गरिएको छ। 107 रोपनी जग्गा नागरिकबाट निशुल्क प्राप्त भयो भने 28,386 थप प्रहरी जनशक्ति आवश्यक देखिएको छ। तर आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अपराध नियन्त्रणमा पनि चुनौती देखिएको छ। 15 अर्बमा सुर्खेतमा बन्दै सिमेन्ट उद्योग शीर्षकमा ललित बसेलले लेख्नुभएको खबर छापिएको छ भने दुर्लभ प्रजातिको वन सुन्तला भेटिएको बारेमा हेटौडाबाट लेखिएको खबर छ। लोप हुँदै गएको दुर्लभ रैथाने प्रजातिको वन सुन्तला मकवानपुरको मनहरीमा भेटिएको हो। सन्दर्भ राष्ट्रिय भू संरक्षण दिवस चुनौतीपूर्ण बन्दै माटो संरक्षण शीर्षकमा खबर छापिएको छ। कान्तिपुर दैनिकमा मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गरिँदै शीर्षकमा लेखिएको खबर छ। गौरव पोखरेलले लेख्नु भएको हो। मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट चारजनाको मृत्यु भएर आलोचित हुनु परेपछि गैर घातक हतियार खरिदमा सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्न लागेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने हुनुभएको छ। शाहले भोलि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अबमसँग भेटवार्ता गर्ने तय भएको उल्लेख गरिएको छ। बास्नदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको छ भने 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीहरू किन आलोचित शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर 135 सरकारी इमेल कम्प्रोमाइज सरकारी अधिकारीकै नाममा भ्रामक इमेलको बिगबिगी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। टाइफुन डल्फिन नामको आधीका कारण चीनको पूर्वी तटीय क्षेत्रमा विद्यालय र पर्यटन गतिविधि बन्द गरिएको छ। आधीको जोखिमले जनजीवन प्रभावित भएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। आधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने अधिकारीहरूले बताएका छन्। टाइफुन आज राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियाङ प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान समेत गरिएको छ। थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा 7 जनाको मृत्यु भएको छ। गोली प्रहारबाट 30 जना घाइते भएका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कक्षा नौमा अध्ययनरत एक विद्यार्थीले गोली चलाएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने छात्र पनि मृत फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उहाँले 2 नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो।
0: साझा खबरमा अब खेल खबर। अमेरिकी अलराउण्डर हरमित सिंहले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्नुहुने भएको छ। जनकपुर बोल्सले हिजो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको छ। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदको कबड्ड हलमा सम्पन्न प्रतियोगितामा अन्भीले गर्ल्स 10-11 वर्षको एकल कातामा स्वर्ण जित्नु भएको हो। सबिन तामाङ प्रथम काठमाण्डु खेल मण्डल एनआरजी नेपाल चप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपका च्याम्पियन हुनुभएको छ। एनआरटीको आयोजनामा भएको प्रतियोगितामा सबिनले रोहित छेत्रीलाई एक पक्षीय रूपमा 6-1 फ्रेमले हराउनु भयो। र जेभियर र गोल्डेन गेट कलेजले प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
1: सर्पको टोकाईबाट बस्नका लागि अप्नाउनु पर्ने उपाय र सर्पको बाँच्न पाउने अधिकार कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
15: साझा खबरमा अब सर्पको टोकाईबाट बस्ने उपाय। नेपालमा तराई मधेसमा पाइने सर्प पहाड र हिमाल चढ्दै गएको विभिन्न अध्ययन प्रतिवेदन सार्वजनिक हुँदै आएको छ। सर्पले नटोकोस भन्नका लागि कसरी सावधानी अपनाउने, हामीले सर्पविज्ञ सेभ द लाइभ्सका अध्यक्ष कमल देवकोटासँग कुराकानी गरेका छौं।
6: झाड़ीहरू, ढुङ्गाको चाङहरू, कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासिसान जस्तो मानेर आएर लुक्ने गर्छ। त्यसले गर्दा आफ्नो घर वरिपरि झाड़ीहरू छ भने, ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्देको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो। त्यही नै हो सर्पबाट बस्ने उपाय।
16: कुनै कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन, त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ, अनि त्यसमा कतिको सत्यता?
6: त्यस्तो छ, वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन। कहिलेकाहीँ अब सर्प बढी लागिराख्यो, घरमा देखिराख्यो भने वरपर मटितेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौँ भन्नुहुन्छ होइन, त्यो अलिकति रिक्सतिर गयो। अब गाउँघरतिर अब तराईमा खरको घरहरू रहेछ, त्यस्तो रहेछ भने अब मटितेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो, केटाकेटीहरूले अब माचिस खेलाइदियो भने अर्को रिक्स भयो, त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो। फेरि एसिड हो सर्पको लागि, त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको ज्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ। त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफसफाइमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर गर्नु पर्यो।
16: कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यौं, झोलभित्र सर्प पसेर टोक्यो, पछि अस्पताल लैजाँदाखेरि बाटोमै मृत्यु भयो। अब झोल लगाउने भन्छौं, फेरि झोल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के के सावधानी अप्नायो भने सर्पको टोकाइबाट बच्न सकिने भयो?
6: झोल त लगाएको छ, तर टोक्यो भन्दा झोल लगाउनु भन्दा अगाडि नै सिरानी मुनि गएर करेक सर्पहरू लुकिसकेको हुँदो रहेछ, त्यो अवस्था पनि भयो। पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ, जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ, त्यहाँनिर गएर त्यो कप्चेरामा बसदिएको हुन सक्छ झुल लगाउन अगाडि नै, त्यो चेक गर्नु पर्यो। त्यही भएर सावधानीपूर्वक चेक गर्ने, सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ। अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिक्स त फेरि सधैँ रहन्छ।
16: अत्यन्त पातलो पातलो कपडाहरू बिछाएर सुत्नुपर्ने अवस्था तराई मधेसमा छ, अनि त्यो पातलो लुगामा झोललाई भित्र कोच्नको लागि त्यति पुग्दैन त्यसले, अनि त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकिएला?
6: सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ। अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो, जस्तो अहिले पाइन्छ अब खाटभन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन्। थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ, जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु, ठुल्ठूलो बुट लगाउनु भन्छौं, तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुन सक्छ। अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने, खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौं, तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ, एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो, त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा।
15: सर्पविज्ञ सेभ द लाइभ्सका अध्यक्ष कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग हेटौडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
15: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति
0: अनुसार प्रदेशमा अझै बनेनन् सरकार।
1: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन र सिद्धिचरण लोकमार्गका चार पुल अल्पत्र मनसूनमा अल निनो प्रभाव कमजोर।
0: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एउटा विद्यालयमा गोली चल्दा सातजनाको मृत्यु।
1: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्वी साईलाई स्वर्ण, सबिन तामाङ स्नोकर च्याम्पियन बन्न सफल।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले खुत्रकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री बालिन, जसले अस्ति राति मध्यरातमा एउटा फेसबुकमा स्टाटस लेख्नुभयो, आफू एक्लै लड्नु परेको भनेर असन्तुष्टि जनाएको जस्तो पनि देखिन्छ। यसले पार्टीभित्र कतै रवि पक्ष र बालिन पक्ष विभाजन हुन थालेको त होइन भन्ने खालका विभिन्न प्रश्नहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति सोफामा सुतेको जस्तो देखाइएको छ र मोबाइल चलाएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, एक्लै लड्दैछु। अनि त्यही बेला सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति ढोकामा उभिएका छन् र केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अनि देश बनाउने टोली खै त।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: जिल्लो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सूचना सिरीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बरद्वारा आयोजित 8 साधारण सभा तथा 4 अधिवेशन सम्बन्धी अत्यन्त जरूरी सूचना मन्दिर समितिका सम्पूर्ण पदाधिकारी सदस्य भक्तजन तथा सरकारवाला सबैमा यही श्रावण 24 गते आइतबार बिहान ठिक 11 बजे मन्दिर सभाहालमा आयोजना हुने 8 साधारण सभा तथा 4 अधिवेशनमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौ
2: कार्यक्रमका प्रमुख अतिथि दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा एक नयाँ मिलका पीठाधीश श्री 1008 डाक्टर स्वामी विमलानन्द सरस्वतीजी महाराज रहनुहुनेछ कार्यक्रममा समयमै उपस्थित भई सभालाई सफल बनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ निमप्रसाद श्रेष्ठ अध्यक्ष श्रीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बर रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौं समाज परिवर्तनमा अग्रसर बनौं
15: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
16: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा एक शङ्क नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
15: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
16: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
15: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98-570-34-520।
17: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
18: हाम्रा सेवाहरू
17: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
18: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
17: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दिटो मूल्याङ्कन गर्ने,
18: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
17: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
19: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
20: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
21: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
22: हाम्रा सेवाहरू
21: जनरल फिजिसियन,
22: स्त्री तथा प्रसुति,
21: बाल रोग,
22: छाला तथा यौन रोग,
21: हार जोड्ने नसा तथा बाथ रोग,
22: टाउको तथा मनोरोग,
21: नाक कान घाँटी,
22: जनरल सर्जरी,
21: भिडियो एक्सरे,
22: डिजिटल एक्सरे,
21: ईसीजी,
22: डेन्टल तथा प्याथोलोजी,
21: फिजियोथेरापी
22: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
23: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
24: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
15: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
25: 98-570-21-835।
26: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
27: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
26: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
28: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
26: फल फूल और सागपात बच्चा के खाना साथ साथ
27: सब मिल के खियावल जाए,
26: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संती 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर सागपात और पियर जात के फल फूल खियावेली।
27: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
26: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
27: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
29: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त,
30: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी,
29: सासू सालको मेसो खोज्दै छौ क्या।
0: आहा, यो हो नि तरिका सासू ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
1: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
0: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
2: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाऊ।
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
6: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
7: नमस्कार, रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र प्रशान्त गेवाली सँगै बीपी गौतमको हार्दिक स्वागत छ।

0: आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूमा सरकारवाला र विज्ञहरूसँग कुराकानी गर्छौं। आजको सन्दर्भको आजको श्रृंखलामा हामीसँग हुनुहुन्छ तिलोत्तमा नगरपालिका वडा नम्बर 2 स्थित जनजागृति माविका प्रह टंक प्रसाद पौडेल। उहाँसँग हामीले सामुदायिक विद्यालयको वर्तमान अवस्था, सबै सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्न नसक्नुको कारण, पछिल्लो समय सरकारले ल्याएको कक्षा 5 विद्यार्थीको परीक्षा लिन नपाइने नीति लगायतका विषयमा कुराकानी गरेका छौं।
1: टंक सर, यहाँलाई हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: अब टंक सर, अब हजुरलाई एउटा जनजागृति माविको प्रहको रूपमा मात्रै धेरैले चिनेका छन्, तपाईँको पहिचान त एउटा त्यो भइहाल्यो, त्यो बाहेक तपाईँको एउटा पहिचान र तपाईँको चाहिँ शिक्षण यात्रा, यसको बारेमा जानकारी गराइदिनुहोस् न।
2: धन्यवाद सर। वास्तवमै भन्दा मलाई सानै उमेरदेखि कक्षा 8, 9, 10 पढ्दैखेरि मेरो भित्री दिलबाटै म चाहिँ शिक्षक हुन पाए कस्तो हुँदौँ भन्ने मेरो रहर, सानैदेखि रहर त्यही भएको हुनाले पनि म एसएलसी पास गरिसकेपछि एजुकेसन लिएर इन्टर पढेँ। डिप्लोमा पनि एजुकेसन नै भयो। त्यस पछाडि मैले तत्कालै आयोग पनि दिइहालेँ। तर त्यो प्राइमेरी लेभलको आयोग म आफ्नो जन्म जिल्ला सेङ्जाबाट दिएको थिएँ। त्यसमा चाहिँ म रिटर्नमा चाहिँ सफल भयो नि, इन्टरभ्यूमा सफल हुन सकिनँ। त्यस पछाडि म यता बुटोल रूपन्देही जिल्लातिर झरेँ। यहाँ झरेर यहीँ डिप्लोमा पढ्दै अनि एउटा प्राइभेट स्कुलमा पढाउँदै गर्दै गर्दै राख्दा 2057 भदौ 24 गतेदेखि जनजाति माध्यमिक विद्यालयमा तपाईँको इङ्ग्लिस विषय पढाउनको लागि, माध्यमिक तहमा इङ्ग्लिस विषय पढाउनको लागि त्यहाँ म निजी स्रोतबाट नियुक्ति भएँ। र त्यो पहिलो ब्याच थियो एसएलसीको जनजाति माविमा। अनि त्यस पछाडि पढाउँदै पढ्दै जाने क्रममा अब आयोग 52 आयोग खोल्यो। त्यो आयोग चाहिँ मैले दिएँ, त्यो रिजल्ट निस्क्यो र 2060 फेरि त्यही जनजागृति माध्यमिक विद्यालयमा म नियुक्ति भएँ। यसरी चाहिँ मेरो शैक्षिक यात्रा चाहिँ यसरी सुरु भयो। र त्यस पछाडि म निरन्तर रूपमा जनजागृति माविमा 2068 एउटा प्रधान अध्यापकको रूपमा चाहिँ कार्यरत छु। र त्यहाँदेखिबाट मेरो चाहिँ शैक्षिक, भनौँ न, यो क्षेत्रतिर, यो शिक्षण क्षेत्रतिर चाहिँ मेरो प्रवेश भएको।
1: भनेपछि प्रारम्भ पनि जनजागृति माविबाटै गर्नुभयो, सरकारी विद्यालयको कुरा गर्दैछु, बीचमा प्रारम्भमा त कुनै निजी विद्यालयको कुरा गर्नुभयो, र त्यस यता निरन्तर सोही स्कुलमा हुनुहुन्छ भनेपछि कति वर्ष बिताउनु भयो जनजागृति माविमा?
2: अब म 57 अहिलेसम्म निरन्तर रूपमा छु। तर अब म अब थाहै भएको त 22 क्रस भइसक्यो 60 देखुन हो। र त्यो 60 भन्दा 3 पहिला 57 देखुन म 60 निजी स्रोतमा भएँ। त्यस पछाडि थाहै भएँ। यसरी हेर्दाखेरि 25 वसन्त चाहिँ जनजागृति माविमै बित्यो।
1: अब तपाईँले प्रारम्भ भन्नुभयो नि पहिला रुचिको विषय थियो, अब अहिले विगतलाई फर्केर हेर्दाखेरि त्यति बेलाको रुचि मेरो ठिकै रहेछ भन्ने जस्तो लाग्छ कि होइन, अर्कोतिर सोच बनाएको भए पनि अर्को क्षेत्रतिर मैले अझै धेरै उपलब्धि गर्थेँ भन्ने लाग्छ, के लाग्छ हजुरको?
2: यो अहिले पनि मैले धेरै साथीहरूलाई भन्ने गर्छु कि कतिपय साथीहरू शिक्षक पेसातिर लागेर गल्ती गरियो त अरू पेसातिर लाग्न पाएको भए धेरै अवसरहरू थिए भन्ने उहाँहरूले मसँग गर्ने गुनासोमा मैले, म अहिलेसम्म शिक्षक पेसामा लाएर मलाई कहीँनिर पनि पछुतो छैन। किनभने मेरो रहर हो, म बच्चा बच्चीहरूसँग खेल्ने, उनीहरूसँग बोल्ने, उनीहरूसँगै बस्ने, पढ्ने, पढाउने, योमा मेरो सानो देखुनु त्यो रुचि भयो एउटा त्यो। अर्को त म त्यो पेसातिर वास्तवमा किन लाएँ भने मलाई एउटा सम्झना छ कि हामीलाई नेपाली पढाउने गुरु हुनुहुन्थ्यो, उहाँ गुरु चाहिँ अलिक बाहिरको गुरु हुनुहुन्थ्यो तर त्यहाँ डेरा गरेर बस्नुहुन्थ्यो। अनि बिदाको दिन गुरु चाहिँ सर र हामीहरूका घरतिर यता उता जाँदा सबै मान्छेहरूले यस्तो राम्रोसँग सम्मान गर्ने, उहाँ घर जाँदाखेरि पनि मिठा मिठा कुराहरू खान दिने। अब हामी त केटाकेटी नै थियौँ नि त, अनि यसो हेरेँ होइन गुरु जस्तै हुनु पाए
1: कस्तो हुन्थ्यो
2: सबैले मन पराउने गाउँमा आउँदाखेरि हामी सबै खुसी हुने त्यसो भए त यो त राम्रो पेसा रहेछ त्यही कारणले गर्दाखेरि अब म त शिक्षक हुन पाए हुन्थ्यो भने मैले सानै बुवा बुवालाई या दाईलाई मैले भन्थेँ म त शिक्षक हुने हो म त्यतै बाटोतिर लाग्ने हो भन्थेँ र अहिले पनि म चाहिँ शिक्षक भएछु बेकार भएछु भने मैले गर्व गर्छु किनभने म मेरो चाहनै त्यही थियो र अझै पनि म चाहिँ शिक्षा क्षेत्रतिरै लाग्नुपर्छ भनेर म यताउता कतै नलागिकन अरू पेसा व्यवसाय पनि पछि गर्न सकिन्थ्यो तर म यताउता नलागिन त्यही पेसामा लागेँ र म सन्तुष्टि छु अब आफूले प्राप्त गर्ने त्यो पेसा लागेर प्राप्त गर जे गर्नुपर्ने हो त्यो प्राप्त गर्ने कुरा गरिसकेपछि त्यसबाट असन्तुष्टि हुने कुरा चाहिँ ममा छैन र मैले धेरै साथीहरूले भन्छ यो असन्तुष्टि व्यक्त गर्ने यो पेसै रोज्न हुँदैन तर म त फेरि के भने सानैदेखि त्यतातिर भएको हुनाले पनि यो पेसा ठिक पेसामा लागेछु मलाई चाहिँ एकदमै गर्व छ म सन्तुष्टि छु यसमा
1: अब टङ्क सर अब त्यति बेला जति बेला तपाईँको गुरु एउटा चाहिँ प्रेरणाको स्रोत भन्नुभयो त्यति बेलाको अवस्था र अहिलेको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ
2: त्यो सर्टेनली सरले भन्ने कुरा ठिक हो त्यतिखेरको अवस्था र अहिलेको अवस्था धेरै नै फरक छ त्यो वास्तवमा हामीहरूलाई पनि रियलाइजेसन भएको कुरा महसुस भएको कुरा सम्भवत मलाई सम्झना भएसम्म 2047 सालको राजनैतिक परिवर्तन पछाडि त्यो शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण चाहिँ अलिक चाहिँ परिवर्तन भएको शिक्षकहरूलाई हेर्ने दृष्टिकोण पनि अलिकति परिवर्तन भएको हो कि भन्ने भान चाहिँ लगभग सबैलाई भएको छ त्यो मलाई पनि भएको छ यद्यपि त्यति हुँदाहुँदै पनि एउटा व्यक्तिमा पनि त्यो निर्भर पर्छ है भन्ने चाहिँ मलाई लाग्छ जस्तो अब म शिक्षक हुँ भनेर मैले पालना गर्नुपर्ने जुन आचार संहिताहरू मैले पालना गरेर बालबच्चाहरूसँग अभिभावकहरूसँग म निरन्तर सम्पर्कमा रहेर उहाँहरूसँग सुख दुःखका कुरा पढाइका कुरा आदि इत्यादि कुराहरू गरिराख्दाखेरि अहिले पनि अभिभावकहरू मसँग भनौँ न एकता नजिकताको हिसाबले हेरेर उहाँहरूले त्यो विषयसँग कुरा गर्नुहुन्छ तर अब कतिपय हामी शिक्षकहरूले नै कतिपय त्यो कुराहरू पालना गर्न नसक्नको कारणले त्यस्तो अवस्था आएको एउटा थियो अर्को के थियो भने पहिला पढे लेखेका मान्छेहरू गाउँघरमा थोरै हुने त्यसपछि अब कतैबाट चिठी पत्र आए त्यो चिठी पत्रको उत्तर लेखिदिनु पर्यो पढिदिनु पर्यो कसैको नागरिकता बनाइदिनु पर्यो अथवा केही गर्दै अफिसियल काम गरिदिनु पर्यो भन्ने बित्तिकै शिक्षक अगाडि सरेर जानुपर्ने परिस्थिति थियो त्यसले गर्दाखेरि नि त्यो अलि बढी चाहिँ शिक्षकहरू प्रति परनिर्भरता हुने कुरा त अब थियो नै
1: जान्ने बुझ्ने भनेकै शिक्षकहरू थिए अब शिक्षक भनेको समुदायको अथवा समाजको अगुवाको रूपमा पनि लिइन्थ्यो
2: अब अहिले पछिल्लो पिरियडमा आएर अब धेरै मानिसहरू धेरै जनताहरू चाहिँ शिक्षित भए आफ्नो काम आफै गर्न सक्ने भए त्यसले गर्दाखेरि पनि त्यो थोरै घटबड चाहिँ स्वाभाविक रूपमा भएकै छ
1: अब विद्यार्थीहरू एउटा प्लस टू पछि अथवा चाहिँ त्यसपछि पनि आफ्नो एउटा करियरको रोजाइको चरणमा हुन्छन् तपाईँको लामो अनुभवले अब दुई दशक भन्दा बढीको यो शिक्षण पेसाको अनुभवले चाहिँ कस्ता व्यक्ति चाहिँ शिक्षक बन्दा ठिक हुने रहेछ कस्ता चाहिँ यो पेसा भन्दा अर्को पेसा नै रोज्दाखेरि चाहिँ कस्तालाई ठिक हुने रहेछ तपाईँको अनुभव अलिकति सेयर गरिदिनुहोस् न
2: यो पहिलो कुरो त शिक्षा पेसामा यो शिक्षण पेसामा लाग्ने भनेको भित्रबाटै आएर लाग्नु पर्दो रहेछ अनि कसैले यो पेसामा लागेर बढी महत्वाकांक्षा राख्ने साथीहरू विद्यार्थीहरू नयाँ जेनेरेसन पनि बढी जसले अपेक्षा बढी राख्छन् नि उहाँहरू चाहिँ यसमा प्रवेश नगर्दै राम्रो हुन्छ किनभने यसमा लिमिटेसन हुन्छ प्रत्येक कुराको लिमिटेसन हुन्छ त्यो लिमिटेसनभित्र बसेर काम गर्नुपर्ने हुन्छ अनि अर्को तपाईँको अब अहिले नयाँ न्यू जेनेरेसनले खासै यो पेसातिर त त्यति धेरै आकर्षण भएको देखिन्न किनभने उनीहरूले धेरै बाटाहरू खोजेका हुन्छन् धेरै अवसरहरू खोजेका हुन्छन् र उनीहरूले एउटा अवसरमा प्रवेश गरेपछि त्यसलाई केही समय ट्रायलको रूपमा हेर्ने अनि त्यो पूर्ति भएन भने फेरि उहाँहरूले अर्को चाहिँ बाटो खोज्नुहुन्छ तर यसमा त्यो अहिले त शिक्षा पेसामा लागेका साथीहरू पनि अब यता शिक्षा प्रशासनतिर अरू क्षेत्रतिर पनि रोज्दै हुनुहुन्छ एकपट्टि शिक्षामा एउटा कुनै श्रेणीमा प्रवेश गर्ने त्यसपछि फेरि अर्को पेसातिर नै अर्को तपाईँको फाँटतिर नै लाग्नु भएको छ तर यसमा विशुद्धसँग लाग्ने साथीहरूलाई के हुन्छ भने सबभन्दा पहिले त आफ्नो मनबाट आउनु पर्यो होइन अब सम्मानको हिसाबले गर्दा प्रत्येक शिक्षक भनेको एउटा सम्मानित पेसा हो सम्मानित तपाईँको शिक्षण पेसा हो त्यसमा लाग्नु भनेको त आफूले पनि त्याग गर्नुपर्ने कुराहरू धेरै हुन्छन् अनि यो धेरै पब्लिकहरूसँग कनेक्टेड हुने पेसा पनि हो किनभने अभिभावक हुन्छन् त्यसपछि गएर विद्यार्थीहरू हुन्छन् अनि त्यो समाज त्यो लोकालिटीको विद्यालय भएको समुदायसँग एउटा एक खाले सम्बन्ध राख्नुपर्छ त्यसबाट लिडरसिप भएको व्यक्ति पनि यसमा प्रवेश गर्नु पर्छ अर्को कुरा यसमा धैर्यताको तपाईँको सबभन्दा ठुलो कुरा चाहिँ धैर्यताको हुन्छ किनभने यो एक खाले स्कुल चलाउनु भनेको त्यति सजिलो कुरा पनि छैन कि अहिले त्यहाँ विभिन्न धर्म धर्म मान्ने जात जाति आदि इत्यादि सबै मिक्सअप भएको हुन्छ सब कुरालाई मिलाएर अगाडि लान सक्ने एउटा नेतृत्वको आवश्यकता पर्छ हो त्यस्तो नेतृत्व लिन सक्ने र विशेष गरी अन्तर्मनबाटै म शिक्षक हुने हो भन्ने व्यक्तिहरू शिक्षण पेसामा प्रवेश गर्दा उहाँहरूको राम्रै नै हुन्छ
1: टक्कु सर अलिक फरक प्रसङ्गमा हामी लागौँ तपाईँ एउटा अगुवा शिक्षक पनि हो अगुवा एउटा शिक्षकहरूको विगतमा तिलोत्तमा नगरपालिकाको शिक्षा समितिमा रहेर तपाईँले काम गर्नुभयो एउटा विद्यालयको लामो समय नेतृत्व गर्दै आउनुभएको छ यस आधारमा समग्रमा चाहिँ सामुदायिक विद्यालयको वर्तमान अवस्थालाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ
2: अहिले सामुदायिक विद्यालयहरू अब केही हदसम्म क्षेत्रगत हिसाबमा हेर्दा हामीले यही तिलोत्तमाको पनि क्षेत्रगत हिसाबमा हेर्दा जुन बाटो यो हाइवेको छेउछाउमा भएका विद्यालयहरू धेरै प्रगति भएको धेरै राम्रो गरेको रिजल्टको हिसाबले पनि अनि अभिभावकहरूले पनि त्यहाँ अलि बढी विश्वास गरेको देखिन्छ र केही परिवर्तनका संकेतहरू चाहिँ देखा परेका छन् तर समग्रमा अहिले हामीले

0: आसपासमा भएका विद्यालयहरूमा विद्यार्थी अभिभावकको आकर्षण अलि बढेको छ, अलि नै राम्रै बढेको पाइन्छ, तर समग्रमा चाहिँ त्यो अवस्था छैन। सबै सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्न नसक्नुको कारण र कुनै सामुदायिक विद्यालयमा भर्ना गर्न नपाइने अवस्था र कतै चाहिँ विद्यार्थी नै नभएर त्यसलाई चाहिँ मर्ज गर्नुपर्ने अवस्था, यो चाहिँ किन यो सिनारियो तयार भइरहेको छ, यसका पछाडिका कारणहरू के होलान्, यसका बारेमा चर्चा गरौँ न।
1: वास्तवमा यो एउटा समस्याकै रूपमा देखिएको छ। अब यो समस्या समाधान गर्नको लागि त विशेष गरी यो स्रोतहरूको पहुँच चाहिँ समान नहुनका कारणले गर्दाखेरिमा त्यस्तो अवस्था चाहिँ सिर्जना भएको छ। अब सरसर्ती हेर्दाखेरि यहाँ स्रोत धेरै भएका विद्यालयहरूले विभिन्न वैकल्पिक उपायहरू पनि प्रयोग गरेर उहाँहरूले विद्यार्थीहरूलाई आकर्षण गर्ने अनि त्यो रिजल्ट पनि राम्रो ल्याउने र जहाँ स्रोत साधन सीमित छ त्यो स्रोत साधन सीमित भएका ठाउँमा झन् त्यो खुम्चिँदै खुम्चिँदै गएको परिस्थिति पनि देखा परेको छ। अनि अब अहिलेको अभिभावक र अहिलेका बालबालिका भनेको कस्तो हुनुहुन्छ भने हेर्दा स्मार्ट चाहियो, अनि बिल्डिङ खेल मैदान त्यसपछि कक्षा कोठा त्यो चाहिँ अलिकति पहिलाको परम्पराभन्दा अलिक फरक हुनु पर्यो भन्ने अहिलेको अभिभावकको माग पनि चाहिन्छ, विद्यार्थीहरूको माग पनि चाहिन्छ। विद्यार्थीले रोज्दाखेरि फलो स्कुलमा भर्ना हुन्छु भन्दा किन हुने भन्दा त्यहाँ यस्तो छ, त्यहाँ खेल्ने ठाउँ यस्तो छ, त्यहाँ खेलकुदका सामग्री पाइन्छ, कक्षा कोठा पनि यस्तो राम्रो छ भन्ने हुन्छ। यो एउटा स्ट्रक्चरको हिसाबले गर्दाखेरि पनि अब हाम्रो सामुदायिक विद्यालयहरू सबैको भवन चाहिँ उस्तै स्तरको छैन, सबैमा समान पहुँच पनि छैन र सबै सामुदायिक विद्यालयमा तपाईँको दरबन्दीको हिसाबले सबै विषयगत दरबन्दी पनि नभएको कारणले गर्दाखेरि केही समस्याहरू देखिएका छन्। तिनीहरूमा साधन र स्रोत पनि थोरै छ, त्यो साधन थोरै साधन र स्रोतलाई प्रयोग गरेर अधिकतम चाहिँ रिजल्ट निकाल्न त्यहाँ अलिक गाह्रो भएको कारणले गर्दा त्यो पनि देखिएको छ। अनि अर्को एउटा मलाई लाग्यो के भने अबको युग भनेको हामी सबैले जानेको यो टेक्नोलोजीको युग सुरु भएको छ, यसमा शिक्षणमा पनि युआइटीलाई समावेश गरेर लाने र त्यही अनुसारका शिक्षकहरू त्यही अनुसारको साधन स्रोतहरू उपलब्ध गराउन सकियो भने क्रमिक रूपमा विद्यार्थी संख्या वृद्धि हुने जाने, अभिभावकहरूले पनि सामुदायिक विद्यालयहरूलाई क्रमिक रूपमा विश्वास गर्दै जाने र खास गरेर स्थानीय सरकारहरूले पनि यो एउटा समान वितरणको नीतिलाई अवलम्बन गर्न सक्ने हो भने यसले चाहिँ सबै विद्यार्थी जहाँ जहाँ छन् त्यहाँ त्यहाँ पढ्ने वातावरण चाहिँ तयार हुन्छ जस्तो मलाई लाग्छ।
0: सरले भन्नुभयो स्रोतको विद्यालयको आफ्नो स्रोतको पनि कुराको छ, जस्तो धेरै स्रोत भएकाले अनेक विकल्पहरू तयार गर्न सक्छन् र सीमित अब स्रोत भएकाले अब सरकारमै निर्भर पूर्णत सरकारमै निर्भर भएकाहरूले चाहिँ त्यो स्रोत परिचालन गर्न सक्दैनन् जसको कारणले विद्यार्थीलाई आकर्षित गर्न सकेनन् भन्ने कुरा गर्नुभयो। यो बाहेक अरू त्यस्तो चाहिँ अब सरकारी तवरबाट तपाईँलाई भन्नु नि समानुपातिक अथवा न्यायोचित वितरण हुनुपर्छ, अलि यसलाई बुझिने भाषामा भनिदिनुहोस् न यो भन्न खोजेको के हो।
1: यो कसो भने तपाईँको अब ठुल्ठुला स्कुलहरू भनौँ न पहुँचको आधारमा स्रोतहरूलाई राज्यबाट उनीहरूले सजिलैसँग लिन सक्ने र त्यो स्रोतहरू उनीहरूसँग आफ्नो स्रोत पनि हुने र राज्यबाट प्राप्त गरेको स्रोत पनि परिचालन गर्दाखेरि त्यहाँ अलि विस्तृत चाहिँ हुने भयो। अब जुन साना स्कुलहरू छन् जहाँ उसको पहुँच पनि कम छ आफ्नो स्रोत पनि छैन, अब उनीहरू त जस्ताको तस्तै रूपमा बस्नुपर्ने अवस्था देखियो। बिल्डिङ हेर्दा पनि उनीहरूका त्यस्तै जीर्ण भएका छन्, शौचालय हेर्दाखेरि पनि त्यस्तै छ, खेल मैदान पनि त्यति राम्रो छैन,
0: व्यवस्थित छैन,
1: कक्षा कोठाहरू पनि धेरै पुराना। अब नेपाली समाजमा हेर्ने हो भने त राज्यले स्कुललाई स्कुलका बिल्डिङ बनाउन लागे त कति भएर सबै जनताहरूले नै सहयोग गरेर उहाँहरूले नै
0: जनश्रमदानबाटै बनेका
1: बनेका स्कुलहरू छन्। अब ती धेरै वर्ष पहिला बनेका स्कुलहरूलाई फेरि रिप्लेसमेन्ट गर्न त सकिएको छैन, त्यही भएर जाने बित्तिकै बच्चाको के हुन्छ भने उसको मन सरर भयो भने ल म यहाँ पढ्छु भन्ने हो करे। अब त्यो परिस्थितिले गर्दाखेरि अब राज्यले पनि आफ्नो साधन र स्रोत चाहिँ पहुँच भएका ठाउँमा नै बढी प्रयोग गरेको देखिन्छ सरसर्दी हेर्दाखेरि यहाँ, र खास गरी त्यस्ता स्कुलहरूलाई उठाउन सकियो भने साना जुन चाहिँ साना स्कुलहरूलाई उठाउन सकियो भने त त्यहाँबाट फेरि ठुलो स्कुलमा विद्यार्थी आउने हुन्छ, त्यो स्कुल पनि चल्ने, त्यो समुदायमा पनि एउटा गहनाको रूपमा त्यो रहने हुन्छ। त्यो परिस्थिति छ, त्यसलाई सुरुदेखि नै त्यो रूपले अगाडि लाने र जहाँ जहाँ दरबन्दीहरू छैनन् त्यहाँ शिक्षक दरबन्दीको व्यवस्थापन गरेर एउटा शिक्षामा पुरस्कार र दण्डको व्यवस्थालाई अलिकति जोडतोडका अगाडि राम्रो गरे

0: पालिकालाई राम्रो गरेछ भनेर यी कारणहरूले राम्रा गरे भन्ने र ती राम्रा अभ्यासहरूलाई पालिकाले पालिकाभित्र जिल्लाले जिल्लाभित्र त्यो परिस्थिति तयार गर्न सक्ने हो भने फेरि कर्मिक रूपमा सुध्रन चाहिँ सक्छन् जस्तो लाग्छ।
1: टङ्क सरको भनाइबाट मैले बुझेको यो म गलत छु भने गलत छु भनिदिनु होला कि वास्तवमै सामुदायिक विद्यालयमा सुधार ल्याउने हो भने स्रोत व्यवस्थापन सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने कुरा तपाईँको निचोड हो, त्यसबाहेक के हुन्?
0: अब अर्को शिक्षा यो दरबन्दीको कुरा, शिक्षक दरबन्दीहरू जहाँ जहाँ तत्त ठाउँमा विद्यार्थीहरूलाई विद्यार्थीले पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न पर्यो। अब बिल्डिङ पनि छ, टिचर छैन, होइन त्यहाँ दरबन्दी पनि छैन भने एउटा टिचरले कतिवटा क्लास चलाउने भन्ने पनि हुन्छ। अब अहिले यो तपाईँको 2028 सालको शिक्षायान 59 तपाईँको यो शिक्षा नियमावली हेर्दाखेरि 50 विद्यार्थी बराबर तराईमा एउटा टिचर दिने, अब यो कति वर्ष पहिलाको त्यो नीति अहिले नै त्यही नीति लागू भएर अहिले हामीले हाम्रो कक्षा कोठामा 50-60 विद्यार्थी राख्न लाग्यौँ भने त हामी कहाँ त बच्चै आउँदैन त, 30-35 विद्यार्थी एउटा सेक्सनमा भन्दा बढी राख्न हामीले कोसिस गर्यो भने त बच्चै अलि असजिलो महसुस गर्छ। हो हामी गुन्द्री ओछ्याएर पढ्यो, होइन
1: अवस्था कुनै बेला थियो, अरू विकल्प थिएन,
0: अरू विकल्प थिएन, अब अहिले त विकल्पहरू धेरै छन्, होइन त्यसो भएको हुनाले पनि त्यसलाई त्यो रूपमा चाहिँ अगाडि बढाउन सक्ने र अर्को चाहिँ शिक्षकलाई एउटा तपाईँको अहिले यो प्रविधिसँग जोडेर शिक्षकलाई अहिले के छ भने हामी धेरै जसो शिक्षकहरू अलि धेरै पहिला चाहिँ नियुक्ति हुनुभएका शिक्षकहरू प्रविधिसँग नजोडिएको पनि हुन सक्नुहुन्छ, उहाँहरूले आफू चाहिँ त्यतातिर लागेको पनि हुन सक्नुहुन्छ, उहाँहरूलाई त्यो प्रविधिसँग जोडेर प्रविधि मार्फत स्कुलमा विभिन्न कार्यक्रम शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्ने भने यसको पनि एउटा सुधार्न सक्ने एउटा अवस्था चाहिँ हो।
1: अब विद्यार्थी सिकाइ उपलब्धि अथवा विद्यालयको समग्र सुधारका लागि कतिपयले भन्छन् प्रहको ठूलो भूमिका हुन्छ, के प्रह नै सबथोक हो त्यसो भए?
0: होइन, त्यहाँ टिम हुन्छ, एउटा ग्रुप हुन्छ, त्यो टिम चाहिँ सही रूपमा परिचालन भयो भने नाम प्रहको आउने, प्रह एक्लै केही पनि होइन, ऊ त अब व्यवस्थापक एउटा म्यानेजरको रूपमा
1: प्रशासनिक प्रमुख हो
0: त्यति रूपमा हेर्ने हो र उहाँ प्रहले विशेष गरी कहाँ के भइराखेको छ त्यो कुरा निगरानी राखेर रा, सबै त्यहाँ भएका स्टाफहरूलाई एक रूप बनाएर त्यो टिमलाई सही रूपमा परिचालन गर्न सक्ने हो भने त्यो स्कुल चाहिँ बल्ल एउटा रफ्तार लिन्छ। तर अब एक्लै प्रह दकुर्न सुरु गर्ने हो भने त त्यहाँ सम्भव पनि देखिन्न कि त्यो सम्भव कुरै होइन, होइन त्यसो भएर उसले लिडिङ गर्ने हिसाबले प्रह एक ठाउँमा देखिने कुरा एक ठाउँमा भयो, तर काम गर्ने हिसाबले त त्यो टिमले काम गर्ने हो, त्यो टिमलाई क्रियाशील बनाउन सकियो, त्यो टिमलाई सहीसँग परिचालन गर्न सकियो, आफूसँग जे स्रोत साधन छ त्यो स्रोत साधनलाई राम्रोसँग परिचालन गर्न सकियो भने त्यसले चाहिँ बल्ल परिणाम दिन सक्छ। अब हुन त्यो टिमले परिणाम दिँदा पनि स्कुलको प्रधान अध्यापकको नाम आउने चाहिँ स्वाभाविक रूपमै हो र हेर्दा सरसर्ती हेर्दाखेरि यहाँ फल्लो स्कुल बिग्रियो प्रधान अध्यापकको कारणले बिग्रियो हो, उसको भागमा अरूको भन्दा धेरै पर्छ तर ऊ मात्रै होइन, समग्र रूपमा सबैले अपनत्व लिन सकियो भने त्यो सबै एकरूपता जान्छन् के अरे, नत्र एउटाले मात्रै अपनत्व लिएर मेरो कारणले गर्दा यो सप्रियो भन्न सुरु गर्यो अथवा बिग्रियो भन्दा सुरु गर्यो भने त फेरि अर्काले अपनत्व लिन्न, त्यही भएर सबैको अपनत्व राखेर अगाडि बढ्न सकियो र त्यसको लिड गर्ने चाहिँ प्रमुख चाहिँ प्रधान अध्यापक हो स्वाभाविक रूपमा पनि, तर टिमलाई नै जस जाने गरी काम गरियो भने त्यसले चाहिँ प्रतिफल दिन सक्छ भन्ने मलाई लाग्छ।
1: त्यसमा चाहिँ अब समुदायको भूमिका चाहिँ कस्तो रहन्छ? अब त्यहाँ विद्यालय व्यवस्थापन समिति नि त रहन्छ, होइन अभिभावकहरू रहन्छ,
0: एकदम यसमा मलाई के लाग्छ मेरो अहिलेसम्मको अनुभव अनुसार भने विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ भनेको उहाँहरूले एउटा सपोर्टरको रूपमा चाहिँ ब्याक फोर्सको रूपमा चाहिँ विद्यालय प्रशासनलाई सहयोग गर्ने अप्ठ्यारो परेको बेलामा उहाँहरूले चाहिँ सहयोग गरिदिने किन कतिपय नीति कतिपय निर्णयहरू विद्यालयलाई आवश्यक परेको बेलामा ती निर्णयहरू गरिदिने र अरू बाह्य तपाईँको व्यवस्थापनमा शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिले सपोर्ट गर्दाखेरि ती विद्यालयहरू राम्रो भएको चाहिँ देखिन्छ, जसको कारणले गर्दा त्यहाँ बाहिरी केही अवस्था आइहाल्यो भने विद्यालय व्यवस्थापन समिति केही काम गर्नु भौतिक निर्माणका कामहरू गर्न पर्यो भने विद्यालय व्यवस्थापन समिति समग्र विद्यालयको तपाईँको मूल्याङ्कन गर्न पर्यो भने शिक्षक अभिभावक सङ्घले सुझाव दिने अब किनभने बाहिरबाट हेर्दा धेरै कुराहरू देखिन्छन् नि त ती कुराहरूलाई सहज रूपमा उहाँहरूले सकारात्मक रूपमा चाहिँ एउटा रचनात्मक र सकारात्मक रूपमा उहाँहरूले सुझाव दिनुभयो भने त्यो फेरि सहज रूपमा अगाडि जान्छ र त्यो एउटा क्याप्सुलकै काम गर्छ त्यसले एउटा सुधारको लागि एउटा क्याप्सुलको काम गर्छ त्यसो भएको हुनाले उहाँहरूको भूमिका त सबभन्दा राम्रो अनि त्यसपछि उहाँहरूको अहम भूमिका नै हुन्छ किनभने त्यो लोकालिटीसँग समन्वय गर्ने प्रमुख भूमिका भनेको विद्यालय व्यवस्थापन समितिकै हुन्छ भित्री कुरा विद्यालयसँग रहेका प्रशासनिक कुरादेखि लिएर अरू मिलाउने कुराहरू चाहिँ प्रदेखि लिएर अरू विद्यालय प्रशासनको हुन्छ भने बाह्य कुराहरू समुदायसँग सम्बन्ध गर्ने उहाँहरूसँग संवाद गर्ने के देखिएका समस्याहरूलाई समाधान गर्ने कुरो चाहिँ विद्यालय व्यवस्थापन समितिको हुन्छ विद्यालय व्यवस्थापन समितिको बहुत ठूलो भूमिका चाहिँ रहन्छ
1: अब सरले अघि पनि भन्नुभयो सामुदायिक विद्यालयहरूमा पनि सुधारको संकेतहरू देखा परेका छन् भन्नुभयो र अझै पनि चाहिँ सामुदायिक विद्यालय र निजी विद्यालयको दूरी चाहिँ अझै पनि देखिन्छ यो दूरीलाई कम गर्नका लागि राज्य स्तरबाट चाहिँ के गरिनु पर्ला भन्ने तपाईँको अनुभव छ
0: यो वास्तवमा दूरी अब बिस्तारै बिस्तारै घट्दै जस्तो तर फराकिलै छ अझै योभन्दा पहिला धेरै फराकिलो थियो अलिअलि साङ्ग्रो हुँदै हुँदै आएको अवस्था चाहिँ हामीले देख्छौँ अब यसमा सबभन्दा पहिला यो हामी कहाँ कस्तो भइदियो भने यो सामुदायिक विद्यालय र संस्थागत विद्यालयसँग यो अनावश्यक प्रतिस्पर्धाको रूपमा चाहिँ प्रस्तुत गर्नको कारणले गर्दाखेरि यो परिस्थिति चाहिँ तयार भएको हो अब राज्यले पनि यता संस्थागत विद्यालयहरू जथाभावी रूपमा खोल्न दिने अब अनुगमन कम गर्ने अनि यता सामुदायिक विद्यालयतिर पनि अब कतिपय अवस्थासम्म त्यहाँको व्यवस्थापन त्यहाँको चाहिँ शैक्षिक गतिविधिहरू कमजोर हुँदाखेरि यो दूरी बढ्दै बढ्दै बढ्दै गएको र यो दूरी अब घट्दै गएको छ र हामीले पनि के सिक्नुपर्छ भने कतिपय राम्रा कुरा संस्थागत विद्यालयहरूबाट पनि सिक्नुपर्छ उहाँहरूसँग पनि हामीहरू बसेर हाम्रा असल अभ्यासहरू उहाँहरूसँग अनुभव गर्ने र एक्सचेन्ज गर्ने र उहाँहरूका असल अभ्यासहरू पनि हामीले एक्सचेन्ज गरेर यो दुईटा विद्यालय संस्थागत र सामुदायिक विद्यालयहरू प्रतिस्पर्धी होइनन् एकअर्काका सहयोगी हुन् भन्ने एक खाले चाहिँ तपाईँको त्यो बनाएर अगाडि लान सक्ने हो भने यो एकले अर्कालाई सहयोग गर्ने सपोर्ट गर्ने कुरा अब यहाँ त अहिले त कस्तो छ भन्नुहुन्छ भने एकले अर्कालाई सहयोग गर्न भन्दा पनि कहाँ कसका गल्तीहरू गल्तीका साना कमजोरीका पाटाहरू देखिन्छन् ती पाटाहरूलाई कोट्याउने मात्रै कुरा गरिएको छ त्यसलाई छोडेर सहयोगीको रूपमा अगाडि बढ्ने र एउटा विद्यालयले अर्को विद्यालयलाई जुन रूपमा सहयोग गर्न सकिन्छ त्यो रूपमा अगाडि जाने वातावरण चाहिँ मिलाउन सक्ने हो भने त्यसले धेरै ठूलो फाइदा हुन्छ र हामीले त्यो हाम्रो ठाउँमा गरेका पनि छौँ वरिपरि भएका हाम्रा संस्थागत विद्यालयहरूसँग हामीले चाहिँ सहयोग उहाँहरूसँग पनि माग्ने उहाँहरूसँग भएका असल अभ्यासहरू हामीले पनि सुन्ने र हाम्रा असल अभ्यासहरू उहाँहरूलाई नै सुनाउने चाहिँ गरेका छौँ र योभन्दा पहिला दुई तिनवटा कार्यक्रम पनि गरियो हाम्रा स्टुडेन्ट र टिचरहरूलाई पनि त्यो स्कुलमा लाने त्यहाँका स्टुडेन्ट र टिचरहरू हाम्रो स्कुलमा ल्याउने उहाँहरूका सरहरूले हाम्रो क्लास लिइदिने हाम्रा सरहरूले उहाँहरूको क्लास लिएर यो सँगै बसेर यस्तो पनि एक समय चाहिँ हामीले गरियो तर अहिले त्यो चाहिँ स्टप भएको छ त्यो बहुत राम्रो कार्यक्रम थियो भन्ने चाहिँ हामीलाई लाग्छ र स्थानीय सरकारहरूले यसको यो तपाईँको अनुभव साटासाटलाई अलिकति प्रायोरिटी दिएर अगाडि बढ्ने भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ खास अब सरकारले लगानी गर्ने कुरा अब सामुदायिक विद्यालयमा लगानीको वृद्धि नै आवश्यक देखिन्छ अब संस्थागत विद्यालयहरू त एक खाले व्यक्तिले खोलेका भएको हुनाले उहाँले लगानी गर्नुभएको छ उहाँहरूले पनि हाम्रै बालबच्चाहरूलाई पढाइदिनु भएको छ त्यसको लागि उहाँहरूलाई पनि नराम्रो भन्ने त केही छैन तर हाम्रो यता सुधार्नतिर चाहिँ हामी अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ
1: अलिक फरक प्रसङ्गमा सर पछिल्लो पटक चाहिँ राज्यले सरकारले चाहिँ कक्षा पाँचसम्म विद्यार्थीको परीक्षा लिन नपाइने अथवा परीक्षा नलिने अनि अर्को पनि एउटा कुरा आएको छ विद्यार्थीलाई कपाल काट्न वा उसको पहिरन सम्बन्धी टिप्पणी गर्न नपाइने होइन लगायतका विभिन्न नियमहरू त्यो परिपत्र पनि गरेको छ एउटा विद्यालयको प्रशासनिक प्रमुखको रूपमा यो नियमले पार्ने प्रभावलाई कसरी लिनुहुन्छ
0: अब यसलाई दुईटा कुरा सरले एकचोटि जोड्नुभयो एउटा यो निरन्तर मूल्याङ्कनको कुरा जोड्नु भएको छ यो वास्तवमा प्राइमेरी लेभलसम्म यो ठिकै राम्रै हो यो फेरि कस्तो भयो भने नेपालमा पहिल्यैदेखि सात कक्षासम्म यो निरन्तर मूल्याङ्कन अगाडि बढाउने भन्ने थियो, यो बिस्तारै बिस्तारै हराउँदै गएको थियो र अहिले यो अलि राम्रोसँग आएको छ। यो हामी बाहिर जाँदाखेरि अरू विदेशहरूमा जाँदा नि यो प्र्याक्टिस राम्रै प्र्याक्टिस लाग्यो, त्यसो भएको हुनाले यसमा चाहिँ हामीले गर्नुपर्छ, केही गर्नुपर्छ, त्यो निरन्तर मूल्याङ्कनलाई फलोअप गरेर विद्यार्थीहरूको समग्र मूल्याङ्कन गर्ने कुरामा यो मलाई राम्रै लागेको छ, यसमा चाहिँ ठिकै छ जस्तो मलाई लाग्छ। दोस्रो विषयवस्तु सरले उठाउनु भयो, यो विषयवस्तुमा हामी पनि अन्यलमा अब वास्तवमा सानसानो बाल बच्चाहरूले पनि सर अब त कपाल काट्न नपर्ने भएछ नि भनेर काटेको बच्चाले पनि काट्न नपर्ने भएछ नि सर, आज मैले रेडियो सुन्दा यस्तो सुने, फेसबुकमा मम्मीले यस्तो सुनाउनु भएको थियो आदि इत्यादि भन्दै सानसानो बच्चाहरू, ठुलोको त कुरो छैन, सानसानो बच्चाहरू उनीहरू आउने गर्छन् र उनीहरूलाई मैले कसरी सम्झाउने गर्छु भने बाबु तिमीलाई राम्रो हुनु मन लाग्छ कि लाग्दैन, अनि कसो कसो गरेर राम्रो भइन्छ, नङ पालेर राम्रो भइन्छ कि कपाल पालेर राम्रो भइन्छ कि चस्मा लाएर राम्रो भइन्छ कि अनि यो कपडामा अलि राम्रो कपडा सफा लगाएर राम्रो भइन्छ के भइन्छ भनेर मैले दुईजना फोटाहरू पनि देखाउनु पर्छु, बेसी गरी कपाल पालेको, दाढी पालेको, सर पालेको, कुन मन पर्यो भन्दा अब तिमी यस्तै हुन्छौ कि यस्तो हुन्छौ, अब यस्तो हुँदा के गर्नु पर्यो, यस्तो हुँदा के गर्नुपर्छ भनेर मैले सम्झाउने गर्छु र ठुलो दस क्लासमा पढ्ने बच्चाहरूलाई पनि मैले बोलाएर भन्ने गर्छु। अब यो सरकारको नियम एकातिर छ, तिमीहरूको आफ्नो अधिकार हो, त्यो अधिकार प्रयोग गर्न पाउँछौ नजे नपाउने कुरो भएन, तर तिमी एउटा लिमिटेसनमा त बस्नै पर्छ होइन, अब सबै विद्यार्थीले ड्रेस किन लाउनु पर्यो त स्कुलको, किन लाउनु
1: पर्यो नि त, अलग अलग लगाएर
0: लाएर आयो भयो त, ड्रेस लाउनुको प्रमुख उद्देश्य के भने सबै बच्चाहरू समान देखिउन् होइन, कोही चाहिँ कोही अलि धेरै गरिब होलान्, कोही चाहिँ धनी होलान्, कसैको कपडा फरक लाएर आउलान्, कोही के लाएर आउला, कसैको जुत्ता चाहिँ अलि महँगो जुत्ता लाएर कस्तो महँगो लाएर आउला भनेर बच्चा बच्चीको त्यो
1: मनोविज्ञान
0: होइन त्यो नहोस् भनेर त्यो ड्रेस लगाएको। अब त्यस्तै यो कपालको पनि त्यही हो बाबु, त्यसो भएको हुनाले तिमीले पाल्न पाउँछौ पाल्न नपाउने होइन, तर सबैसित समान हुनु पर्यो, समान हुन राम्रो पनि हुनु पर्यो, आफू राम्रो पनि हुनु पर्यो। अब तिमी कपाल चट्ट पारेर कोरेर सट्ट पारेर आयो भने तिमीलाई देख्दाखेरि नि हामीले पनि ओहो कति राम्रो भएर आछन् बाबु भन्छौ भने तिमी अब झुरुम्बो भएर आयो भने राम्रो देखिन्नौ, अब यो हो बाबु हेर भनेर भन्छौ, तर यसले चाहिँ ठुलो एउटा समस्या क्रिएट गर्छ जस्तो मलाई चाहिँ मलाई लाग्छ।
1: र यो कस्तो समस्या,
0: अब यो कस्तो भन्दा पनि पहिलो कुरो त तपाईँको स्कुलमा र घरमा बच्चा बच्चीहरूको अभिभावकसँग र बच्चा बच्चीहरूको शिक्षकहरूसँग यसले कन्फ्लिक्ट क्रिएट गर्छ, अनि दोस्रो चाहिँ तपाईँको के हुँदै जान्छ भने बच्चाहरूमा उनीहरूमा आत्मबल बढ्दै जाने र अनुशासनलाई कर्मिक रूपमा भङ्ग गर्दै भङ्ग गर्दै भङ्ग गर्दै जाने चाहिँ त्यो त्यतातिर जान्छ कि जस्तो चाहिँ मलाई लाग्छ। अब आज कपाल पाल्न पाइयो, भोलि नङ पाल्न पाइन्छ, पर्सि चाहिँ आफूलाई मन लागेको कपडा लाएर जानु पाइन्छ, अनि त्यसपछि झोला लिएर गए पनि हुन्छ, नलिए गए पनि हुन्छ, दस बजे गए पनि हुन्छ, बाह्र बजे गए पनि हुन्छ भन्ने बच्चाहरूको त्यो मनोबल चाहिँ वृद्धि हुँदै गयो भने यसले हामी कहाँ पुगिन्छ भन्ने एउटा प्रश्न चाहिँ खडा गर्छ जस्तो मलाई लाग्छ।
1: अर्कोतर्फ नि टङ्क सर, अब कतिपयले फेरि यो बालमैत्री कुराहरू आउँछ नि, यो बालमैत्री कुराहरू बढी अब पनिसमेन्टै गर्ने कुरा त अलि बेठिक कुरा भयो, अहिले तपाईँलाई जोड्नु भयो, यिनी कुराहरू छन् विद्यार्थीलाई अलिकति अनुशासनमा राख्ने, सिकाउने, एउटा सभ्य बनाउने एउटा कुरा छ नि, अब यसलाई नै अब हामीले चाहिँ डिस्टर्बेन्स गर्न थाल्यो भने त भोलि कस्तो समाज बन्ला, भोलि विद्यार्थीहरू कता जालान् भन्ने अभिभावकमा अथवा शिक्षकहरूमा त्यो खालको चिन्ता पाइन्छ।
0: एकदम एकदम,
1: अब यसलाई चाहिँ कसरी हामीले चाहिँ अब समग्रमा शिक्षकले त्यहाँको प्रहले चाहिँ अब काउन्सिलिङ गर्ने हो कि के विधि अपनाउँदाखेरि यसलाई अब हामीले यसलाई ठिकै पनि तरिकाले अब अघि बढाउन सकिन्छ, एउटा नियम त आइसक्यो
0: यसलाई त अब सबभन्दा ठुलो काउन्सिलिङ हो, काउन्सिलिङ गर्ने हो, बच्चालाई राखेर उनीहरूलाई कन्भिन्स गरिसकेपछि, एकपल्ट बच्चा कन्भिन्स भइसकेपछि ऊ हो भनिसकेपछि ऊ विश्वस्त हुन्छ। दोस्रो कुरा अब प्रेसर चाहिँ बच्चालाई गर्ने कुरा पनि भएन, गर्न पनि हुँदैन, सम्झाउने नै हो, पनिसमेन्ट भन्ने कुरा त लगभग छैन नै, जो हटिसकेको छ, तर यो तपाईँको हाम्रो कस्तो समाज छ भने एक समाज एकरूपता छैन, एकरूपता समाज नभएको ठाउँमा कतिपय तपाईँको घर परिवारको वातावरण जे जुन वातावरणमा बच्चा हुर्केको छ त्यो वातावरणले उसलाई प्रत्यक्ष रूपमा असर पार्छ र उसले त्यहीँ त्यो विद्यालयमा आएर त्यो कुरा रेफ्लेक्ट गर्छ। त्यो गर्दा हामीलाई कस्तो लाग्छ भने जुन परिवारको जुन वातावरणमा ऊ बच्चा छ त्यो कुरा त उसले गर्छ नि हो त्यो सम्हाल्न चाहिँ गाह्रो हुन्छ त्यो सम्हाल्ने कहाँबाट बिग्रियो भने यस्ता कानुनहरूले गर्दा बिग्रिन्छन् अब बच्चाहरूलाई पनिस गर्ने भन्ने कुरा होइन तर उनीहरूलाई सम्झाउने हो सम्झाएर बाबु यसो हो भनेर केही राम्रा उदाहरणहरू पनि देखाउने अनि बच्चाहरूलाई यो कानुन हो यो कानुनमा हामी पनि रहनुपर्छ तिमी पनि रहनुपर्छ मैले पनि यो ड्रेस नलाइकन आयो भने म टिचर हुन्न तिमीले पनि त्यो ड्रेस नलाइआ भने तिमी स्टुडेन्ट हुन्नौ बाटा हिँड्दाखेरि पनि तिमी स्टुडेन्ट हो भन्ने एउटा परिचय भनेको तिम्रो त्यो ड्रेस हो होइन पहिरन हो अनि अब कपाल पनि तिमीले अब मैले भन्दा त अब तिमी सानै छौ अझै तिम्रो खुट्टा उभिने भएपछि तिमीलाई जे मन लाउँछ त्यो गर्न ठिक हुन्छ अहिले चाहिँ अब तिमी आफ्नो आफ्नो लागि कमाउन पनि सकेका छैनौ आफ्नो लागि गर्न पनि सकेका छैनौ अर्काले गरिदिँदाखेरि अर्काले अरूले भनेका कुरा पनि बिस्तारै मान्नुपर्छ भन्ने हिसाबले मैले सम्झाउने गर्छु र मेरो एकजना बच्चाले अस्तिकै केस हो उसले होइन सर यो त विज्ञप्ति नै छ नियमै आइसक्यो भनेर उनले भन्छ अँ बाबु छ मैले पनि पढेछु त्यो छ त्यो छैन भनेको होइन तर हामी चाहिँ यसरी जानुपर्छ भनेपछि हस्सर म भोलि चाहिँ राम्रो भएर आउँछु भनेर नाइन क्लासको बच्चा भोलिपल्ट आउँछ बाबु राम्रो भएर आयो भने चाहिँ मैले नमस्ते बाबु भनेपछि हाँसेर नमस्ते भन्दै भित्र गएँ भनेपछि अनि त्यो कक्षामा एउटा के भएछ भने आज मैले कपाल काटेर आएर मैले मलाई हेड सरले नमस्ते गर्नुभयो भन्ने एउटा राम्रो प्रभाव चाहिँ भने हामीले यसरी चाहिँ जानुपर्छ जस्तो मलाई लाग्छ
1: एक समय चाहिँ एउटा फ्री फ्राइडे भन्ने एउटा चलन आएको थियो धेरै कतिपय पालिकाहरूले सर्कुलेसन पनि गरे विद्यालयहरूलाई अनि कापी किताब नलैकेर जाने पनि चलन आयो अहिले चाहिँ के छ सर
0: यो प्र्याक्टिस अहिले कर्मी रूपमा हराउँदै गएको छ हामीले पनि तिलोत्तम नगरपालिका यो एउटा प्र्याक्टिसको रूपमा चाहिँ गरियो र प्र्याक्टिसको रूपमा गर्दा राम्रै पनि भएको थियो बालबच्चाहरू विभिन्न क्रियाकलापहरूमा सहभागी हुने अवसर पनि प्राप्त गरेका थिए अनि सामान्यतया बालकको बालबच्चाको मनोविज्ञान चाहिँ झोला नबोकिकन जाँदाखेरि अब अलिक फ्री भएर जाँदा अलिक खुसी हुने त्यस्तो पनि चाहिँ त्यो देखिएको थियो र अहिले यो पछिल्लो समय आइसकेपछि यो दुई दिन बिदा हुने कुरा आइसकेपछि अब त्यो शुक्रबार पनि पढाइ नहुँदा तीन दिनसम्म पढाइ नहुँदाखेरि यहाँ
1: अन्त परीक्षा भएको दिन पनि
0: पढाइ हुँदैन परीक्षा नभएको दिन पनि त्यहाँ पढाइ हुँदैन पहिला पहिला त अझ भोलि पढाइ कारण भोलिदेखि परीक्षा हो भन्दा एक दिन चाहिँ हामीले त्यहाँ तयारी बिदा राखिन्थ्यो अनि त्यो पनि राम्रो छैन होइन त्यसले गर्दाखेरि यहाँ त्यो चाहिँ बिस्तारै गएको छ त्यो गए पनि अब हामीहरूले के गरेका छौँ निश्चित एक बजेपछि चाहिँ एक बजेदेखि चार बजेसम्म अतिरिक्त क्रियाकलापलाई समय छुट्याएर आधा दिनलाई अतिरिक्त क्रियाकलापको समय छुट्याएर चाहिँ कार्यक्रम गर्ने गरेका छौँ अब त्यो ब्याग फ्री भनेर ब्यागै ल्याउन पर्दैन ब्याग नलिए आऊ भनेर चाहिँ अहिले चाहिँ भनिएको चाहिँ छैन समूह त अब तिलोत्तमा धेरै स्कुलमा छैन
1: हरायो भन्नु
0: जस्तो लाग्छ है मलाई
1: टङ्क सर तपाईँहरू यो शैक्षिक यो विषयकै सन्दर्भमा हालै चाहिँ थाइल्यान्डको पनि भ्रमण गर्नुभयो तपाईँहरूको सोसियल मिडियाहरूमा त्यो देखियो पनि केही टिचरहरू जानुभएको थियो त्यो कार्यक्रम कस्तो थियो त्यहाँबाट के सिक्नुभयो त्यसको बारेमा पनि केही अनुभवहरू सेयर गरिदिनुहोस् न हाम्रा श्रोता दर्शकहरू
0: हो हामी चाहिँ 21 दिनको एउटा कार्यक्रममा थाइल्यान्ड को धमाकाया फाउन्डेसन भन्ने थाइल्यान्डमा त्यो खोलाङसाङ प्रोभिन्समा पर्दो रहेछ त्यहाँ हामी 21 दिनसम्म एउटा शैक्षिक तालिमको लागि त्यहाँ पुगेका थियौँ त्यहाँ जाँदा तपाईँको थाइल्यान्ड जाने भनेर मेरो मनमा जे कुरा आएको थियो र म जे त्यहाँ गएँ त्यो मैले ठ्याक्कै फरक होइन जे कामको लागि गइएको थियो हामी त्यो कामभन्दा यताउता नभएको हुनाले र त्यहाँ गइसकेपछि हामीहरूले विद्यालयहरू भिजिट गर्ने र त्यहाँ हामीलाई बडा राम्रो राम्रो प्रोफेसरहरू आएर तालिम दिने चाहिँ गर्नुभयो हामी 21 दिन त्यहाँ बिताउँ र त्यो तालिम चाहिँ वास्तवमै अहिलेसम्म मैले लिएहरूका तालिमहरूमध्ये एउटा उत्कृष्ट तालिम हो भन्ने चाहिँ म आफूलाई पनि फिल भयो उहाँहरूले पाँचवटा टपिक्सहरूमा विशेष गरी पाँचवटा विषयवस्तुहरूमा लाई जोडेर एउटा तालिम दिनुहुँदो रहेछ ती पाँचवटा विषयवस्तुलाई मैले समग्रमा सारांशमा पाँचवटै कुराहरूलाई जोड्दा के भन्यो भने आफ्नो काम चाहिँ एकदम सफा स्पष्टसँग क्रम मिलाएर शिष्टताका साथ समय व्यवस्थापन गरेर एकाग्र भएर गर्ने काम हो यो पाँचवटा कुरा त्यही भएर मैले एउटा सफा एउटा क्रम मिलाएर एउटा समय व्यवस्था के अरे शिष्टता समय व्यवस्थापन र एकाग्र यो पाँचवटा कुरामै रहेर उहाँहरूले हामीलाई तालिम दिनुभयो र हामीले नसोचेको काम जस्तो साना साना कुराहरू पनि उहाँ हामीलाई अभ्यास गराउनु भयो र हामीले त्यो देख्दा हामीलाई अचम्म पनि लाग्यो त्यो विद्यालयका ती शौचालयहरू हाम्रा भान्सा कोठाभन्दा
1: सफा छ,
0: होइन? त्यो बाल बच्चाहरूले आफै सफा गरेर चट्ट मिलाएर राखेका छन्। विद्यालय कोठाहरू ठुला कोठाहरू, अनि तपाईँको त्योलाई चाहिने शैक्षिक सामग्री सम्पूर्ण चिज त्यही कोठाभित्रै छ। अनि विशेष गरी तीन कक्षासम्म पढाउने कक्षाहरूमा दुई एउटा कक्षामा दुईजना टिचर उपलब्ध हुनुहुँदो रहेछ, र त्यो सम्पूर्ण स्रोत त्यही छ, त्यहाँबाट बाहिर निस्कनु पर्दैन। दुईवटा टिचर त्यहाँको जे हो दुईवटा टिचर, होइन? त्यो अनि तपाईँको सरलाई त्यहाँको सिस्टम कस्तो रहेछ भने बिहान 7:30 बजे बच्चा स्कुल आउने, 11 बजे त्यहीँ स्कुलमै खाना खाने, अनि खाना खाइसकेपछि 1 घन्टा चाहिँ सुत्ने व्यवस्था हुँदो रहेछ त्यहाँ। मजाले बिस्तारा चाहिँ बच्चा उजेल ल्याएका सरलक्क बिस्तारा आउन सुत्ने, अनि 3 बजे चाहिँ बिदा भएर बच्चा चाहिँ घरबाट आउनुभन्दा घर फर्काउँदा राम्रो भएर जाने, घर जाने बेला कपाल सपाल कोरेर चट्ट तेल सेल लगाइदिएर सट्ट बनाएर त्यस्तो पठाउने त्यहाँको।
1: कतिजना विद्यार्थी हुनुहुन्छ त्यो विद्यालयमा?
0: विद्यार्थी धेरै हुन्छन्, तर उहाँहरूले एउटा एउटा क्लासमा 25-30 जना मात्रै राख्नु हुँदो रहेछ। त्यो त्यसो गरेर पठाउनु हुँदो रहेछ। कति राम्रो लाग्यो बच्चा बच्चीहरू हेर्दाखेरि यहाँ, कि बिहान आउँदाखेरि यहाँ अब उठेर उमुख धोएर भनौँ न सानो बच्चा
1: हो नि, नयाँ
0: बेसकरी नयाँ भयो सर त्यो। अनि त्यो चाहिँ अनि अर्को टिचरको चाहिँ त्यहाँ टिचर हुनु भनेको यस्तो गर्वको कुरो मान्नु हुँदो रहेछ उहाँहरूले, के कस्तो भने भित्री आत्मबाटै उनीहरूले म चाहिँ टिचर भएको म आफूलाई एकदम गर्व ठाउँ
1: गर्व।
0: कक्षा कोठामा उहाँहरू जाँदाखेरि कस्तो फ्रेस मोडमा, के अब हामी साँच्चै भन्यो नेपाली टिचरहरू भन्न त अब म नभन्न मिल्ने नै होला, तर भारी बोकेर गएर गरौँको भारी बोकेर गए जस्तो गरेर हामी क्लासमा पस्छौँ, तर म कस्तो फ्रिली के आनन्द त्यस्तो तरिकाले उहाँहरू जानुहुँदैछ। र अब हाम्रा यत्रा यत्रा किताब यति किताब यत्रा यत्रा किताब 3-4 भन्दा पुस्तक पनि नै हेर्नुहोस्, अनि पुरै डिजिटलाइज सिस्टम, अनि सरकारी प्राइभेट स्कुलभन्दा सरकारी स्कुलहरू सुविधा सम्पन्न राम्रा शैक्षिक सामग्रीहरूदेखि लिएर अरू चिजहरू पनि राम्रो। अनि हामी लगभग 5 दिन जति स्कुलहरूमा इन्ट्रेक्सन गर्ने, त्यहाँ के छ कसो छ भन्ने, बच्चा बच्चीहरूले बिहान आएपछि आफू बस्ने ठाउँ आफै सफा गरे, टेबल कुर्सी चट्ट आफै सफा गरे, जाने बेला पनि सफा गरेर गए, त्यो बानी परिसकेको उनीहरू अभ्यस्त, होइन? त्यो चाहिँ त्यो राम्रो लाग्यो, त्यसले चाहिँ हामीमा पनि चेन्ज ल्यायो। म पनि यहाँ आइसकेपछि त्यो सरसफाइ र मेडिटेसनको विषयमा मैले गर्छु भनेर यहाँ प्रतिज्ञा गरेर आएको थिएँ, त्यो विषयमा मैले पनि यहाँ सुरु गरिसकेको छु, र अब कर्मिक रूपमा ती कुराहरूलाई हामी लागू गर्दै
1: कस्तो रेस्पोन्स अनुभव विद्यालयमा?
0: विद्यालय राम्रो छ। अब तपाईँको सरसफाइको विषयमा सबै बच्चा बच्चीहरू आफै अलि क्रियाशील हुने, आफू बस्ने ठाउँ चाहिँ फोहोर भयो भने त्यसको त्यो पहिलो शिकार को हुन्छ, म आफै हुन्छु भन्ने त्यो ज्ञान हामीले दिइसकेपछि हो यो त हामी बस्ने ठाउँ हामी सफा गर्नुपर्छ भन्ने त्यो। अनि अब अफिस अब विशेष गरी अफिसहरूमा पनि जतापाई उतै फालेर पिउन ल्याएर मिलाइदिनुपर्छ सर्नुपर्छ भन्ने हाम्रो त्यो बानी थियो नि,
1: पुरानो
0: बानी थियो नि, त्यो अहिले सरहरू सर म्याडमहरूले आफ्नो चिज आफै मिलाएर चट्ट मिलाएर राख्ने त्यो चाहिँ विकास हुँदैछ सरसफाइको विषयमा। अब मेडिटेसन त मैले पहिलो प्रथम पिरियड लाउँदाखेरि 3 मिनट चाहिँ प्रत्येक क्लासमा क्लास टिचर सरहरूले मेडिटेसन गराउनुहुन्छ, 3 मिनटभन्दा धेरै नगराउने, र बेलुका चाहिँ 5 मिनट घर फर्काउने बेला 5 मिनट गराएर पठाएपछि बच्चाहरूमा कमसेकम उहाँहरूको सोच के रहेछ, अब सिक्नलाई त सुन्न पर्यो, सुन्नलाई त एकाग्र हुन पर्यो, हाम्रा बालबच्चाहरू त सुन्नै तयार छैन भने उनलाई सुन्ने बनाउनुपर्छ भन्ने चाहिँ त्यो देखियो, त्यो राम्रो लाग्यो, र त्यही अनुसार हामीले पनि त्यो गर्दाखेरि राम्रो हुन्छ भन्ने चाहिँ मलाई महसुस भयो।
1: टङ्क सर, अन्त्यमा हाम्रो समय सकिसक्न थालेको छ, अब अर्को वर्ष चाहिँ स्थानीय पालिकाको पनि निर्वाचन हुँदैछ, अब बीच सामुदायिक विद्यालय 1200 सम्मको विद्यालय पालिका मार्फत रहन्छन्, आगामी 5 वर्षमा चाहिँ सामुदायिक विद्यालयलाई सुधार गर्न सबैभन्दा आवश्यक तपाईँले ठानेको 3 वटा काम के देख्नुहुन्छ?
0: अब यसमा अघि पनि मैले रिपिट गर्दै आएका केही कुराहरू दोहोरिन सक्छन्। पहिलो कुरो त स्थानीय पालिकाले आवश्यकता अनुसार साधन स्रोत साधनको व्यवस्था गर्नु पर्यो, आवश्यकता अनुसार त्यहाँबाट स्टडी गरेर जुन स्कुलमा जे आवश्यक हो त्यो त्यसको व्यवस्थापन गर्नुपर्यो। दोस्रो कुरो, त्यहाँका टिचरहरूलाई जहाँ पालिकाभित्रका सबै टिचरहरूलाई एकदम खुसी साथ काम गर्ने वातावरण निर्माण गर्नु पर्यो। अनि तेस्रो कुरा भनेको के हो भने अहिले प्रविधिसँग लगाएर जोड्न पर्यो। यो 3 वटा कुरा गर्न सकिने हो भने अब अरू कुरा त राज्यले दिने कुराहरू अनि पेसागत रूपमा प्राप्त गर्ने कुराहरू आफ्नो ठाउँमा छन्, होइन? अब कतिपय स्यालेरीका कुरा होलान् के का कुरा हुन् ती फरक कुरा हुन् त्यो नियमित रूपमा हुने वार्षिक रूपमा हुने ती फरक कुरा हुन् यति कुरा गर्न सक्ने हो र नियमित रूपमा अनुगमन गरेर त्यो अनुगमन मात्रै नगर्ने अनुगमनको पृष्ठपोषण पनि दिनु पर्यो कि अब लगानी पालिकाले गरेकै छ त्यो लगानी कति चाहिँ लगानीको प्रतिफल निस्क्यो भन्ने त्यसको पृष्ठपोषण कोही पनि छैन होइन अब हामीले यहाँ पनि कक्षा आठको पाँचको पनि गरिन्थ्यो आठको परीक्षा गर्छौँ हाम्रो पालिका स्तरीय अब हामीले त्यहाँ रिजल्ट पनि देखिराखेका छौँ नि त्यो रिजल्ट देखेपछि सम्बन्ध मान्नुहोस् कुनै एउटा स्कुलमा मानव कुनै एउटा स्कुलमा म्याथमेटिक्समा धेरै विद्यार्थी फेल भयो भने त्यो स्कुलमा म्याथमेटिक्स पढाउने सरलाई कसरी काउन्सिलिङ गर्ने के गर्ने भन्ने कुरातिर रिजल्ट आयो अनि रिजल्ट ल बिग्रिएछ भन्ने भयो
1: त्यो सुधारतिर लागिएन
0: होइन त्यो परिस्थिति छ त्यो परिस्थिति गर्ने हो भने सुध्रन ठुला कुरा मात्रै गरेर सुध्रने कुरा रहन्छ कि साना साना कुराबाट स्टार्टिङ गरियो भने अनि त्यो सुध्रँदो रहेछ र अर्को कुरा चाहिँ बच्चा बच्चीहरू पनि अभिभावकहरू पनि शिक्षकहरू पनि उनीहरू यो मेरो काम हो है भन्ने कुरातिर लाग्यो भने त्यहाँ सुध्रन चाहिँ गाह्रो छ जस्तो मलाई लाग्दैन अब हामीहरू कस्तो नेपालीहरू ठुल्ठुलै कुरा मात्रै गर्ने सानसानो कुरा नगर्ने सानसानो कुराहरू गर्दाखेरि या ठुल्ठुला कुराहरू गर्दा तपाईँको धेरै अब अरू कुराहरू हो नि आफ्ना सतही कुराहरू नगर्ने त्यसले गर्दा धेरै कुरा सप्रनलाई टाइम चाहिँ लाग्दैन तर साना कुराबाट सुरु गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ
1: टङ्क सर यहाँसम्म आइदिनु भयो आफ्ना विचार सुनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद
0: ल यहाँहरू सम्पूर्ण यो टिमलाई मेरो व्यक्तिगत तर्फबाट र श्री जनजाति माध्यमिक विद्यालयको तर्फबाट यो अवसर प्रदान गर्नुभएकोमा सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दछु हस् धन्यवाद नमस्कार
1: उहाँ हुनुहुन्थ्यो जनजागृति मावि तिलोत्तमा दुई रूपन्देहीका प्र टङ्क प्रसाद पौडेल उहाँसँगको यही कुराकानी सँगसँगै आजको सन्दर्भ आजका लागि यही सकिन्छ भोलि फेरि सार्वजनिक सरकारको अर्को नयाँ विषयमा छलफल र विचार सहित आउने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला नमस्ते
2: आजको सन्दर्भ

0: स्नातकतः भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: स्वास्थ्यमा बटवल।
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि मितिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.2 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: साउजी गुड्खा दिनु न।
4: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, 1 मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको 1 करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
11: सत्तै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
13: शुभ प्रभात गुरुआमा।
14: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: खै, जन्म दर्ता दिनुहोस् त।
21: जन्म दर्ता गरेको छैन नि म्याडम।
14: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
21: हो र, मलाई त थाहा नै थिएन म्याडम।
14: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
21: ए, पहिला कसैले भनेन?
14: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
20: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
22: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
20: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
25: को हो? को हो बाहिर?
26: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
25: के भयो यति राति? किन रुँदै आकी?
26: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
25: ल भन, के भयो?
26: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको। दिदी,
25: माइला दाइले
0: पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि?
1: ल ल, अब धेरै नरो, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
2: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: यौन हिंसा से बचा जाए और सबके बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए। ऐसन हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौन समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
1: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
2: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
3: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
3: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो।
4: यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
7: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
6: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
8: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
11: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर, फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-28।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806-37111 र 9806-21354।
6: साउजी क्युआर भयो है?
7: ए बगनुस् त, मेसेज आएको छैन।
8: घरी

ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.

0: जित्नु भएको छ। अब फाइनल जित्नु छ त
1: हामीले, फाइनल जित्ने नजित्ने या हामीले सबैको मन जित्ने नजित्ने भन्दा पनि देशले जित्नु पर्यो। महत्वपूर्ण कुरा भनेको जनताको अवस्था बदल्नको लागि सरकारले शासक होइन सेवक भएर काम गर्नु पर्यो, र जनताले पनि कुनै व्यक्ति र विचारको झोला नबोकी जिम्मेवार नागरिकको रूपमा राज्यसँग अधिकारको पनि कुरा गरौं र राज्यप्रतिको कर्तव्य पनि पूरा गरौं, किनकि हाम्रो लागि ज्यानको बलिदानी दिने शहीदहरूले हेरिरहेका छन्।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
7: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
9: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 071560205।
10: सिरीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा 12 नम्बरद्वारा आयोजित 8 साधारण सभा तथा 4 अधिवेशन सम्बन्धी अत्यन्त जरूरी सूचना। मन्दिर समितिका सम्पूर्ण पदाधिकारी, सदस्य, भक्तजन तथा सरकारवाला सबैमा यही श्रावण 24 गते आइतबार बिहान ठिक 11 बजे मन्दिर सभाहालमा आयोजना हुने 8 साधारण सभा तथा 4 अधिवेशनमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौ। कार्यक्रमका प्रमुख अतिथि दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा 1 नयाँ मिलका पीठाधीश श्री 1008 डाक्टर स्वामी विमलानन्द सरस्वतीजी महाराज रहनुहुनेछ। कार्यक्रममा समयमै उपस्थित भई सभालाई सफल बनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। निमप्रसाद श्रेष्ठ, अध्यक्ष, श्रीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा 12 नम्बर रूपन्दे।
11: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
12: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
11: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
13: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
14: फोन नम्बर 071-531-6141।
15: ए
2: दिल कुमारी आज त काम गर्ने जागरै छैन।
14: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन।
15: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
14: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
17: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
16: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
17: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला।
16: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्कर नगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98-570-34-520।
18: होइन हो साइला औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो यतिका औषधि लिएर बसिरहेको छौ त के भनौँ दाई रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो।
19: ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र सयौं समस्या एकै ठाउँ निवान हस्पिटल आजै जाम।
20: हजुर नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तिलोत्तमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183 मोबाइल 98-570-68-805 97-6-76 091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
21: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
22: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
21: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
4: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
5: सबै मिलाइ खुवाऊ
4: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
7: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएडको लागि 98-471-29-657
8: स्वास्थ्यमा बुटवल
9: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
8: असल अभ्यासदेखि मितिका कुरा
9: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
8: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
8: कार्यक्रम स्वास्थ्यमा बुटवल
9: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
9: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
10: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
9: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
10: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
9: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउ कि भनेर त्यतिजना लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन पुर्खे बा, किन के
10: भयो?
9: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
11: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
9: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
10: ए, क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
11: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
12: आए दैव, फेरि मोद्र खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए, कोही छ? आउनुहोस् न, बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला।
15: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
16: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
17: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
18: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
19: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
20: ए झन्त झन्त
21: होइन, के भयो बाबु?
22: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
21: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
18: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
23: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
24: होइन, के खुसीको खबर हो दाजु?
23: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
24: हो र?
23: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175378023।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-595-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि,

0: सूचना सूचना सूचना सिरीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बरद्वारा आयोजित 8 साधारण सभा तथा 4 अधिवेशन सम्बन्धी अत्यन्त जरूरी सूचना। मन्दिर समितिका सम्पूर्ण पदाधिकारी सदस्य भक्तजन तथा सरकारवाला सबैमा यही श्रावण 24 गते आइतबार बिहान ठिक 11 बजे मन्दिर सभाहालमा आयोजना हुने 8 साधारण सभा तथा 4 अधिवेशनमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौ।
1: कार्यक्रमका प्रमुख अतिथि दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा एक नयाँ मिलका पीठाधीश श्री 1008 डाक्टर स्वामी विमलानन्द सरस्वतीजी महाराज रहनुहुनेछ। कार्यक्रममा समयमै उपस्थित भई सभालाई सफल बनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। निमप्रसाद श्रेष्ठ अध्यक्ष श्रीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बर रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
3: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
8: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
7: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
8: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
7: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्कर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
9: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।

0: 99.4 रेडियो थाहा संचार स्टूडियो टाइम
1: इट्स 9 एएम
2: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। कांग्रेस केन्द्रीय समिति बैठक बस्दै 15 महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने।
0: काठमाडौँ उपत्यका लगायतका ठाउँमा देखि

0: को ग्यास संकट सहज हुँदै आपूर्ति बढ़्यो, अनुगमन पनि तीव्र।
1: भारी पहिरो र कटानले विभिन्न ठाउँमा सड़क अवरूद्ध, केही सड़कमा एकतर्फी सवारी सञ्चालन।
0: हुर्मुज जलमार्ग खोल्न ओमानसँग सहमति नजिक पुगेको इरानको दावी, आफ्नो तेलवाहक जहाजमाथि आक्रमण भएको युएईको प्रतिक्रिया।
1: र यो सिजनको नेपाल प्रिमियर लीग क्रिकेट कार्तिक 9 गतेदेखि शुरू हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टीका अनुसार बैठक आज दिउँसो 1 बजेदेखि ललितपुर स्थित केन्द्रीय कार्यालयमा बस्दैछ। 2 महिनामा बस्नुपर्ने बैठक करिब 4 महिनामा बस्न लागेको हो। यसअघि गत चैतमा बसेको बैठकमा सभापति गगन थापाले निर्वाचनमा पार्टीले बेहोरेको क्षतिको जिम्मा लिँदै राजीनामा दिनुभएको थियो, तर केन्द्रीय कार्य समितिले राजीनामा दिन नहुने निष्कर्ष निकाले यता बैठक बस्न सकेको थिएन। यो बीचमा इतर पक्षलाई विश्वासमा लिनमै समय बित्यो। आजको बैठकमा पार्टीको 15 महाधिवेशन सहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ। यसअघि हिजो बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्य समितिका एजेण्डा तय गरेको थियो। पार्टीको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत पुग्नु र पूर्व सभापति शेरबहादुर देउवाको फिर्तीसँगै इतर पक्षले भेलाको तयारी गरिरहेका बेला यो बैठकलाई महत्वका साथ हेरिएको छ। इतर पक्षले आधिकारिकताको विवाद सर्वोच्चमा रहेकाले महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने अडान लिएको छ।
1: काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा देखिएको ग्यास संकट विस्तारै सहज हुन थालेको छ। साबिकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको आयल निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित पनि उपाध्यायले 14.2 किलो ग्यास बिक्री गर्न थालिएपछि शुरूआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताउनुभयो। गत फागुनमा ग्यासको अभाव देखिएपछि निगमले आधा सिलिण्डर भरिएको बिक्री गर्ने व्यवस्था मिलाएको थियो। आधा सिलिण्डरको बिक्रीले तत्कालको समस्या समाधान गरे पनि पछि छिट्टै पूरा ग्यास भरिएको सिलिण्डर पाउने आशामा उपभोक्ताले सिलिण्डर होल्ड गर्दा अहिलेको समस्या आएको उद्योगी बताउँछन्। नेपालमा मासिक करिब 46,000 मेट्रिक टन ग्यासको खपत हुँदै आएको छ। हाल ग्यासको आयात निरन्तर वृद्धि भइरहेको छ। गत आर्थिक वर्षको साउनमा 44,318 मेट्रिक टन ग्यास आयात भएकोमा पछिल्लो 22 दिनमा मात्र 39,774 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। यसरी साउन महिनामा मात्र करिब 55,000 मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ। ग्यासको बिक्री वितरणलाई सहज बनाउन उद्योग मन्त्री गौरी कुमारी यादव सहित निगमका उच्च अधिकारीहरूले उद्योग तथा डिलरको अनुगमनलाई पनि तीव्र पारेका छन्। हिजो उद्योग मन्त्री स्वयं बालाजू स्थित नेपाल ग्यास उद्योगको अनुगमन गर्दै बोटलिङ र वितरण प्रणालीबारे जानकारी लिनुभएको थियो। निगममा गठन गरिएको क्विक रेस्पोन्स टीमले ग्यास नपाएको भन्ने उपभोक्ताका 500+ गुनासाहरूलाई सम्बोधन गरेको छ।
0: बाढ़ी पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार तेह्रथुमको मध्यपाड़ी लोकमार्ग, सिन्धुपाल्चोकको अरणीको राजमार्ग, इलामको मेची राजमार्ग र सुवाको त्रिशुली मैलुङ स्याफ्रेबेसी सड़क, रूकुम पश्चिमको भेरी करिडोर लगायत सड़क खण्डमा यातायात प्रभावित भएको छ। काभ्रे प्लाञ्चोकको सिन्धुली जोड़ने बीपी राजमार्गमा सवारी साधनमा लगाइएको रोक कायम छ। यसै गरी मकवानपुरको कान्ति लोकपथमा पनि रातको समयमा सवारी साधनमा लगाइएको रोक कायम छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा वर्षाका कारण सड़क इलामी भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका 4-0 किलो वडा नम्बर 2 कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि अरणीको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। रूकुम पश्चिमको 8 विस्कोट नगरपालिका 6 रिजेगाड़ खोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका 9 काँडे स्थित पिङवा खोला नजिक मध्यपाड़ी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ।
1: आदिवासी जनजातिको अधिकार पहिचान र संस्कृतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्न आज विश्व आदिवासी दिवस मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा करिब 47 करोड़ 60 लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषामध्ये ठूलो बहुमत भाषा बोल्छन् र करिब 5,000 फरक संस्कृतिको प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा र मानिस र प्रकृतिबीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा पारिएका समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको जीवन भरको।
5: यो हो थाहासंचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा झापाको भद्रपुर नाकाबाट 4,93,46,85,000 रूपियाँ राजस्व संकलन गरेको छ। उक्त कार्यालयको 6,06,86,22,000 राजस्व संकलन गर्ने लक्ष्य थियो। लक्ष्यको करिब 81.31% राजस्व संकलन भएको छ। कार्यालयका सूचना अधिकारी डिली राम चौलागाईका अनुसार संकलित राजस्व मध्ये आयकरतर्फ 2,41,61,00,000 मूल्य अभिवृद्धिकर भ्याटतर्फ 1,66,00,000,000 रूपियाँ छ। अन्त शुल्कतर्फ 67 करोड़ रूपियाँ राजस्व उठेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले होर्मुज जलमार्गबाट जहाज आवाजावत सहज बनाउने विषयमा ओमानसँग सहमति नजिक पुगिएको जनाएको छ, तर त्यसले मात्रै जलमार्ग पूर्ण रूपमा खोल्न पर्याप्त नहुने इरानले बताएको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले इरान र ओमान होर्मुज हुँदै नयाँ पानी जहाज मार्ग सञ्चालन गर्ने सहमति नजिक पुगेको बताउनुभयो, तर जलमार्ग पुनः खोल्न अमेरिकाले इरानलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका अन्य शर्त पूरा हुनुपर्ने उहाँको भनाइ छ। इरानको शीर्ष राष्ट्रिय सुरक्षा निकायका सचिव मोहम्मद बाकेर जोलकाद्रले अमेरिकाले इरान विरूद्धका धम्की अन्त्य गर्नुपर्ने, इरान तथा उसका लेबनानी, प्यालेस्टाइनी, यमनी र इराकी सहयोगीमाथिको आक्रमण रोक्नुपर्ने, इरानमाथिको नाकाबन्दी तथा प्रतिबन्ध हटाउनुपर्ने र रोका गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग अघि सार्नु भएको छ। ओमानको विदेश मन्त्रालयले भने होर्मुज हुँदै हुने पानी जहाज आवतजावतको व्यवस्थाबारे इरानसँग भइरहेको वार्ता सकारात्मक र रचनात्मक भएको जनाएको छ। यसैबीच संयुक्त अरब इमिरेट्स युएई इरानले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित एक पानी जहाजमाथि होर्मुज जलमार्गमा क्षेपास्त्र प्रहार गरेको जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। बेलायतको सामुद्रिक व्यापार निगरानी निकाय युकेएमटीओका अनुसार अर्को एउटा पानी जहाज अज्ञात क्षेपास्त्रको प्रहारपछि आगलागीमा परेको थियो। आगो नियन्त्रणमा लिइएको र वातावरणीय क्षति नभएको बताइएको छ। इरानले भने यी घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
1: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संज्ञानले आगामी अक्टोबर 26 नोभेम्बर 21 अर्थात कार्तिक 9 मंगसिर 5 गतेसम्म एनपीएलको तेस्रो संस्करण सञ्चालन हुने जनाएको छ। एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ड्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। प्रतियोगिताका लागि अक्सन समेत भइसकेको छ। 8 फ्रेन्चाइज टीमले विदेशी खेलाड़ी अनुबन्ध गर्ने क्रम शुरू गरेको छ। यसैबीच अमेरिकी अलराउण्डर हरमित सिंहले जनकपुर बोल्ड्सबाट आउँदो सिजनको एनपीएल क्रिकेट खेल्ने भएका छन्। जनकपुर बोल्ड्सले हिजो आफ्नो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको घोषणा गरेको छ। बोल्ड्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ।
0: अब मौसम आज देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ भने पहाड़ी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी सुदूरपश्चिम मधेश कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका साथै कर्णाली प्रदेशका पहाड़ी भाग र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी आज राति हिमाली भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेशका साथै कर्णाली प्रदेशका पहाड़ी तथा बागमती प्रदेशका पहाड़ी र तराई भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका साथै बागमती प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस केन्द्रीय समिति बैठक बस्दै 15 महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने।
0: काठमाडौँ उपत्यका लगायतका ठाउँमा देखिएको ग्यास संकट सहज हुँदै बजार अनुगमन तीव्र, आपूर्ति पनि बढ़यो।
1: भारी पहिरो र कटानले विभिन्न ठाउँका सड़क अवरूद्ध, केही सड़कमा एकतर्फी सवारी साधन सञ्चालन।
0: हुर्मुज जलमार्ग खोल्न ओमानसँग सहमति नजिक पुगेको इरानको दावी, आफ्नो तेलवाहक जहाजमाथि आक्रमण भएको यूएईको प्रतिक्रिया।
1: र यो सिजनको नेपाल प्रिमियर लीग क्रिकेट कार्तिक 9 गतेदेखि शुरू हुने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।

0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
1: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा। तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98570-68805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
4: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
4: स्त्री तथा प्रसुति,
3: बाल रोग,
4: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
4: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
4: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
4: डिजिटल एक्सरे,
3: ईसीजी,
4: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
4: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
5: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
6: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
7: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
8: 98-570-21-835।
9: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
12: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
13: सबै मिलाइ खुवाऊ।
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
15: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
2: स्वास्थ्यमा बुटवल।
3: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा।
2: असल अभ्यासदेखि नीतिका कुरा।
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्का दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: पीतो सान्जीको मोबाइल नो

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
3: हुन्छ
9: हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे नानी, त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
11: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं।
16: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
17: माया र सद्भावले मात्र बालबालिकालाई
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ रे,
4: अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
0: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पितो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: किन आँखा मिचेकुमिचे गरेको?
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना।

0: संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। टोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
1: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी नेपाल।
2: ओहो ला
3: ल ल ल ल मरे के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स एम्बुलेन्स लगिहालो।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।

0: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
2: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल सुरु गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
0: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
0: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन बोर्ड फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे ओका व्यवस्था ना करा जाए। सलाई लाइटर लकी बच्चन के पहुंच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: लुम्बिनी, शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: चिकित्सक वा स्वास्थ्य कर्मी को सल्लाह बिना आफू खुशी प्रतिजैविक औषधि को सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितेमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
4: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
8: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
11: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
6: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
13: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
14: उत्सवको पर्व
15: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर,
14: इसीएसटी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
15: कृषि विकास बैङ्कको गल्ली विनन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
14: फोन नम्बर 071-542-6999।
16: सौजी क्युआर भयो है?
17: ए, भन्नुहोस् त, मेसेज आएको छैन।
18: घरी एसएमएस

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तोमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
7: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सूचना सूचना सूचना सिरीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बरद्वारा आयोजित 8 साधारण सभा तथा 4 अधिवेशन सम्बन्धी अत्यन्त जरूरी सूचना। मन्दिर समितिका सम्पूर्ण पदाधिकारी सदस्य भक्तजन तथा सरकारवाला सबैमा यही श्रावण 24 गते आइतबार बिहान ठिक 11 बजे मन्दिर सभाहालमा आयोजना हुने 8 साधारण सभा तथा 4 अधिवेशनमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौ। कार्यक्रमका प्रमुख अतिथि दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा एक नयाँ मिलका पीठाधीश श्री 1008 डाक्टर स्वामी विमलानन्द सरस्वतीजी महाराज रहनुहुनेछ। कार्यक्रममा समयमै उपस्थित भई सभालाई सफल बनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। निमप्रसाद श्रेष्ठ अध्यक्ष श्रीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बर रूपन्दे।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
9: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
8: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
9: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
8: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
6: ओ मिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
13: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
6: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-0003, 98476-155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
14: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासू सालको मेसो खोल्दै छौ क्या।
14: आहा, यो हो नि तरिका सासू ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
14: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
17: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ।
18: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: इस्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धूम्रपान सेवन नगरौं,
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौं।
13: पछिका लागि भनेर औषधि बचा

0: कसैले पाल्न पर्दैन आमा,
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
0: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
5: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए, बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका धोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिप्लेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
9: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
10: होइन खुर्खेबा, किन के
11: भयो?
10: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
12: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसुति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
10: होइन रे पुर्खेबा, फेरि दौडिँदै कता हो?
11: ए, क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
12: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।

0: हाय तैम फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
5: ए धन्त धन्त।
2: होइन के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
6: सौजी क्युआर भयो है?
7: ए बकुनुस् त, मेसेज आएको छैन।
8: घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तम चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजार से लाएर लगाइहाले हजुर। एकको दाना फलेन।
5: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: Thank you.

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएनएड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175625970। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
4: सूचना सूचना सूचना, सिरीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बरद्वारा आयोजित 8 साधारण सभा तथा 4 अधिवेशन सम्बन्धी अत्यन्त जरूरी सूचना। मन्दिर समितिका सम्पूर्ण पदाधिकारी, सदस्य, भक्तजन तथा सरकारवाला सबैमा यही श्रावण 24 गते आइतबार बिहान ठिक 11 बजे मन्दिर सभाहालमा आयोजना हुने 8 साधारण सभा तथा 4 अधिवेशनमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौ। कार्यक्रमका प्रमुख अतिथि दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा एक नयाँ मिलका पीठाधीश श्री 1008 डाक्टर स्वामी विमलानन्द सरस्वतीजी महाराज रहनुहुनेछ। कार्यक्रममा समयमै उपस्थित भई सभालाई सफल बनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। निमप्रसाद श्रेष्ठ अध्यक्ष, श्रीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बर रूपन्देही।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
8: फोन नम्बर 0175316041, 535641।
9: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
16: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
17: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
16: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
18: हजुर, नेपालमै उत्कृष्ट
16: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
19: Thank you.

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दैछौ क्या
0: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
6: हेलो
4: हेलो बहिनी सन्चै छौ
6: हजुर सन्चै छु हजुरलाई कस्तो छ
4: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
6: अनि हुलाकमा पो जानु
4: हो नि हुलाकमा जाऊ न
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
4: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
6: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
4: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
6: ए सहरमा मात्र होला नि
4: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
6: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: नमस्कार सेनसेविका दिदी
9: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
9: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
9: हो त
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
9: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: खै जन्म दर्ता दिनुहोस् त
12: जन्म दर्ता गरेको छैन नि म्याडम
11: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
12: हो र मलाई त थाहा नै थिएन म्याडम
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
12: पहिला कसैले भनेन
13: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
8: नेपाल सरकार विज्ञापन बोर्ड
14: पितो सान्जीको मोहन लुम्बिनी

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन 071

0: Xeno.fm and the Xeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Xeno.fm and the Xeno Radio app.
3: अर्को पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
4: सिधा कुरा प्रश्न विचार यो हो. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz एतिन्जेल हामीले तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ़ने जोखिम, काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र, आज एकै दिन 4,800 रूपियाँले बढ़ेको सुनको भाव, तोलामा 3,00,000 रूपियाँ नाग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं. नेपाल खबरमा अब थप खबरहरू. आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ. बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित देशका 35 जिल्ला र ती जिल्ला आसपास क्षेत्रमा बाढ़ीको जोखिम छ. झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलडुङ्गा, दोलखा, रामेछापमा बाढ़ीको मध्यम जोखिम छ. त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहु, बागलुङ, म्याग्दी, रूकुम पूर्व र रूकुम पश्चिम, झाँझरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईको थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ. एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ. अब विदेशको खबर. फ्रान्स सरकारले आगलागी जन्ने कार्यमा संलग्न व्यक्तिमाथिको कार्यवाहीलाई तीव्र पारेको छ. त्यहाँको गृह मन्त्रालयका अनुसार जानाजान वा दुर्घटनावश डढेलो शुरू गरेको आरोपमा 420 जना पक्राउ परेका छन्. पक्राउ पर्नेमा 166 जना नाबालिग समेत रहेको बीबीसीले जनाएको छ. दक्षिण पूर्वी बहर क्षेत्रमा 23 वर्षीय एक व्यक्तिमाथि 5 दिनमा 10 वटा डढेलो जानाजान लगाएको आरोप छ. दोषी ठहरिए उनलाई 15 वर्षसम्मको जेल सजाएर 1,50,000 युरोसम्म जरिमाना हुन सक्छ. त्यस्तै भोज क्षेत्रमा 3 वटा डढेलो लगाएको आरोपमा एक व्यक्तिलाई 3 वर्षको जेल सजाय सुनाइएको छ. विज्ञका अनुसार अधिकांश घटना निर्माण कार्यबाट निस्कने झिल्का, विद्युतीय उपकरणको खराबी, चुरोटका ठुटा र बारबेक्यू सहितका असावधानीका कारण हुने गर्छन्. यसैबीच ठूलो संख्यामा पक्राउ गरिएको भन्दै सरकारको कार्यवाहीमाथि पनि प्रश्न उठेको छ. कानून व्यवसायीहरूले समेत पर्याप्त अनुसन्धान बिनै कड़ा कार्यवाही हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। फ्रान्समा यस वर्ष गर्मीयाममा डढेलो 3,00,000 एकड़ भन्दा बढ़ी क्षेत्र जलेको छ. अब खेल खबर. लीग्स कपको समूह चरणमा इन्टर मियामी मोन्टेरेसँग पराजित भएको छ. यो खेलमा लियोनल मेस्सीले खेलेनन्. उनी पिता जर्ज ओर्खे मेस्सीको निधन भएपछि अर्जेन्टिना घर फर्किएका छन्। आज बिहान भएको खेलमा मोन्टेरेले इन्टर मियामीलाई 2-1 पराजित गरेको हो. लीग्स कपको पहिलो खेलमा एथलेटिको सान लुइससँग इन्टर मियामीले 4-2 जित निकाल्दा मेस्सीले 2 गोल गरेका थिए. सन् 2023 लीग्स कप विजेता इन्टर मियामी गएको वर्ष फाइनलसम्म पुगेको थियो, तर यसपटक समूह चरणमा एक खेल बाँकी रहँदा 3 अंक मात्रै जोडेको छ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ़ने जोखिम, काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र, इलाममा अदुवाले भाउ र बजार पाउन थाल्यो, किसानले पनि खेती विस्तार गर्न थाले, सुनको भाउ तोलामा 3,00,000 रूपियाँ नाग्यो, आज एकै दिन 4,800 रूपियाँले बढ़्यो, फ्रान्समा डढेलो लगाएको आरोपमा 420 जना पक्राउ, पक्राउ पर्नेमा 166 जना नाबालिग, र लीग्स कपको समूह चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसँग पराजय. दिउँसो 12 बजेको नेपाल खबर सकियो. दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला. शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं. नमस्कार.
5: साहुजी गुर्खा दिनु न. ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ
9: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ
9: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
11: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
10: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
11: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
10: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
11: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
13: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
10: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
15: 3 दिन भयो
10: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
15: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
10: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
15: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
16: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
10: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
17: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु नेपाल सरकार विज्ञापन बोर्ड।
18: स्वास्थ्यमा बटवल,
19: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
18: असल अभ्यासदेखि मितिका कुरा,
19: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
18: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
19: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
18: कार्यक्रम स्वास्थ्यमा बुटवल।
19: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
19: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
19: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
19: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
19: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
21: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
20: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
21: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
20: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
21: माया र सद्भावले मात्र बालबालिकालाई
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज शान्तिको आवाज।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसै नगरौं।
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: मरगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: ए बुढा, हेर्नुहोस् त, आज पनि रिसेदाई रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्त जान्त
7: होइन, के भयो बाबु?
8: ल
7: ल नाच्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
2: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
9: साउजी क्युआर भए
10: ए बगनुस् त, मेसेज आएको छैन।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: यति बेला दिउँसोको

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आज का भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: लुम्बिनी 96.8 MHz बाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुशीली हेर्न र सुन्न सकिन्छ। यति बेला कार्यक्रम सुशीलीको पक्कै पनि आइतबारी व्यवसायमा तपाईसँगै हामी छौं। प्रविधिमा र क्यामेरामा आज सविता र काल हुनुहुन्छ भने म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला तपाईसँगै रमाइलो गर्नका लागि प्रविधि क्यामेरामा आज सविताजीले हेर्दै हुनुहुन्छ, एक्लै हेर्नुभएको छ। त्यसैले पनि आइतबारी व्यवसायलाई रमाइलो गराउनका लागि तपाईँले प्रतीक्षा गर्नुभएको यो सुशीली कार्यक्रम यति बेला तपाईँको रेडियो सेट फेसबुक पेजमा आइसकेको छ। त्यसैले तपाईँ पनि तयारी गरिसक्नु भएको छ, कति बेला फेसबुक पेजमा अथवा रेडियो लुम्बिनीको कार्यक्रम आउँछ भनेर प्रतीक्षा गरिरहनु भएको थियो भने त्यो कार्य प्रतीक्षाको घड़ी समापन भएको छ। त्यसैले पनि कार्यक्रम सुशीली हो, रमाइलो गर्नुपर्छ। रमाइलो गर्नका लागि यति बेला तपाईँलाई हामी जोड़िनका लागि अनुरोध गर्न चाहन्छौ। पक्कै पनि कार्यक्रम सुशीली हो, कार्यक्रम सुशीलीसँग रहेर

लोकदोहरी भाका नेपाली लोकदोहरी गीत अथवा नेपाली गीतहरूको पक्कै पनि नयाँ तथा पुराना लोक तथा दोहरी भाकाहरू तपाईहरूको माझमा हामीले राख्दै जानेछौं। कार्यक्रममा तपाईँका म्यासेजहरू आउने गर्छन्, ती म्यासेज पढ्दै जानेछौ। तपाईँका फोन आउँछन्, त्यसलाई रिसिभ गर्दै तपाईँको प्रतिभा अथवा तपाईँले भन्न खोजेका कुराहरू रेडियोबाट जस्ताको तस्तै हामीले प्रसारण गर्नेछौ। त्यसैले पनि आउनका लागि 0175625012 बाट भएर आउनुहोला। रेडियोको रेडियो लुम्बिनी मणिक्राम भनेर नेपालीमा सर्च गर्नुभयो भने हामीसँग लाइभ कार्यक्रममा जोडिन सक्नुहुन्छ। कमेन्ट बक्समा आफूलाई मनपर्ने भाका रोजेर पठाउन सक्नुहुन्छ र आफ्ना आफन्तजनलाई सन्देश लेखेर पठाउन सक्नुहुन्छ। त्यो भाका अथवा आफूले रोजेका भाकाहरूलाई आफ्ना आफन्तजन घर परिवारलाई समर्पण पनि गर्न सक्नुहुन्छ। यो जानकारीसँगै आइतबारी बसाईलाई रमाइलो गराउनका लागि मन परेको देवी घरती मगर र कमल बरालको आवाजमा रहेको यो आइतबारी बसाईको पहिलो भाका दैलो गाना चाहन्छौ। स्वीकार्नुहोला।

0: देउरीमाल सम्झना भुट्टा भरेको स्याङ्जाली मायालाई मन परेको यो गीत सुन्दा सुन्दै कोही मित्र टेलिफोनमा आउनु भएको छ। कहाँदेखि को हुनुहुन्छ ढिला नगरी स्वागत गरौं। हजुर नमस्ते।
1: हजुर नमस्कार, म
0: ढालानन्द चालिसीजी। आरामै हुनुहुन्छ?
1: एकदम ठिक छ हजुर। हजुरहरू चाहियो?
0: हामी पनि एकदमै आरामै छौँ। बाहिर घाम लागेको छ, गर्मी छ होइन?
1: गर्मी छ, गर्मी छ, बतासुन चलिया छ, शीतल छ, ठिक छ,
0: हावासँगै घाम लाग्छ होइन, रमाइलो छ, बाहिरको मौसम पनि राम्रो छ। आज ढालानन्द चालिसी पहिलो टेलिफोन सम्पर्कमा आउनु भएको छ, पक्कै पनि आज केही नयाँ कुरा चाहिँ सुन्न पाइनेछ। अरू आराम हुनुहुन्छ ढालानन्दजी?
1: हजुर एकदम ठिक छ। कतै जान छ, त्यही भएर पहिल्यै चाहिँ नि यसो रङ लैहाल्यो, अनि त्यसपछि यसो फोन गरौँ र अनि निक्लम्ला भनेर साथी।
0: निकै रमाइलो मान्छे, धेरैले हाम्रो ढालानन्द चालिसीजीलाई माया गर्नुहुन्छ, अहिले धेरैले सम्झनुहुन्छ, हामीलाई म्यासेज गर्नुहुन्छ, प्रत्येक कार्यक्रममा ढालानन्दजी आउनुभयो कि आउनु भएन भन्नुहुन्छ, धेरैले आउनुभयो भनेर फेरि हाम्रो तनाउदेखि पनि तपाईँलाई धेरै सम्झना गर्नुहुन्छ। पक्कै पनि आज कतै जाँदै हुनुहुन्छ, हतारमा हुनुहुन्छ, रेडियोमा पहिलो सहभागीको रूपमा आउनु भएको छ ढालानन्दजी। आज जति पनि रेडियो सुन्नु भएको छ, आज के कसरी ल्याउनु भएको छ?
1: आज मैले मेरो होइन, शिव त्रिपाठीको एउटा गजल लिएर आएको छु।
0: शिव त्रिपाठीको?
1: शिव त्रिपाठीको एकदम मिठो लाग्छ उहाँको गजल। मेरो त्यो गजल गाउने चाहिँ नि कला छैन होइन, उहाँको जस्तो हुन्छ कुरै भएन, तर उहाँको शब्दलाई उहाँको पनि प्रचार होस् भन्ने पनि, अनि आफ्नो पनि अब क्षमता हुनु पर्यो, अब त सधैँभरि लेखिराख्ने पुरानो पनि भनिराख्ने कुरो भएन भनेर आज यो जमर्को गरेँ। जे होस् अनि मैले आफ्नो नभए पनि शिव त्रिपाठीको चाहिँ राम्रो उसलाई चाहिँ प्रचार गर्ने कोसिस गर्ने है आज।
0: हुन्छ एकदमै, सुरु गर्नु,
1: सुरु गरौँ,
0: सुरु गर्नु, सुरु गर्नु
1: ल है त। यसरी सुरु हुन्छ है। भन्नै छ पर्ने दिलको कुरा हो, थाहा छ यो मुस्किलको कुरा हो, भन्नै छ पर्ने दिलको कुरा हो, यो थाहा छ यो मुस्किलको कुरा हो, बल्झिन्छ उस्तै दिन रात दुख्छ, खाटो भनौ या खिलको कुरा हो, बल्झिन्छ उस्तै दिन रात दुख्छ, खाटो भनौ या खिलको कुरा हो, रोक्लन परेली कति बेरसम्म, यो नेत्र भर्ने झिलको कुरा हो, यो नेत्र भर्ने झिलको कुरा हो, लाग्यो करो

0: भन्नै छ पर्ने दिलको कुरा हो, थाहा छ यो मुस्किलको कुरा हो। हजुर धन्यवाद।
1: भन्नै पर्ने दिलको कुरा हो,
0: भन्नै छ पर्ने दिलको कुरा हो, थाहा छ यो मुस्किलको कुरा हो, कस्तो लेख्न सकेको हो के?
1: हेर्नु त, सम्झदा गहिराईमा गयौं भने पक्कै पनि धेरै राम्रो छ। त्रिपाठीजीले निकै राम्रा गजलहरू लेख्नुहुन्छ। उहाँको गजल आज ढालनन्द चालिसीजीले जस्ताको तस्तै पस्कनु भएको छ, निकै राम्रो छ। ढालनन्दजीले रेडियो लुम्बिनीलाई धेरै माया गर्नुहुन्छ, रेडियो लुम्बिनीलाई निकै माया गर्ने मध्येको भित्र पर्नुहुन्छ हाम्रो ढालनन्द चालिसीजी। रेडियोलाई यस्तै कार्यक्रमहरूमा माया गर्दै जानुहोला। पृष्ठभूमिमा बजिरहेको छ मन परेको जुन गीत, कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ।
0: रेडियो लुम्बिनी सुनिरहनु भएका सम्पूर्णलाई यो गीत समर्पण गर्दै मिल्छ भने
1: हजुर,
0: अनि सपना भुलाई सारा, सपना भुलाई सारा के अरे मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ भन्ने गीत छ नि, त्यो सायद आधुनिक गीतमा पर्छ होला यो, होइन?
1: आधुनिक गीत चाहिँ एकदमै आधुनिक गीत भन्दा हामीले दोरीलाई अहिले विशेष
0: गराएको
1: पनि बजाउँछौ ढालनन्दजी।
0: ए ल ल ल ल ल
1: अब यो बजिरहेको गीत सबैलाई ढालनन्द चालिसी भनेर
0: सुनिरहनु भएको सबैलाई समर्पण गर्दै आजलाई बिदा हुँ है त।
1: एकदमै बिदा गर्छु, नमस्ते,
0: धन्यवाद।

देउरुमाल सम्झना फुट्टा परेको स्याङ्जाली मायालाई मन परेको यो रमाइलो भाकापछि फेरि स्वागत छ कार्यक्रम सुशीलीको आइतबारी व्यवसायमा। आइतबारी व्यवसाय हो रमाइलो गराउनका लागि यति बेला प्रविधिमा सविता ढकाल, त्यसै गरेर क्यामेरामा पनि आज सविता ढकाल हुनुहुन्छ भने म तपाईँको लोकयात्री प्रकाश नेउ पनि यति बेला रमाइला लोक तथा दोहोरी भाकाहरू तीजका भाकाहरूसँगै रमाइलो गर्नका लागि जुटिसकेका छौं। विशेष गरेर महिला दिदीबहिनीहरूको नेपाली महान पर्व तीज चाहिँ नजिकिँदैछ, त्यसैले धेरैले तीजका भाकाहरू पनि रोजिरहनु भएको छ। सबैप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामीलाई नारायण नेउपानेले दोहा कतारबाट मेसेज पठाउनु भएको छ, कार्यक्रम एकदमै राम्रो छ, कार्यक्रम सुशीलीको उत्तर उत्तर प्रगतिको कामना भन्न चाहन्छु। म कालीगण्डकी गाउँपालिका पाँच मेथीबारी र अहिले योगीकुटी तिलोत्तमा तीन र हाल दोहा कतारबाट यति बेला कार्यक्रम सुनिरहेको छु। कार्यक्रम निकै राम्रो लाग्छ, रमाइलो छ, कार्यक्रम चाहिँ एकदमै दैनिकी आइडी हुन्थ्यो जस्तो छ। निकै रमाइला रमाइला गीत संगीतहरू बजाउनुहुन्छ, हामी विदेशमा रहनेहरूका लागि निकै रमाइलो लाग्छ। यो कार्यक्रम हेर्छौं अनि त्यसपछि म्यासेज गर्छौं र हामी सन्देश पठाउँछौं, कार्यक्रम सुशीली निकै राम्रो छ भनेर नारायण नेउपानेले मरमरा इस्तानबुल रेस्टुरेन्टमा यति बेला कार्यरत छु म, यहाँ हामी धेरै नेपालीहरूले सुनिरहेका छौं हेरिरहेका छौं भन्नुभएको छ। नारायण नेउपानेलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हाम्रो तर्फबाट पनि वैदेशिक रोजगारमा तपाईँले जे सोचेर जानुभएको छ पक्कै पनि त्यो पूरा होस् हामी पशुपतिनाथसँगै प्रार्थना गरेका छौं। हाम्रा नेपालीहरूलाई दुःख कष्ट कहिले पनि नपरोस्, जहाँ भए पनि जे उद्देश्य लिएर जानुभएको छ त्यो चाहिँ पूरा होस्, यो हामी कामना पनि गर्न चाहन्छौ। पक्कै पनि नारायणजी हामीलाई मिठो छ कार्यक्रम भनेर म्यासेज गर्दै गर्दा तपाईँहरूलाई पनि यो कार्यक्रम कस्तो लागेको छ, जस्तो लागेको छ त्यस्तै झर्को नमानिकन सुझाव सल्लाह प्रतिक्रिया पनि पठाउनुहोला। केही कार्यक्रमलाई सुधार्नुपर्नेछ, विदेशमा रहने हामी नेपालीहरूका लागि यसो गरिदियो भने अझै राम्रो हुन्थ्यो कार्यक्रम भन्ने केही छ भने पक्कै पनि झर्को नमानिकन कार्यक्रमलाई कमेन्ट गर्नुहोला भन्दै नारायणजीलाई म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला दिवाकर आचार्य जुवाङले हामीलाई तिलोत्तमा पाँच मणिग्राम नयाँ मिलदेखि हामीलाई म्यासेज गर्नुभएको छ, म नयाँ मिलदेखि सुशीली कार्यक्रम सुन्दैछु, व्यस्त दैनिकीमा पनि रेडियोबाट आउने मिठा गीत रमाइला कुराकानी र स्वरताका भावनासँग जोडिएका प्रस्तुतिले मलाई छुट्टै आनन्द दिने गरेको छ। विशेष गरी गाउँघरमा बसेका प्रदेशमा रहेका तथा आफ्नो जन्मभूमि र माइती घरलाई सम्झिरहेका श्रोताहरूका लागि सुशीली एउटा गीत संगीत कार्यक्रम मात्र नभएर मनको भावना पोख्ने चौतारी जस्तै पनि लाग्छ भन्नुभएको छ। धेरै धन्यवाद छ दिवाकरजी। अहिले तीज पर्व पनि नजिकिँदैछ, तीज आउँदा दिदीबहिनीहरूको मनमा माइती घर जाने रहर जाग्छ, कोही माइती घर जान पाउँछन्, कोही परिस्थिति र व्यस्तताका कारण जान पाउँदैनन्। माइती घर आमा बुवा दिदीबहिनी र बाल्यकालका सम्झनाले मन भावुक बनाउँछ, त्यस्ता भावनालाई गीत मार्फत सुशीलीले श्रोतासम्म पुर्याइदिए अझै राम्रो हुनेछ। चेलीको तीज गीत वेदनाको पोको भाग दुई सुनाइदिनु हुन अनुरोध गर्दछु। अन्तमा सुशीली कार्यक्रम दिन प्रतिदिन अझै लोकप्रिय सफल बन्दै जाओस्, सम्पूर्ण श्रोता तथा सुशीली परिवारमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सबैले शेयर गरिदिनुहोला भनेर दिवाकर आचार्य जुवाङले हामीलाई दैनिकी म्यासेज गर्नुहुन्छ। रमाइलो मान्छे रमाइलो गर्नका लागि निकै यो व्यस्त समयमा पनि धेरै लामो म्यासेज लेखेर पठाउनु भएको छ। दिवाकरजी तपाईँलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशीली हो, कार्यक्रम सुशीलीले यति बेला तपाईँहरूलाई रमाइला तथा नयाँ तथा पुराना लोक तथा दोहोरी भाकाहरू तीजका भाकाहरू बजाउँदै आउनेछ, यसैले पनि फेरि पनि दिवाकर आचार्यको रोजाइमा रहेको रमाइलो भाका वेदनाको भाग दुई स्वीकार्नुहोला।

आहा मैसम जान्छु बुहारीलाई दिनु सबफन निकै रमाइलो वेदनाको भाग पोको भाग दुई दिवाकर आचार्य ज्वाङको रुझाइमा रहेको यो रमाइलो भागकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। यति बेला भर्खरै रेडियो खोल्दै हुनुहुन्छ भने रेडियो लुम्बिनीबाट 96.8 MHz चाहिँ कार्यक्रम सुशीली तपाईँको रेडियो सेटमा आएको छ भने फेसबुक पेजमा रेडियो लुम्बिनी मणिक्राम भनेर सर्च गर्नुभयो भने नेपालीमा कार्यक्रम सुशीली आइरहेको छ। कमेन्ट बक्समा कमेन्ट गर्नका लागि सबैलाई अनुरोध गर्न चाहन्छु। धेरै साथीहरूले म्यासेज गर्नुहुन्छ कार्यक्रम सुशीलीसँगै रहेर पक्कै पनि तीज भित्रिएको छ। धेरै साथीहरूले तीजको भाका रोजिरहनु भएको छ। महिला दिदीबहिनीहरूको एउटा दुःख सुख पोक्ने अलिकति पुरानो अवस्था सम्झना गर्दा पक्कै पनि चौतारीमा बसेर मादल मृदङ्ग बजाएर आफ्ना चाहिँ घरमा वर्ष दिनसम्म गरेका दुःख परेका दुःख अथवा सासु ससुराले लाएका वचनहरू अथवा दुःख पाएका कुराहरूलाई चाहिँ माइती आँगनमा गएर पोख्ने एउटा वेदना पोख्ने भनेर चिनिन्छ तीजलाई। तर अहिले तीज चाहिँ विशेष गरेर पार्टी प्यालेसहरूमा चाहिँ मनाउँदै आउने गरेका छन् दिदीबहिनीहरूले। तर त्यो खास अर्ग्यानिक तीज भनेको जहाँ चौतारी छ, जहाँ घरहरूको बीचमा रमाइलो गर्नका लागि चाहिँ मादलहरू बजाएर आफैले गीत निकालेर आफै नाचेर त्यो भाका चाहिँ गाइन्छ, आफ्ना दुःख पोखिन्छ अथवा दुःख पोखेर मन शान्त गराइन्छ भने त्यो तीज विशेष गरेर त्यो तीज हो। त्यसैले पनि तीजलाई तीजमय बनाउनका लागि तडक भडक नगरेर दिदीबहिनीहरूले पक्कै पनि यो नेपाली समाजमा एउटा चाहिँ यो गरगहनालाई बढ़ी चाहिँ केन्द्रित नगरेर सरल रूपमा तीज मनाउनुहुनेछ भन्ने पनि हामी आशा गरेका छौं। पक्कै पनि यस्ता किसिमका तीज मनाउँदा सबैलाई रमाइलो हुन्छ। त्यसैले सबैका मनमा रमाइलो गराउनका लागि दिदीबहिनी पक्कै पनि यति बेला तीज चाहिँ यो सालको तीज यसरी मनाउने भनेर योजना गराइसक्नु भएको छ। तीजका भाकाहरू पनि हामी बजाउँदै जानेछौं, तपाईँको रोजाइलाई राख्दै जानेछौं। त्यसै गरेर दिवाकर आचार्यले वेदनाको पोको रोज्नु भएको थियो, जहाँ दिदी बहिनी माइत जान नपाएका कुरा, विदेशबाट बुढाले चाहिँ यस बेला चाहिँ वचन नलगाइदिनु होला, म विदेशमा छु, मेरो बुढीलाई चाहिँ माइत राम्रोसँग पठाउनु होला, वर्ष दिनको तीज हो भन्ने जस्ता पुरूषोत्तम नेउपालेर साथीहरूको आवाजमा रहेको यो रमाइलो भाका हामी सुनाइसकेका छौं। फेरि पनि टेकु छेत्रीजीले हामीलाई हजुर सर नमस्ते, नमस्कार, गुड आफ्टरनून, हजुरलाई आराम एवं सञ्चयको कामनाका साथ सुन्दैछु म तनहुँबाट, मौसमी अवस्था पानी परिरहेकै छ, शीतलतै छ, मेरो रोजाईको भाका धेरैपछि भेटबो दर्शन नमस्ते, धेरैपछि भेटबो दर्शन नमस्ते राखिदिनु होला। यस भाका मार्फत सम्झनु पर्दा हजुरलाई रेडियो होल युनिटलाई हाम्रो प्यारो कार्यक्रम सुशीली सुनेर बस्ने सबैलाई सम्झना नमस्कार गर्दै सुनाउन चाहन्छु भन्नुभएको छ। दर्शन नमस्ते भन्ने भाका जहाँसम्म प्राविधिक मित्रले खोज्दै हुनुहुन्छ होला, यो तीजको भाका, दोहोरी भाका अथवा नेपाली लोकगीत जसले मौलिकपन बोक्छ त्यस्ता किसिमका भाकाहरूलाई रोजाईमा राखिदिनु होला। कार्यक्रम सुशीलीले रमाइलो गराउनका लागि तपाईँलाई फोन गर्नका लागि 071-562-012 स्क्रिनमा हामी फेसबुकमा पनि राखेका छौं। आज प्राविधिक गडबड़ीको कारणले तपाईँलाई लाइभ कार्यक्रममा मेरो भिडियो आइरहेको छैन होला, तपाईँलाई पर्न गएको असुविधाप्रतिमा क्षमा प्रार्थी छु। यो प्राविधिक गडबड़ीको कारणले घरिघरि चाहिँ हामीले भने जस्तो चाहे जस्तो नहुन पनि सक्दो रहेछ, त्यसैले पनि हुँदो रहेनछ। त्यसैले आज यो क्यामेरामा केही खराबीको कारणले गर्दा तपाईँको फेसबुक पेजमा प्रत्यक्ष रूपमा चाहिँ कार्यक्रम हेर्न सक्नु भएको छैन, सुन्न त सुनिरहनु भएको छ, त्यसैले पनि म तपाईँलाई क्षमा प्रार्थी भन्न चाहन्छु। कार्यक्रम सुशीली आइतबारी बसायो, प्रविधिमा र क्यामेरामा सविता ढकाल यति बेला हुनुहुन्छ भने हाम्रो दिवाकरजीको गीत रोजाई नभेट्नु भएको भए पक्कै पनि मायाले मलाई हेरेको हेरे भन्ने गीतलाई चाहिँ तयारी अवस्थामा गरिदिनु होला। यति बेला धेरैले रेडियो सुनिरहनु भएको छ, कार्यक्रम सुशीली चलिरहेको छ। उकाली ओह्राली भन्ज्याङ चौतारीमा गुन्चिनीति भाकाहरूलाई तपाईँको माझमा नयाँ तथा पुराना लोक तथा दोहरी भाकाहरू जसले मौलिकपन बोकेको छ ती भाकाहरूलाई चाहिँ तपाईँको माझमा हामी राख्दै जानेछौं। फोन गर्नुहोला 071-562-012 बाटो भएर आउनुहोला। मायाले मलाई हेरेको हेरै पक्कै पनि श्याम सेन्चुरी र कल्पना देवकोटाको आवाजमा रहेको रमाइलो भाका तपाईँका लागि टेकु छेत्रीजी तपाईँले रोज्नु भएको भाका हामीले युट्युबमा भेटिरहेका छैनौं, भेट्यौं भने बजाउने प्रयास गर्नेछौं, अन्यथा यति बेला भने मायाले मलाई हेरेको हेरै।

आहा, मायाले मलाई हेरेको हेरै किन होला यति धेरै। पक्कै पनि यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको आइतबारी बसाईमा प्रविधिमा सविता ढकाल सँगै म तपाईँको लोकयात्री प्रकाश नेउ पनि यति बेला तपाईँको रेडियो सेटमा फेसबुक पेजमा पनि हामी आइरहेका छौं। पक्कै पनि आज भिडियो आउन सकिरहेको छैन, क्यामेराको खराबीले गर्दा अथवा प्रविधिको अलिकति खराबीले गर्दा तपाईँको माझमा हामी आज भिडियो ल्याउन सकिरहेका छैनौं, त्यसमा क्षमा प्रार्थी छौं। धेरै साथीहरूले हामीलाई माया गर्नुहुन्छ, माया गरेर म्यासेज गर्नुहुन्छ। तोयनाथ नेउपानेले तिरोतमाचार डिंगरनगरबाट हामीलाई सम्झाउनु भएको छ, कार्यक्रम सुशीली निकै राम्रो छ र अझै उत्तर प्रगतिको कामना गर्दै अब बज्ने नयाँ भाका मलाई तोयनाथ नेउपाने भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। तोयनाथजी, तपाईँलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर धेरै साथीले यो कार्यक्रमलाई चाहिँ निहाल्नु भएको छ, हेर्नु भएको छ, सुन्नु भएको छ, म्यासेज गर्नुहुन्छ, रमाइला रमाइला गीत संगीतहरू बजाउनका लागि प्रेरित गर्नुहुन्छ, फोन गर्नका लागि 0175620 12 को बाटो भएर आउनका लागि म अनुरोध गरिरहेको छु। यति बेला बाहिर चाहिँ बुटोलको हकमा घाम लागिरहेको छ, हावा चलिरहेको छ, होइन, धान चाहिँ हरियो भएको छ, बयाली खेलेको छ धान, त्यो बयाली धान खेलेको म चाहिँ हेरिरहेको छु अथवा सबैले हेरिरहनु भएको छ। कोही खेत गोड्दै हुनुहुन्छ, कोही काम गर्दै हुनुहुन्छ, कोही पसलमा हुनुहुन्छ, कोही व्यापार गरिरहनु भएको छ, कोही यात्रा गरिरहनु भएको होला, जहाँसुकै भए पनि रेडियो लुम्बिनी सुनिरहनु भएको छ कार्यक्रम सुशीली। यति बेला सुनिरहनु भएको छ कार्यक्रम सुशीलीले उकाली ओह्राली भन्ज्याङ चौतारी अथवा गाउँघर बेसी हिमाल पहाड़ तराई जता पनि त्यस्ता भाकाहरू अथवा त्यस्ता कला संस्कृतिहरूलाई जगेर्ना गर्नका लागि यति बेला कार्यक्रम सुशीली सँगै रहेर तपाईँसँगै बसिरहेको छ। आइतबारी बसाईमा फोन गरेर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने 0175620 12 को बाटो भएर आउनका लागि हामी टेलिफोन खुल्ला गरेका छौं। त्यसैले पनि टेलिफोनमा आउनका लागि म आग्रह गर्दै फेरि पनि तपाईँलाई रमाइलो भाका राख्न चाहन्छु। मलाई हुइक्यायो दिल्लीको रेलैले, शान्तिश्री परियार गणेश अधिकारीको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला।

कागायो नभना कसैले मलाई हुइकायो दिल्लीको बसैले यो रमाइलो भाका शान्तिश्री परियार गणेश अधिकारीको आवाजमा रहेको रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको आइतबार व्यवसायमा यति बेला प्रविधिमा सविता ढकाल र म तपाईँको लोकसयात्री प्रकाश नेउ पनि सँगै छौं। तपाईँ हामीसँगै हुनुहुन्छ, हामी तपाईँसँगै छौं। रमाइला रमाइला गीत संगीतसँगै लोकदोहोरी भाकाहरू तीजका भाकाहरूसँगै रमाइलो गरिराखेका छौं। पक्कै पनि आइतबार व्यवसायलाई छुट्टैको निर्धारित समय सकिएको जानकारी सविता ढकालले जनाउनु भएको छ। पक्कै पनि कार्यक्रमबाट छुट्टिनुभन्दा पहिला यतिन्जेल कार्यक्रम सुन्नुभयो सबैप्रति धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यतिले म्यासेज गर्नुभयो तपाई सम्पूर्णका लागि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशीली हो जसले कला संस्कृतिको जगेना गर्नका लागि, जसले लुकेका प्रतिभाहरूको खोजी गर्नका लागि, जसले रमाइलो गर्नका लागि, जसले एक आपसमा बोलीको विकास अथवा बोल्ने कलाको विकास, आफ्नो गलाको विकास, आफ्नो प्रतिभाको विकास गराउनका लागि यति बेला रेडियो लुम्बिनीले तपाईँको माझमा हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म ल्याउने कार्यक्रम हो। त्यसैले पनि यो कार्यक्रममा सरिक हुनका लागि अथवा यो कार्यक्रमसँग जोडिनका लागि तपाईँले फोन गर्न सक्नुहुन्छ, म्यासेज गर्न सक्नुहुन्छ। जसका लागि म्यासेज गर्नका लागि हामी लाइभ कार्यक्रममा आउने गर्छौं। रेडियो लुम्बिनी नेपालीमा, नेपाली अक्षरमा रेडियो लुम्बिनी भनेर तपाईँले सर्च गर्नुभयो भने हामीसँग साथी भन्न सक्नुहुन्छ र त्यसमा रहेर आफ्ना सन्देशहरू पठाउन सक्नुहुन्छ। आफ्ना साथीभाइलाई आफूलाई मनपर्ने लोक तथा दोहोरी गीतहरू रोज्न सक्नुहुन्छ, तीजका भाकाहरू रोज्न सक्नुहुन्छ, पर्व विशेषका भाकाहरू रोज्न सक्नुहुन्छ। जे पर्व चलिरहेको छ त्यो पर्वका भाकाहरू चाहिँ तपाईँ राख्न सक्नुहुन्छ। यसमा हामीले आधुनिक गीतहरू चाहिँ बजाउने गर्दैनौ, त्यसैले पनि लोकदोहोरी भाकालाई संरक्षण गर्नुपर्छ। जसले खैजरी मादल मृदंग मजुराहरूलाई चाहिँ संरक्षण गर्नका लागि अथवा त्यस्ता किसिमका वेशभूषाहरूलाई चाहिँ हामीले संरक्षण गर्नका लागि रेडियो लुम्बिनीले यति बेला तपाईँको माझमा कार्यक्रम सुशीली ल्याएको हो। त्यसैले छुट्टिँदा छुट्टिँदै तपाईँले फोन गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ, म्यासेज गरेर कमेन्ट बक्समा गएर आफूले म्यासेज गर्न सक्नुहुन्छ। यो जानकारी गराउँदै हामी हरेक हप्ताको आइतबार बुधबार शुक्रबार तपाईँको माझमा हामी आउने गर्छौं रमाइलो गर्नका लागि। यसमा जोडिनुहोला, यही पनि जानकारी गराउन चाहन्छु। यतिन्जेल सबैलाई एकमुष्ट रूपमा मैले धन्यवाद व्यक्त गर्न चाहन्छु। जति पनि आउनुभयो, फोन गर्नुभयो, जतिले रेडियो सुन्नुभयो सबैलाई म धन्यवाद दिँदै प्रविधिबाट 1 घण्टाको समय मेरो आवाज तपाईँको रेडियो सेटसम्म, रमाइला गीत संगीत तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि खटिने प्राविधिक मित्र सविता ढकाललाई विशेष विशेष धन्यवाद दिँदै अब भने पृष्ठभूमिमा पशुपति शर्मा र सम्झना भण्डारीको स्याङ्जा जाने बाटैमा तनावको भाका राखेर रा, छुट्टिन्छु भन्दा भन्दै कोही मित्र टेलिफोनमा आउनु भएको छ कि जस्तो लागेको छ। अन्तिम मित्र फोन बजिसकेको छ, उहाँलाई स्वागत गरौं। पक्कै पनि कहाँदेखि को हुनुहुन्छ, अन्तिम रूपमा आउनु भएको छ, म प्राविधिक मित्रलाई जोडिदिनका लागि पनि अनुरोध गर्न चाहन्छु। पक्कै पनि फोन गर्नुभएको छ, फोन कटेको छ, म त्यसका लागि पनि क्षमा प्रार्थी छु, मिस्कल नहान्नुहोला। रमाइलो गर्नका लागि यति बेला चाहिँ अब सहभागीको रूपमा मैले चाहिँ अब लिन चाहिँ सक्दिनँ किनभने समय लगभग सकेको छ, तपाईँसँग विदा मागिसकेको छु। प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै पृष्ठभूमिमा सम्झना भण्डारी र पशुपति शर्माको आवाजमा रहेको यो रमाइलो भाका छोड्दै बुधबारी बसाईमा 1 बजे तपाईँसँग रमाइलो गर्ने गरी म जोडिने गरी तपाईसँग रमाइलो गर्न आउनेछु वाचा गर्दै पक्कै पनि बुधबार 1 बजेसम्मका लागि म प्रकाश नेपालीलाई पनि बिदा दिनुहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806637111 र 9806621354।
3: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
3: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
8: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
8: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
13: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।

0: सेवाहरू
1: जनरल फिजिसियन
0: स्त्री तथा प्रसूति
1: बाल रोग
0: छाला तथा यौन रोग
1: हार जोड्ने नसा तथा बाथ रोग
0: टाउको तथा मनोरोग
1: नाक कान घाँटी
0: जनरल सर्जरी
1: भिडियो एक्सरे
0: डिजिटल एक्सरे
1: ईसीजी
0: डेन्टल तथा प्याथोलोजी
1: फिजियोथेरापी
0: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835।
7: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
8: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
7: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
7: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
10: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
11: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
12: सबै मिलाइ खुवाऊ
11: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
14: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि।
15: आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
16: हेलो
17: बहिनी सन्चै छौ?
16: हजुर सन्चै छु हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
17: हो नि हुलाकमा जाऊ न
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
17: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
16: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
17: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ?
16: ए सहरमा मात्र होला नि
17: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो।
18: नेपाल सरकार विज्ञापन हो।
19: नमस्कार सेनसेविका दिदी।
3: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
20: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
19: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त
20: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
21: खै जन्म दर्ता दिनुहोस् त।
22: जन्म दर्ता गरेको छैन नि म्याडम।
21: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
22: हो र मलाई त थाहा नै थिएन म्याडम।
21: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
22: ए पहिला कसैले भनेनन्।
1: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
23: शान्तिको मोबाइल लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: दिल कुमारी आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं,
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, चिलिन, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: स्वास्थ्यमा बुटवल।
8: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
7: असल अभ्यासदेखि नीतिका कुरा,
8: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: खैदाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
11: ए ल ल लिनुहोस् भाइ।
10: अनि दाई, कति भयो पैसा?
11: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
12: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
13: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज।

सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले दिदा भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए झन्त झन्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071 573 823

0: फोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
3: मोबाइल 9826311 र
1: 9806121354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316041 5356041।
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू:
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 9857024344, 9857035227।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान
2: अ कम्प्लीट पाइपिंग

भरोदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने राष्ट्रपाको घोषणा, मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने, देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालो बजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, तीन दिनदेखि विपत्ता कपिलवस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो, कपिलवस्तुकै बाणगंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता, आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने, तर्कीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाहरूका लागि रकम समावेश, र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आलोचना। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सह महामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूई मान्छेका आवाज र समस्यालाई सीधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतु काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक सम्वाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझावहरू मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व सम्वाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपाले जनाएको छ। सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावका कारण आपूर्तिमा समस्या आएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला, सोलुकुमु जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ, तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा एक सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन समेत गर्नुभयो, तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 वटा डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिँदैछ। हिजो पनि प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्रीमा साथ दिएको थियो। ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकाका सबै डिपोमा सादा पोशाकका प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न उपभोक्तालाई निगमले आग्रह गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुननिर्माणका क्षेत्रमा लगानी बढ़दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पूँजी वृद्धि, दक्ष श्रमशक्ति निर्माण र प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो। नेपालको कुल कारक उत्पादक त 0.2% मात्र रहेकोले शिक्षा, स्वास्थ्य र सिप विकासमा लगानी बढ़ाउन दक्ष जनशक्तिलाई देशभित्र रोक्नुपर्ने उहाँको भनाइ छ। उहाँले आर्थिक वृद्धिका लागि सुशासन, बलियो संस्थागत संरचना, डिजिटल प्रविधि र आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। अस्ति शुक्रबारदेखि विपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीको क्रममा आज दिउँसो गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टराईले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रमा हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ़नुभएको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार गौतम बुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन गरेर उहाँको खोज

0: गरिएको हो। यसैबीच कपिल वस्तुकै यशोधरा गाउँपालिका वडा नम्बर 8 रहेको बाण गंगा नदीमा नुहाउने क्रममा दुईजना बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाई वस्तु चराउन गएका 13 सरफराज मुसलमान र 13 ओभेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ। काठमाडौँको भिरकुटी मण्डपबाट शुरू भएको र्याली खुल्ला मञ्चमा पुगेर कार्यक्रममा परिणत भएको छ। देशका अरू ठाउँमा पनि कार्यक्रमहरू भइरहेका छन्। सन् 1994 December 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष August 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक August 9 भएकाले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसंघका अनुसार विश्वका 90 झण्डै 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। अब विदेशको खबर। ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। बजेट वृद्धि भएसँगै ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 trillion ताइवानी डलर नाग्नेछ। यो बजेट ताइवानको कुल गृहस्थ उत्पादन GDPको 3% भन्दा बढ़ी हुने बताइएको छ। चीनले ताइवानलाई आफ्नै भूभाग दावी गर्दै सैन्य तथा रणनीतिक दबाव बढ़ाउँदै लगेपछि ताइवानले सैन्य आधुनिकीकरणलाई प्राथमिकतामा राखेको हो। पछिल्लो समय अमेरिकाले ताइवानलाई प्रतिरक्षा खर्च बढ़ाउन आग्रह गर्दै आएको छ, जसलाई ताइवानी राष्ट्रपति लाई चिङ तेले उत्साहपूर्वक स्वीकार गर्नुभएको छ। यही August 20 सार्वजनिक हुने बजेटमा तटीय सुरक्षा बल पूर्व सैनिक र स्वदेशमै निर्मित पनडुब्बी विकास लगायत विशेष परियोजनाहरूका लागि रकम छुट्याएको छ। चीनले ताइवानी राष्ट्रपतिलाई पृथकतावादी भन्दै उहाँसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ भने ताइवान वरिपरि दैनिक जसो सैन्य गतिविधि र अभ्यास सञ्चालन भइरहेको छ। ताइवानले भने चीनको दावीलाई अस्वीकार गर्दै अहिले आफ्नो वार्षिक हान कुआङ सैन्य अभ्यास जारी राखेको छ। अब खेल खबर। फिफाले आफू र आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर पार्ने उद्देश्यले गरेको भनिएको सुनियोजित र निरन्तर प्रयासको कड़ा आलोचना गरेको छ। डेली टेलिग्राफको प्रतिवेदनले इन्फान्टिनियो महासचिव रहँदा उनको सम्बन्ध भए कि भने कि महिलालाई युरोपेली फुटबल महासंघ यूईएफएले सेवा समाप्ति बापतको रकम भुक्तानी दिएको दावी गरेको छ। तर इन्फान्टिनोले आफूमाथि लागेका आरोपलाई अस्वीकार गरेका फिफाका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फिफाले टेलिग्राफको दावीको आलोचना गर्दै अड्कलबाजी र संकेतहरूलाई तथ्यको रूपमा प्रस्तुत गर्न नहुने उल्लेख गरेको छ। रद्द भएको विश्वकप लगायतका प्रतियोगिताको शेयर निजी लगानीकर्तालाई बेच्ने विवाद व्यवस्थापन प्रस्तावलाई लिएर इन्फान्टिनोमाथि यूईएफ र युरोपेली फुटबल संघहरूको दबाव बढ़दै गएको छ। यूईएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताउँदै फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी कायम राखेको छ। साथै यूईएफएले एफएएफई योजनालाई लिएर फेरि विवतन नसकिने सुनिश्चितता प्राप्त नभएको पनि जनाएको छ। इन्फान्टिनोको विरोध मुख्यतया युरोपभित्रैबाट भइरहेको छ। उनी सन् 2016 फिफाको अध्यक्ष छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने राष्ट्रपतिको घोषणा। मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी नेतृत्वसँग संवाद गर्ने। देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी प्रचालन। तीन दिनदेखि बेपत्ता कपिल वस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो। कपिल वस्तुकै बाणगंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने। तटीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाका लागि रकम समावेश। र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियान प्रति फिफाको आलोचना।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-4566 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
14: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। संघीय राजधानी काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग कान्ति राजमार्गको स्तर उन्नति कार्यले तीव्रता पाएको छ। ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको 21 किलोमिटर खण्डमा अहिले धमाधम काम भइरहेको छ। योजनाका इन्जिनियर उपेन्द्र महारानका अनुसार बाढ़ी पहिरो नियन्त्रण सहितको काम भइरहेको यस खण्डको भौतिक प्रगति 50% पुगिसकेको छ। निर्माणको जिम्मा पाएको कन्काई ब्राइट मल्टीदिव्य ज्योति जेबीका संचालक राजकुमार बुढाथोकीले मुख्य चुनौती मानिएका छपेली र टाकुरचे पहिरो नियन्त्रणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो। सरकारका तर्फबाट समयमै भुक्तानी र निर्माण सामग्रीको आपूर्ति सहज भए निर्धारित समयभित्रै काम सम्पन्न हुने व्यवसायीको दावी छ। राजमार्ग पूर्ण रूपमा संचालनमा आएपछि काठमाडौँ र हेटौँडा बीचको यात्रा निकै सहज र छोटो हुनेछ। काठमाडौँमा अगस्त 11 अर्थात आउँदो मंगलबारदेखि शुरू हुने दोस्रो मोबिलिटी एक्सपोमा 55 ब्राण्डहरू हेर्न पाइने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स तथा म्यानुफ्याक्चर्स एसोसिएसन नाइमाले भ्रिकुटी मण्डपमा आयोजना गर्न लागेको एक्सपोमा गएको वर्ष 42 ब्राण्ड सभाई भएको, यस वर्ष संख्या बढ़ेर 55 पुर्याएको नाइमाका अध्यक्ष रितु सिंह वैद्यले जानकारी दिनुभयो। उहाँका अनुसार भ्रिकुटी मण्डपमा स्टल र ह्याङ्गर निर्माण सहित तयारी अन्तिम चरण पुगेको छ। 6 दिनसम्म चल्ने एक्सपोमा 44 नयाँ गाड़ी तथा मोडल लन्च गरिनेछ। एक्सपोमा सवारी प्रदर्शनीको साथै दैनिक रूपमा तालिम समेत सञ्चालन हुने अध्यक्ष वैद्यले बताउनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्रेले सड़क दुर्घटना न्यूनीकरणको लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले सिटी फुकेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो। एसएसपी काफ्रेले सड़क सुरक्षाका 3E अर्थात इन्जिनियरिङ, शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रममै समेट्नुपर्ने बताउनुभयो। नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नागरिकसँग रूख व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो। र आदिवासी जनजाति आयोगले 32 विश्व आदिवासी दिवसको अवसरमा संघीय राजधानी काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। आयोगले अगुवाई गरेर काठमाडौँको खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरी दिवस मनाएको हो। दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरेका छन्। सहभागीले आफ्नो जातीय पहिचान अनुसारका मौलिक वेशभूषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन्। आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। खुल्ला मञ्चमा आयोजित समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। काठमाडौँ हेटौँडा जोड्ने कान्ति राजमार्ग स्तर उन्नतिको काम तीव्र, भौतिक प्रगति 50% पुग्यो। र भ्रिकुटी मण्डपमा पर्सि मंगलबारदेखि शुरू हुने दोस्रो मोबिलिटी एक्सपोमा 55 ब्राण्डका गाड़ी हेर्न पाइने। अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
1: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम। हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
2: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
3: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
2: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दर्शना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
4: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
5: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
4: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
6: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
4: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
7: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
8: सबै मिलाइ खुवाऊ।
7: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
5: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
7: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
10: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
9: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
10: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
11: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मरगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
5: किन झोक्राउनु भछ काका
6: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
5: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
6: ए बुद्ध फाइबर कानछोली पनि त्यही भन्थ्यो
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21757 र 98472928
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98570 85188 98570 20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
8: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सते अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
9: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
10: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौ मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
11: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
12: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
14: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
15: ए जान्छ जान्छ
16: होइन के भयो बाबु
17: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो
16: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
13: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुसी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
18: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नानी खाना खाना आऊ
1: लाउ दिनुस
0: हात धोयौ
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं
3: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसीएसटी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास बैङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 0175469599
7: सौजी क्युआर भयो
8: है ए भन्नुहोस् त मेसेज आएको छैन
9: घरी एसएमएस आएन

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-37-111 र 98-026-21-354।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
10: फोन नम्बर 071-531-641, 535-641।
11: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौं। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: पितो सांजी

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ ह तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
2: के को छलफल हो दाई भाउजू दुवै जना थकित पनि देखिनुहुन्छ
1: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
2: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
0: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
3: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
4: नमस्कार हो नमस्कार नाई ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता अका होई डॉक्टर नी बहनी बड़की पतोहिया दुई जीव के भइल भाई ओकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे न तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही
5: देख पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत
4: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा
3: गोश मछली अंडा सबसे बढ़िया बा गोश मछली अंडा सबसे बढ़िया बा
4: फल फूल और साग पात बच्चा के खाना साथ साथ
5: सब मिल के खियावल जाए
4: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए बच्चा चालाक और निरोगी बनावल जाए हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली
5: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेची देवल जाए
4: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही खास करके हाथ सफा रख खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही बुझलू ने
5: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही एफएम द्वारा सचेतना में जारी संदेश
6: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
7: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
6: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
8: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
6: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
9: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
10: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ
10: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
13: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
14: आजकल
11: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
16: ए ल ल लिनुहोस् भाइ।
15: अनि दाई कति भयो पैसा?
16: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
17: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
18: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
19: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
20: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
21: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
22: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
21: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
22: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
21: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
22: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
21: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
22: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
23: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
24: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
23: दुख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
24: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
0: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
1: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470424870।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
7: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिप्लेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857271757 र 9472996228।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नानी खाना खान आऊ।
11: लाउदिनुस्।
10: हात धोयौ?
11: धोइसके बाबा।
10: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
11: ढिला भइसक्यो।
12: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
10: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन?
12: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
13: वर्षेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: उत्सवको पर्व
16: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
15: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
15: फोन नम्बर 071542569 5।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: होइन, के खुसीको खबर हो दाजु?
17: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
18: हो र?
17: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
19: साउजी क्युआर भयो है?
20: ए, भन्नुहोस् त, मेसेज आएको छैन।
21: घरी एसएमएस आएन।

0: business app.
1: 비소 산티코 모한 눈빛이 산티코 아바스 레디얼룸.

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
8: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगु, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
13: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
14: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
15: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
13: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
16: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
17: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
16: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
13: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
18: फोन नम्बर 0175136141 5356141।
19: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
20: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
21: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
20: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
21: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
22: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
23: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
24: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
25: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
24: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
25: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
23: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
26: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
27: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
13: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
27: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
13: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।
28: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेछौ त?
0: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
1: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98570-68805, 97676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहिल जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
4: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दाता।
3: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
5: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
3: फल फूल और साग पात बच्चा के खाना साथ साथ
4: सब मिल के खियावल जाए,
3: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
4: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
3: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
4: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
7: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
9: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
7: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
7: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
6: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
8: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
10: सबै मिलाई खुवाउ
8: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
10: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
11: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
12: स्वास्थ्यमा बटवल
14: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
12: असल अभ्यासदेखि मितिका कुरा
14: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
12: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
14: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
12: कार्यक्रम स्वास्थ्यमा बुटवल
22: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
16: खै दाई दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
17: ए ल ल लिनुहोस् भाइ
16: अनि दाई कति भयो पैसा
17: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
29: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
30: यति बेला साँझको

सभापति गगन थापाको भनाई। राष्ट्रपतिले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने, मन्त्रीहरू अनिवार्य घण्टी घर जानुपर्ने। आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड़ दिएर मनाइँदै तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्व मेयर सिंहको शव जंगलमा भेटियो। तराईमा अबका केही दिन गर्मी बढ़ने, मौसमविदहरूको भनाई। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा सुस्ता नदी कटानको स्थलगत अवलोकन। बजेट अभावले नदी कटान नियन्त्रणको काम नरोकिने दावी। तिलोत्तमा वडा नम्बर 6 श्री माँ कालिका देवी मन्दिरको 8 साधारण सभा सम्पन्न। कपिल वस्तुमा पेस्तोल सहित 3 जना पक्राउ। र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुनेछ।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: अब खबर विस्तारमा। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट शुरू भएको छ। पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो। बैठकमा पार्टीको आगामी 15 महाधिवेशन र मुलुकको पछिल्लो राजनैतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विजय बहादुर स्वारले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अध्यावधि र वितरणका बारेमा छलफल हुनेछ। यस्तै महाधिवेशन तयारी समिति गठन र केन्द्रीय कार्य सम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ। बैठकमा पछिल्लो समय तराई मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको 100 दिन र विपक्षीको भूमिका, प्रदेश सरकार र संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य स्वारले बताउनुभयो। यसबाहेक मुलुकको समसामयिक राजनैतिक मुद्दा र भ्रातृ संस्थाको विधानका सम्बन्धमा पनि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच कांग्रेस सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकबाट तीन थरी धारणा प्राप्त गरेको बताउनु भएको छ। केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा सभापति गगन थापाले आफूले नागरिकहरूसँग कुरा गरिरहेको र उनीहरूमा अनिश्चितता, हताश र आक्रोश भेटेको बताउनुभयो। यही कारणले प्रधानमन्त्री बालेन शाहको 2 दिन अघिको स्टाटस र राष्ट्रपा सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्ति आएको सभापति थापाको आकलन छ। नागरिकमा रहेको आक्रोशबाट कांग्रेसले खुशी नभई चिन्तित रहेको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना मन्त्रीहरू र आम नागरिकबीच प्रत्यक्ष संवाद गराउन नयाँ कार्यक्रमको घोषणा गरेको छ। राष्ट्रपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व नामक कार्यक्रम शुरू गर्न लागेको हो। राष्ट्रपा सहमहामन्त्री असीम शाहद्वारा जारी विज्ञप्ति अनुसार कार्यक्रम अन्तर्गत सरकारमा रहेका राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूई मान्छेका आवाजलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउने यो कार्यक्रमले पुलको काम गर्ने विज्ञप्तिमा उल्लेख छ। यो कार्यक्रमलाई 2 चरणमा विभाजन गरिएको छ। 10:00 साँझ 5 बजेदेखि 6 बजेसम्म नागरिक संवाद अन्तर्गत नागरिकका लागि खुल्ला रहनेछ। यस अवधिमा मन्त्रीले सिधै सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझाव सुन्नेछन्। साँझ 6 बजेपछिको नेतृत्व संवादमा मन्त्री, पार्टीका केन्द्रीय सदस्यहरू र सांसदबीच संयुक्त बैठक बस्नेछ। यस बैठकमा नागरिकबाट प्राप्त सुझाव र देशका समसामयिक एवं नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने बताइएको छ। मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने र नागरिकका वास्तविक समस्या बुझेर यथार्थपरक राष्ट्रिय नीति एवं कानून निर्माणमा जोड़ दिने लक्ष्य राखेको राष्ट्रपाको भनाई छ। नागरिक सरकार, व्यवस्थापिका र पार्टी संगठन बीचको समन्वयलाई थप प्रभावकारी बनाउनु पर्ने अर्को मूल उद्देश्य राखिएको छ। नेपाल सहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति

जीवन पद्धति को संरक्षण तथा उनीहरुका समस्या बारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघीय महासभाले हरेक वर्ष अगस्त 9 तारीखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47 करोड़ 60 लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् र झण्डै 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्नुभएको छ। सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको उपस्थितिमा आज मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रको नदी कटान प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो। अनुगमनका क्रममा मुख्यमन्त्रीले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो। मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रमा नदी कटानका कारण बस्ती खेतीयोग्य जमीन तथा सीमा क्षेत्रमा पर्न सक्ने जोखिमलाई गम्भीरतापूर्वक लिन सुरक्षा निकाय र स्थानीय प्रशासनलाई आग्रह गर्नुभयो। उहाँले तीनवटै सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइने स्पष्ट पार्नुभयो। सुस्ता क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। उनीहरूले दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण, नदीको बहाव व्यवस्थापन तथा आवश्यक संरचना निर्माणमा सरकारको ध्यानाकर्षण गराएका थिए। मुख्यमन्त्री आचार्यले तत्कालीन आवश्यकता र दीर्घकालीन समाधानका उपाय पहिचान गरी नदी कटान नियन्त्रणको कामलाई प्रभावकारी रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। उहाँले सुस्ता क्षेत्रको सीमा सुरक्षा, नागरिकको सुरक्षा र नेपाली भूमि संरक्षणका विषयमा प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गर्नुभयो। शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीका क्रममा आज दिउँसो गुरूसिंह जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ़नुभएको लुम्बिनी प्रदेश 01013P7970 नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार सिंहको खोजीका लागि गौतम बुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन गरिएका थिए। तराई क्षेत्रमा अबका केही दिन गर्मी बढ़ने मौसमविदहरूले जनाएका छन्। पहाड़ी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि तराईका छिटफुट केही ठाउँमा छिटफुट मात्रै पानी पर्ने अनुमान छ। मौसमका बारेका जानकार उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुने र गर्मी बढ़ने सम्भावना छ। काठमाडौँ उपत्यका बाहिर पहाड़ी क्षेत्रमा मौसम काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा मौसम बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद उपाध्यायले जानकारी दिनुभयो। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईका थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। कपिलवस्तुको विजयनगर गाउँपालिका 4 जगदीशपुरबाट पेस्तोल सहित 3 जना पक्राउ परेका छन्। कृष्णनगर नगरपालिका 8 बहादुरगंजका गाउँघर
का स्थानीयलाई डर धम्की देखाउँदै पिस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा खोजी अभियान चलाउँदा उनीहरूले पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका 5 डबरा निवासी 23 वर्षीय आशिष पाण्डे, कृष्णनगर नगरपालिका 8 दयानगर निवासी 21 वर्षीय जितेन्द्र मौर्य र 19 वर्षीय विनोद कश्यप रहेका छन्। उनीहरूको साथबाट एक थान पिस्तोल र उनीहरूले प्रयोग गर्ने लु 61 प 70 72 नम्बरको मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक महेश कुमार आचार्यले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तिलोत्तमाको वडा नम्बर 6 स्थित श्री मा कालिका देवी मन्दिर समितिको 8 साधारण सभा तथा 4 अधिवेशन आज सम्पन्न भएको छ। समितिका अध्यक्ष निम प्रसाद श्रेष्ठको अध्यक्षता तथा 1008 डाक्टर स्वामी विमलानन्द सरस्वती महाराजजीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारण सभामा जनप्रतिनिधि सल्लाहकार कार्य समिति पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। मन्दिरको संस्थागत विकासमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको कार्यक्रममा वक्ताहरूले आध्यात्मिक चिन्तनको विकासमा जोड़ दिएका थिए। अधिवेशनले मन्दिरको आगामी कार्ययोजना तथा व्यवस्थापन सम्बन्धी महत्वपूर्ण निर्णयहरू समेत सर्वसम्मतिले पारित गरेको छ। र नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका 2 दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल तिहारपछि मंगसिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाइरहेका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोर्ड्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुरू। नागरिकमा सरकारप्रति अनिश्चितता हताश र आक्रोश रहेको सभापति थापाको भनाई। राज्यपालले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने, मन्त्रीहरू अनिवार्य घण्टी घर जानुपर्ने। आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड़ दिएर मनाइँदै 3 दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्व मेयर सिंहको शव जंगलमा भेटियो। तराईमा अबका केही दिन गर्मी बढ़ने, मौसमविदको भनाई। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा सुस्ता नदी कटानको स्थलगत अवलोकन। बजेट अभावले नदी कटान नियन्त्रणको काम नरोकिने दावी। तिरोत्तमा वडा नम्बर 6 को श्रीमा कालिका देवी मन्दिरको 8 साधारण सभा सम्पन्न। कपिलवस्तुमा पिस्तोल सहित 3 पक्राउ। र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने। अपराह्न 5 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: दिलकुमारी आज त काम गर्ने जागरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
3: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बात रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
14: 9857021-835।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
15: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
16: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
17: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
16: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
17: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
16: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
17: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
16: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
17: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
16: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
15: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
8: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
5: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: दारका खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
6: होइन पुर्खे बा किन के भयो र
7: बाह्र चौरा घुमे
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खेबा फेरि दौडिँदै कता हो
7: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
6: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071562744 562745
8: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
9: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
10: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनु होला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
8: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
9: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
11: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
12: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
13: ए जान्छ जान्छ
14: होइन के भयो बाबु
15: ल
14: ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
12: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
13: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
15: लो किन नि, के भयो सन्चो भएन?
13: होइन, यतिकै जानै मन लागेन।
15: यतिकै पनि हुन्छ?
13: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
15: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति कामले पाल्नु भयो?
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
13: हस् म्याडम।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो
18: ला मरेको के हो?
8: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
18: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
18: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
19: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
20: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
22: होइन के खुसीको खबर हो दाजु?
21: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
22: हो र?
21: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175378023।
23: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 0175907719 र 98672906018।
24: सबै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
25: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
24: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
25: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
24: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175062769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
26: ए
0: दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराई हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
24: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
5: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
26: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
5: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
26: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
4: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
27: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।

0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
1: के भनौँ भाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट
0: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलोतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
3: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
6: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
7: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
8: सबै मिलाइ खुवाऊ।
7: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
2: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
1: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
2: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
3: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो।
7: राष्ट्रको शान किसान।
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भदौदेखि रासोपाका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने, कांग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई।
0: देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालो बजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह।
1: चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी, झण्डै तीन हप्तादेखि ठप्प, चाड पर्व नजिकिँदै गर्दा बजारमा सामान अभावसँगै मूल्य वृद्धिको जोखिम।
0: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी, जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्ताउन सक्ने वैज्ञानिकहरूको चिन्ता।
1: र सुदूरपश्चिम रोयल्सले इङ्ल्याण्ड

0: मध्ये क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपाका सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपालले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक सम्वाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व सम्वाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बसेर नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपाल जनाएको छ।
5: यसैबीच प्रतिनिधि सभामा सांसदहरूको उपस्थिति कम हुँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो दलका सांसदहरूको हाजिरी जाँच गर्ने भएको छ। रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुल्ला कोटीले प्रेस नोट सार्वजनिक गर्दै सांसदहरूको हाजिरी कापी झिकाएर विश्लेषण गरी प्रतिवेदन पेश गर्न सचेतक प्रकाश चन्द्र परियार र क्रान्ति शिखालाई निर्देशन दिएको जानकारी गराउनु भएको हो। उहाँका अनुसार असार 30 र 31 तथा 14, 18 र 22 गतेको हाजिरी विश्लेषण हुनेछ। संसद सचिवालयबाट हाजिरी झिकाएर 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको प्रेस नोटमा उल्लेख छ।
4: यसैबीच सरकारप्रति सत्तारूढ़ दल राष्ट्रपाकै सांसदहरूले टिप्पणी गरिरहेका बेला सभापति रवि लामिछानेले पनि सन्तुष्ट नरहेको संकेत गर्नुभएको छ। 4 महिनामा सुधारको स्पष्ट छनक देखिनुपर्नेमा त्यसो नभए पनि अहिले नै असफल भन्ने नभएको उहाँले बताउनुभयो। केही तलमाथि भए पनि आत्तिहाल्ने अवस्था नरहेको र सरकार लक्ष्यबाट बहकिए त्यसलाई पुनः सही लिखमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको उहाँको दावी छ। सरकारले आफ्नो वाचा र लक्ष्य अनुसार काम नगरे कान समातेरै भए पनि सही बाटोमा ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारको विरोधलाई जहाजमा बादल छिर्दा आउने सामान्य टर्बुलेन्ससँग तुलना गर्दै उहाँले दुर्घटनाको कुनै डर नलिन आग्रह गर्नुभयो।
5: कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा पार्टीका सबै पक्षलाई समेटेर लैजान आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। तर पार्टी महाधिवेशनलाई लिएर तर्साएको, दबाएको र फकाएको कुरा नमान्ने उहाँको भनाइ छ। कांग्रेस केन्द्रीय समितिको आज शुरू भएको बैठक को शुरूमा सभापति थापाले विधानको सीमाभित्र रहेर नै महाधिवेशन सम्पन्न गर्न तयार रहेको भन्दै महाधिवेशनको व्यवस्थापनका लागि समिति बनाउन र त्यसमा असन्तुष्ट नेताहरूलाई समेट्न तयार रहेको बताउनु भएको छ। विशेष महाधिवेशनमा भाग लिने र नलिने सबैको पार्टी रहेको भन्दै वहाँले असन्तुष्ट पक्षलाई समेट्ने बताउनु भएको छ। कांग्रेस महाधिवेशन आउँदो असो 16-19 गतेसम्म तोकिएकै समयमा सम्पन्न हुने सभापति थापाले बताउनुभयो। अदालतमा आफ्ना कुरा स्पष्टसँग राख्ने भन्दै सभापति थापाले सर्वोच्च अदालतको पछिल्लो आदेशले महाधिवेशनमा कुनै परिवर्तन नहुने बताउनुभयो। यसैबीच नेपाली कांग्रेस क्रियाशील सदस्य 8,00,000 पुगेको छ। सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्य 8,00,000 पुगेको जानकारी गराउनु भएको हो। कांग्रेसले छुटेका नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता अध्यावधिकलाई जारी राख्नु परेकाले केही दिन वडा अधिवेशन लगायत अधिवेशन तालिका हेरफेर गर्ने तयारी पनि गरेको छ।
4: यसैबीच बैठकमा सभापति गगन कुमार थापाले देश अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनु भएको छ। सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको आरोप लगाउँदै उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमा समेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोर्याएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गर्नुभयो।

0: मन्त्री बालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने उहाँको टिप्पणी छ। उहाँले गृहमन्त्री सुदन गुरूङको सम्पत्ति छानबिन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनुभयो। अहिले दिनदिनै मन्त्री र सत्तारूढ़ दलका सांसदहरूले हप्की दप्की दिने गरेको कुराहरू बाहिर आइरहेको भन्दै उहाँले देशलाई ठिक दिशातिर लैजान नसक्ने बताउनुभयो।
1: सर्वोच्च अदालतले निर्वाचन क्षेत्र विकासका नाममा सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने ठहर गरेको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसदलाई बजेट खर्च गर्ने अधिकार दिनु विधायकी अधिकारको गम्भीर विचलन भएको व्याख्या गरेको छ। फैसलाको पूर्ण पाठमा बजेट स्वीकृत गर्ने व्यवस्थापिकाका सदस्य स्वयंले योजना छनौट र रकम खर्च गर्दा गम्भीर स्वार्थको द्वन्द सृजना हुने उल्लेख छ। यसले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको संवैधानिक सिद्धान्तलाई समेत उल्लंघन गर्ने अदालतको निष्कर्ष छ। मध्य प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सदस्यलाई 5 करोड़ र समानुपातिकलाई 1,50,00,000 रूपियाँ दिने तयारी गरेपछि सर्वोच्चमा रिट परेको थियो। औपचारिक निर्णय नपाइएकाले रिट खारेज भए पनि सर्वोच्चले सांसदको मुख्य दायित्व कानून निर्माण, सरकारको निगरानी र जनताको प्रतिनिधित्व गर्नु मात्र रहेको स्पष्ट पारेको छ। भारत तथा बेलायत जस्ता देशहरूले अभ्यास उद्धृत गर्दै सर्वोच्चले सांसदको भूमिका विकास योजना सिफारिश गर्नेमा मात्र सीमित हुने र बजेट कार्यान्वयन गर्ने दायरा कार्यपालिका र स्थानीय तहकै हुने फैसला गरेको छ। 2081 पुष 12 गते भएको फैसलाको पूर्ण पाठ अहिले सर्वोच्चले सार्वजनिक गरेको हो।
0: सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावका कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको थियो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला सोलुखुम जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा एउटा सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन पनि गर्नुभयो। तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँ 55 वटा डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह गरेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा चाडपर्व नजिकै गर्दा तातो पानी नाका अवरूद्ध भएकाले त्यसबाट पर्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: NBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भदौदेखि राष्ट्रपतिका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग सम्वाद गर्ने, सांसदहरू संसद बैठकमा कम उपस्थित भएपछि राष्ट्रपतिले हाजिरी विश्लेषण थाल्यो, महाधिवेशनमा सबैले समेटेर लैजाने तर तर्साएर नतर्सने सभापति गगन कुमार थापाको भनाई, सरकारको कार्यशैलीको आलोचना, देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह, सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने सर्वोच्च अदालतको ठहर लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै तीन हप्तादेखि बन्द छ। नाका बन्द हुँदा चीनबाट नेपाल आउने ठूलो परिमाणको सामानको आयात प्रभावित भएको छ। यो नाका हुँदै विशेष गरी लत्ता, कपड़ा, जुत्ता, चप्पल, विद्युतीय सामग्री, फलफूल लगायत विभिन्न प्रकारका उपभोग्य वस्तु भित्रिने गर्छन्। तातो पानी नाका पूर्ण क्षमतामा सञ्चालन हुँदा वर्षमा झण्डै एक खर्ब रूपियाँ बराबरको माल वस्तु आयात हुने र त्यसबाट सरकारलाई झण्डै 15-20 अर्ब रूपियाँ राजस्व प्राप्त हुने गरेको छ। तर वर्षायाममा पटक पटक सड़क अवरूद्ध हुने समस्या यस वर्ष पनि दोहोरिएको छ। अझ तीज, दशैं, तिहार जस्ता ठूला चाड़पर्व नजिकिँदै गर्दा आयात प्रभावित हुनु उपभोक्ताका लागि थप चिन्ताको विषय बनेको छ। चाड़पर्वका बेला बजारमा सामानको माग सामान्य समयभन्दा बढ़ी हुन्छ, तर माग बढ़ने समयमा नै चीनबाट हुने आयात प्रभावित भए बजारमा केही वस्तुको अभाव हुन सक्ने व्यवसायहरू बताउँछन्। यसको प्रत्यक्ष भार भने अन्तत उपभोक्तामाथि नै पर्ने देखिन्छ। यस्तो संवेदनशील समयमा बाटो खुलाउने काम नहुनुमा कसको कमजोरी हो भनेर साथी हृदय रिमालले नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीलाई सोध्नु भएको छ।
6: त्यहाँ 48 करोड 49 लाख पैसा पनि परेको थियो बजेट, त्यो बजेटबाट काम गर्ने भन्दा भन्दै अब नेपाल हाम्रो प्रक्रिया अब ठेक्का अब उनका लगाउनु पर्दै गर्नु पर्ने टेन्डर खोल्नु पर्दै गर्दाखेरि त्यो प्रक्रिया अलिकति ढिलोको हुन त ढिलोको हुनपछि पछि चाहिँ चाइनिज सरकार चाहिँ त्यो बाटो त्यो उसको पहिरो चाहिँ बनाइदिने भनेर एउटा सहमति भएपछि नेपाल सरकारले त्यो ठेक्का तोडिदिएको अवस्था थियो। अनि तोडिदिएपछि अहिले चाहिँ नेपाल सरकारले नि ठेक्का तोड्यो चाइनिज सरकारले बनाउने भन्ने र नेपाल सरकारले पनि अब चाइनिज सरकारले बनाउने भने चाइनिज सरकारले अहिले त्यहाँ बनाउने किन पहल गरेका छैन। पहल नगरेपछि चाहिँ त्यति धेरै चाहिँ त्यो पैसाले अलिअलि त्यहाँ काम गर्न पाएको भए यो समस्या आउँदैन थियो। त्यो जब त्यो ठेक्का तोडिसकेपछि अनि समस्या त त्यही नै थियो। अनि त्यो माथि बग्ने माथि चाहिँ 40-41 घर छ, त्यो घरहरूको पनि सबै भत्किने अवस्था भए हुनाले स्थानीयले पनि हाम्रो पनि सुरक्षित नगरिकन हामी बनाउन दिनौ भन्ने एउटा अडान राखेको कारणले अहिले चाहिँ ठ्याप्पै बन्द भएर बसिहाल्छ।
7: चाडपर्व नजिकै छ, तीज त्यसै गरी दशैं तिहार जस्ता महत्वपूर्ण बजारमा चाहिँ मूल्य वृद्धि हुने अथवा सामान अभाव हुने समस्यालाई कसरी लिन सकिन्छ यहाँ के छ?
6: त्यो त अवश्य नै मूल्य त वृद्धि हुन्छ। तपाईँको चाइनिज कस्टम भएर नेलामबाट खुचेका गाडीहरू त्यो बीचमा 80-90 गाडी त्यो गाडी चाइना फर्काएर उता केरुङ अथवा अन्तर्लामी अवस्था पनि छैन र त्यहाँ अब बाटो खोल्ने अहिले तत्काल बाटो खोल्ने अवस्था पनि नभएको कारणले त्यो सामानहरूको त्यो भोलि ग्यारेन्टी पनि नहुने अब त्यहाँ जताततै पहिरो आइरहेछ, त्यो पहिरो आएर चाहिँ त्यो सामानहरू के बगाउने हो कि भनेर अब त्यसमा पनि एउटा चिन्तित छ हामी सधैँछौँ। लागत अब अटोमेटिक बढ्ने भयो, चाडपर्व सबै नजिक आउँदैछ, तपाईँले भने जस्तो अब तीज भयो, दशैं तिहार अब हाम्रो सबै मुख्य चाडहरू नजिकै छ, अब यो बाटो खोल्ने सम्भावना तातो पानीको चाहिँ छैन। त्यो कारणले अब रसुवामा अब चाप एकदमै बढी 3 लाख रुपियाँसम्म भाडा पुगेको अवस्था छ। त्यसले गर्दा अब समयको लागतले गर्दाखेरि पनि अलिकति सामानको भाउहरू चाहिँ आकर्षणीय हो कि अब अहिले त अरू नै सामान पनि खाद्यान्नहरू नै पनि तपाईँको अहिले 10-15% बढेको अवस्था छ। अब लागत त बढ्ने नै भयो, हामी पनि कति पर्सेन्ट बढ्ला भन्ने 15-20% भन्दा बढी माथि जाला कि भन्नेमा हामी पनि चिन्तितौँ कि त्यो चाहिँ यो सामान ल्याउने व्यवस्था गर्नु पर्यो भनेर चाहिँ हामी अस्ति भन्सार विभागमा पनि यो अब जुन मैले अहिले यहाँलाई अनुरोध गरेँ त्यो बाटोमा अड्किया सामानहरू चाहिँ बोकाएर भए पनि ल्याउने व्यवस्था गरिदिन पर्यो भनेर हामी अनुरोध गर्न गएको छौँ। अनि उहाँहरूसित बसेर एउटा भन्सार विभागमा एउटा त्यो बाटोको सामान त एउटा तत्काल त केही न केही त नगरिकन त अब त्यो भोलि जहाँ राखेको छ ती नै भौगोलिक अवस्था काहीँ पनि राम्रो छैन, त्यसले गर्दाखेरि त्यो सामानहरू पनि बगाएर लैजान्छ कि पोहोर पनि अब रसुवामा 22-23 गाडी बगायो अब यसपालि त्यो पनि नहोला भन्न सकिँदैन भनेर त्यो सामानको लागि पनि हामी पहल गर्दैछौँ। रेटहरू चाहिँ अलिकति महँगिने सम्भावना चाहिँ प्रबल देखाएको छ।
7: पटक पटक वर्षाको समयमा बाढी पहिरो लगायत अन्य स्थानीयहरूको केही मागहरूका कारण पनि यस्ता समस्याहरू आइरहँदा सरकारले चाहिँ दीर्घकालीन रूपमा कस्तो खालको काम गर्नु पर्यो यसको समाधानका लागि?
6: हामीले भनेको पनि बारम्बार यही छ, अब भन्सार लक्ष्य 25 अरब रुपियाँ चाहिँ तातोपानीबाट उठाउने भनेर दिएछ। 10 वर्षदेखिको समस्या एउटै समस्यालाई कतिचोटि हामीले राज्यलाई गुहार त्यत्रो राजस्व पाउँछ राज्यले त्यो नाकाबाट दीर्घकालीन चाहिँ असर नपर्ने गरेर युजमै बनाइदियो भने भदौबाट काम सुरु आइदियो भने मङ्सिर वैशाख जेठसम्म त बाटो कम्प्लिट गर्न सक्छौँ। धेरै ठाउँमा छ, जम्मा 3 ठाउँमा छ, बस्ती पनि जोखिम पनि तत्काल समाधान गर्नुपर्ने छ। त्यो कारणले पनि अब हामीलाई चाहिँ यो भेलैमा यो नाका चाहिँ सुचारू गर्न चाहिँ राज्यले चाहिँ विशेष पहल गर्न विशेष प्याकेज ल्याएर पहल गर्नुपर्छ भन्ने नै लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की। नेपाल दर्पणमा खबरकै सिलसिला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुनर्निर्माणका क्षेत्रमा लगानी बढ़दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि, दक्ष श्रम शक्ति निर्माण र प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो। उहाँले आर्थिक वृद्धिका लागि सुशासन, बलियो संस्थागत संरचना, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो।
1: सगरमाथाको 8,500 मिटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित शव ग्रीन बुट्सलाई घर फर्काउने अभियान शुरू भएको छ। सन् 1996 ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मेरूपको शव फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ। हरियो र पहेँलो रंगका बुट लगाएका कारण ग्रीन बुट्स नाम दिएको शव सगरमाथा चढ्ने धेरै आरोहीहरूका लागि 3 दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो। शुरूमा त्यो सब सहकर्मी सेवाङ पाल जोरको मानिए पनि लुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फौजले त्यो सब दोर्जे मेरूपकै भएको निष्कर्ष निकालेको हो। -40 डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोबाट हिउँमा जमेको शव तल ओह्राल्नु असाध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ। यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी आउँदो सेप्टेम्बरसम्ममा शव भारत पुर्याउने र डीएनए परीक्षणपछि परिवारलाई बुझाउने योजना बनाइएको छ। आफ्ना पति कहिले नफर्कने खबर पाए पनि 30 वर्षदेखि प्रतीक्षा गरिरहेकी उहाँकी श्रीमती र परिवारका लागि यो अभियानले ठूलो राहत दिनेछ। लद्दाखमा रहेको घरमा रहेका मुरूपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले लगाएका ती ऐतिहासिक ग्रीन बुट्सलाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताएका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
9: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
8: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: माखो एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन
2: दात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा नियमित दात जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दात निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट
2: दात सम्बन्धी सम्पूर्ण जानकारी का लागि आज सम्पर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर अहिले सबै प्रदेशको केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै दैलेखको लोहार खोला तल्लो ढुंगेश्वर क्षेत्रमा सबैभन्दा धेरै 78 मिलिमिटर वर्षा मापन भएको छ। तराईमा थोरै ठाउँमा मात्र वर्षा भएको छ। पानी पर्ने क्रम केही कम भए पनि मनसून फेरि सक्रिय हुने मौसमविदहरूले जनाएका छन्। आज रातिदेखि भोलिसम्म केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ भने यो हप्ता सबै ठाउँमा पानी पर्ने त्रिभुवन विश्वविद्यालयका मौसम विभागका मौसमविद विनोद पोखरेलले जानकारी दिनुभएको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
4: अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीका क्रममा आज दिउँसो गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेस तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ्नुभएको मोटरसाइकल पूर्वपश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो।
5: यसैबीच कपिल वस्तुको यशोधरा गाउँपालिका वडा नम्बर 8 रहेको बाण गंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाई वस्तु चराउन गएका 13 सर्फराज मुसलमान र 13 उबेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्।
4: आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। काठमाडौँको भिरकुटी मण्डपबाट शुरू भएको र्याली खुल्ला मञ्चमा पुगेर कार्यक्रममा परिणत भएको छ। यस्तै देशका अरू ठाउँहरूमा पनि कार्यक्रमहरू सम्पन्न भएका छन्। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसको रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसंघका अनुसार विश्व का 90 देशमा झण्डै 47.60 करोड़ आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्।
5: चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा नयाँ विद्युतीय तार भूमिगत गर्ने काम शुरू भएको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढ़ेको छ। झण्डै 17.86 करोड़ रूपियाँको लागतमा शारदा एण्ड सुम्निमा विशान जेवीले 25 मेगावाट विद्युत प्रवाह क्षमताको नयाँ केबुल बिछ्याउन लागेको हो। यसअघि बिछ्याइएको 8 मेगावाटको तारमा पटक पटक समस्या आउने र मरमतमा लामो समय लाग्ने गरे पनि पुरानै मार्ग छाडेर नयाँ ठाउँबाट विद्युतीकरण गर्न लागि डिभिजन प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिनुभयो। निकुञ्ज र जंगलले घेरिएको माडी क्षेत्रमा 11,700 ग्राहकलाई भरपर्दो विद्युत सेवा पुर्याउन यो आयोजना शुरू गरिएको हो।
4: काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्रेले सड़क दुर्घटना न्यूनीकरणका लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले सिट्ठी फुकेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो। एसएसपी काफ्रेले सड़क सुरक्षाका 3E अर्थात इन्जिनियरिङ, शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रममै समेट्नुपर्ने बताउनुभयो। नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नागरिकसँग रूख व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देश दिनुभएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमानको खाड़ी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदन बायोलोजिकल इन शन्स नामक जर्नलमा प्रकाशित छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैर स्थानीय प्रजातिहरूले जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन्। यसले समुद्री पारिस्थितिकीय प्रणालीमा ठूलो स्तरमा उल्लेखनीय असर पार्न सक्ने र सुपर स्प्रेडर जैविक अतिक्रमण जस्तै अवस्था सृजना गर्न सक्ने वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। प्रतिवेदनका अनुसार गएको फेब्रुअरीदेखि पर्सियन र अरबिक खाड़ीमा झण्डै 1,500 जहाजहरू अलपत्र परेका छन्। यसै गरी ओमानको खाड़ीमा पनि 100 जहाजहरू रोकिएका छन्। लामो समयसम्म एकै ठाउँमा स्थिर रहने जहाजहरूमा धेरै समुद्री सूक्ष्म जीव, लेउ र मेरुदण्ड विहीन जीवहरू छिटो टाँसिन्छन् र त्यहाँ हुर्कन थाल्छन्। यसलाई बायो फाउलिङ भनिन्छ।
4: नेपाल दर्पणमा अब खेल खबर। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिमबाट खेलेका जैबले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनका साथै 12 विकेट लिएका थिए। बायाँ हाते ब्याटर उनले टी20 क्रिकेटमा 112 खेलबाट 140 स्ट्राइक रेटमा 1,792 रन बनाएका छन्। यस्तै उनले 23 विकेट लिएका छन्। सुदूरपश्चिमले कप्तान दिपेन्द्र सिंह एरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई टोलीमा भित्र आएको थियो। तेस्रो संस्करणको एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भदौदेखि रासोपाका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने, कांग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई।
4: देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालो बजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह।
5: चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि ठप्प, चाड पर्व नजिकिँदै गर्दा बजारमा सामान अभावसँगै मूल्य वृद्धिको जोखिम।
4: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी, जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने वैज्ञानिकहरूको चिन्ता।
5: र सुदूरपश्चिम रोयल्सले इंग्ल्याण्डका सेफ अली जेबलाई फेरि भित्र्यायो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कैसे हो?
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 98023 64 460।
2: खै दाई दुई लिची रोड अनि एउटा सुर्ती ल्याउनुस् न।
3: ए ल ल लिनुस् भाइ।
2: अनि दाई कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
10: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेन छस्।
11: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
14: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
15: देख्नु भएन, औषधि हालेको।
14: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
15: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
14: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
15: हजुर,
14: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
15: ए विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
15: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
15: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
5: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु बढिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एटीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो
11: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
12: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
11: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि सम्पर्क 9857024344 9857035227 र 9857073220।
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
16: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन,
16: स्त्री तथा प्रसुति,
9: बाल रोग,
16: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बात रोग,
16: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
16: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
16: डिजिटल एक्सरे,
9: ईसीजी,
16: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
16: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
17: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
19: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही,
20: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
21: 98-570-21-835।
22: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
23: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
22: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
24: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
22: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
25: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
26: सबै मिलाइ खुवाऊ।
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
28: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
29: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
8: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
29: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
8: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
29: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
30: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
31: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
32: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
33: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
32: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
33: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
32: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पुरा गराऊ।
33: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
32: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
33: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
32: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
31: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? केको हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइरी भाउजू,

नगर नगरपालिका आठ बहादुरगंज का गांव घर का स्थानीय डर धमकी देखा पिस्तोल बोकेर हिड़ी रहेको भन्ने सूचना का आधार में खोजी अभियान चलाउँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्ने में कृष्णनगर नगरपालिका पांच डबरा निवासी 23 वर्षीय आशीष पांडे, कृष्णनगर नगरपालिका आठ दयानगर निवासी 21 वर्षीय जितेन्द्र मौर्य र 19 वर्षीय विनोद कश्यप रहेका छन्। उनीहरूको साथबाट एक थान पिस्तोल र उनीहरूले प्रयोग गर्ने लु 61/70/72 नम्बरको मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख प्रहरी निरीक्षक महेश कुमार आचार्यले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तिलोत्तमा वडा नम्बर 6 स्थित श्री महाकाली कालिकादेवी मन्दिर समितिको आठौं साधारण सभा तथा चौथो अधिवेशन आज सम्पन्न भएको छ। समितिका अध्यक्ष निमप्रसाद श्रेष्ठको अध्यक्षता तथा 1008 डाक्टर स्वामी विमलानन्द सरस्वती महाराजजीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा जनप्रतिनिधि सल्लाहकार कार्य समितिका पदाधिकारीहरू तथा सदस्यहरूको सहभागिता रहेको थियो। मन्दिरको संस्थागत विकासमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको कार्यक्रममा वक्ताहरूले आध्यात्मिक चिन्तनको विकासमा जोड़ दिएका थिए। अधिवेशनले मन्दिरको आगामी कार्ययोजना तथा व्यवस्थापन सम्बन्धी महत्वपूर्ण निर्णयहरू सर्वसम्मतिले पारित गरेको छ। र नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको मिति आज सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका दुई दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल नेपाल प्रिमियर लीग तिहारपछि मंगसिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाइरहेका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो। यही खेल खबर सँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुरू। नागरिकमा सरकारप्रति अनिश्चितता, हताश र आक्रोश रहेको सभापति गगन थापाको भनाई। राष्ट्रपतिले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने, मन्त्रीहरू अनिवार्य केन्द्रीय कार्यालय जानुपर्ने। आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड़ दिएर विभिन्न देशमा मनाइदै 3 दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्व मेयर सिंहको शव जंगलमा भेटियो। तराईमा अबका केही दिन गर्मी बढ़ने, मौसमविदहरूको भनाई। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा सुस्ता नदी कटानको स्थलगत अवलोकन। बजेट अभावले नदी कटान नियन्त्रणका काम नरोकिने दावी। तिलोत्तमा वडा नम्बर 6 श्रीमा कालिका देवी मन्दिरको 8 साधारण सभा सम्पन्न। कपिलवस्तुमा पेस्तोल सहित 3 जना पक्राउ। र नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने। साँझ 7 बजेको हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
2: उत्सवको पर्व
3: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
2: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
3: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
2: फोन नम्बर 0175 4956
4: सौजी क्युआर भए
5: भन्नुहोस् त मेसेज आएको छैन
6: घरी एसएमएस

0: कहिले पनि मुख नखोला हुन्छ, यसरी कहाँ सकिन्छ?
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्त जान्त
3: होइन, के भयो बाबु?

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।
5: काका निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी, एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर सुहाड बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू विजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
8: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5825205।
9: तिलोत्तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98672-96018।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई बाबुजू?
13: दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
17: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा एक शङ्क नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
16: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
17: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
16: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
18: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
19: हाम्रा सेवाहरू
18: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
19: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
18: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
19: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
18: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
20: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
21: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
22: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो, यतिका औषधि लिएर बसिरहेको छौ त। के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
23: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
24: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि, 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाँझोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
25: ओ मिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
26: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
25: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर्स, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
0: स्वास्थ्यमा बटवल,
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर, व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र, कालो बजारीलाई कार्यवाही गरिने।
1: गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँधिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरेका छ।
0: आज देशभरमै गर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
0: उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदै 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो। आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं। हामी सबैले चित्त बुझाएका थियौं। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो।
0: र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार। एनपीएल खेल, सुदूरपश्चिम क्रिकेट खेल्न इंग्ल्याण्डका जैव अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न मन्त्रालय र निकायबीच समन्वय नहुने समस्या वर्षौं देखिएको छ। एउटै स्थानमा फरक फरक निकायले योजना बनाउँदा दोहोरोपण बढ़ने गरेको छ र सीमित स्रोतको अनावश्यक खर्च भइरहेको छ। यस्तो अवस्थाले विकासको गति मात्रै होइन गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्दै आएको छ। सुधारका लागि एकीकृत योजना प्रणाली, स्पष्ट जिम्मेवारी निर्धारण र सूचना आदान प्रदानको प्रभावकारी संयन्त्र बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने ग्यासको अभाव र आपूर्तिमा कालोबजारी भइरहेको गुनासो आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाएका छन्। मन्त्रालयहरूले प्रहरीको सहयोगमा अनुगमन तीव्र बनाएका हुन्। आज काठमाण्डुका 55 ग्यास डिपोमा प्रहरी परिचालन गरी उपभोक्तालाई ग्यास वितरण सहज बनाएको छ। हिजो मात्रै प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर बिक्रीमा सहजीकरण गरेको थियो। भक्तपुरमा भने एउटा सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका थिए। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले ग्यासको आपूर्ति सहज हुँदै गए पनि उपभोक्तालाई समस्या पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सीआईएनसँग बताउनुभयो।
1: ग्यासको आपूर्ति विदेशबाट राम्रै भइरहे पनि भित्रपट्टि चाहिँ नेपालभित्रको वितरणमा केही समस्याहरू देखिएको थियो र यो समस्यालाई पहिचान गरेर समाधान गर्न हामीले यो क्युआरटी भन्छ नि, क्विक रेस्पोन्स टिम संचारमा ल्यायौं। आज चाहिँ 4 दिन हो यो रेस्पोन्स टिमले काम गरिरहेको, जो चाहिँ साह्रै निडी छ, खाँचोमा छ, अरू वैकल्पिक उपाय छैन भने उसलाई चाहिँ तुरन्त उपलब्ध गराउने गरी त्यो टिमले काम गरिरहेछ। गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँधिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
5: नेपाल आयल निगमले भने ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका 44 गाउँपालिकामा गरिएको अध्ययनमा 20,000 भन्दा बढ़ी बाँदर रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर हरिश शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा रातो बाँदर, पहरे बाँदर र लंगुर गरी 3 प्रजातिका बाँदर भेटिएका छन्। अध्ययन अनुसार किसानलाई सबैभन्दा बढ़ी दुःख रातो बाँदरले दिने गरेको छ। बाँदरका कारण बाली नालीमा क्षति बढ़नुका साथै मानव वन्यजन्तु दण्ड समेत बढ़ेको अध्ययनले देखाएको छ। बाँदरको संख्या व्यवस्थापनका लागि वन्ध्याकरण हिरालु राख्ने र क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउन सुझाव दिएको छ। वन्यजन्तुको वासस्थान स्थानीय तहको सीमा भन्दा बाहिरसम्म फैलिने भएकाले समस्या समाधानका लागि समग्र क्षेत्रलाई समेटेर योजना बनाउनु पर्ने अनुसन्धानकर्ताको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारेको मसौदाका बारेमा आएका जाहेज सुझाव र सार्वजनिक भइरहेका विचारलाई समावेश गरेर अघि बढ़ने बताएको छ। विधेयकका वातावरण निरीक्षण र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस सरकारवालाले संयुक्त रूपमा ध्यान आकर्षण गराउँदै आएका छन्। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकाल,
6: मस्यौदामा छलफल चलिरहेको छ, फाइनल निर्णय भएको अवस्था होइन। होइन, जुन यसभन्दा अगाडि मस्यौदामा चाहिँ वातावरण विषय नपरेको मान्छेहरूलाई पनि स्ट्रेस दिने गरी आयो भन्ने जुन गुनासो भन्नुभयो, अब त्यो गुनासो स्वाभाविक छ। होइन, हामीले सुझाव कलेक्सनहरू गरिरहेको अवस्था छ मन्त्रालयले। अब सुझाव आयो भने त्यस्तो सुझावहरूमा सम्बोधन गरेर जाने सरकारको पनि छ, मन्त्रालयको पनि छ। त्यसो हुँदा त्यसमा संशोधन गरेर सुझावहरूलाई समेटेर जान सकिन्छ। मस्यौदा तयार गरेर जुन कुरो बाहिर आएछ नि त्यो त त्यो एकदम राम्रो पक्ष हो भन्ने लाग्छ। किन भन्नुहुन्छ भने मन्त्रालयले पनि ऐन संशोधन गर्दैछ भन्ने जानकारी भयो एउटा कुरा। अनि अर्को कुरो, यसको ऐन नीति निर्माण गर्दा पारदर्शी तरिकाले गर्नुपर्छ भन्ने कुरा छ। सरोकारवाला साथीहरूले जुन कन्सर्नहरू भनौँ न सम्बन्धित सरोकारवालाहरूले राख्नु भएको छ, उहाँले लिखित रूपमा मन्त्रालयमा सुझावहरू दिनुभयो भने उहाँहरूको सुझावहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ, हामी गर्छौँ भन्ने खालि।
5: यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक तह गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था सच्याउन माग गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो।
7: सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मांग अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्ने छ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौ।
5: सुस्ता क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली पहाड़ी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाड़ी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग, कर्णाली प्रदेशका पहाड़ी भूभाग साथै सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
8: सुदूरपश्चिम प्रदेश है रातिको हकमा चाहिँ त्यस्तै गण्डकी प्रदेशको पहाड़ी भूभागमा, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थान, त्यस्तै हाम्रो यो कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। बाँकीतिर औसत वर्षा नहुनसक्ने देखिन्छ। त्यो ठूलो खालको झरी टाइपको छैन, वर्षा भए पनि रोकिने खालको देखिन्छ, त्यही नै हो। यतिकै अब मनसुन चाहिँ मनसुनको समयमा छौँ हामी, होइन त्यसरी नै बुझ्नुपर्ने हुन्छ, अब ठ्याक्कै होइन। तर पहाड़ी भूभागहरूमा चाहिँ मनसुनको समयमा जलवाष्पहरू आइराखेका हुन्छ, पहाडीको भागमा अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा हुन्छ। अब कतिपय अब सबै वर्षा भएको ठाउँ पहाडीको भागहरू छ भने त्यहाँ पहिरो जान्छ।
5: कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी पानी पर्ने सक्ने पूर्वानुमान गरिएको र ती क्षेत्र र भूभागमा बाढ़ी पहिरोको जोखिम रहेको महाशाखाको भनाइरहेको छ। संघीय संसद प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो एक बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्न उत्तरको कार्यक्रम रहने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न उत्तरको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
2: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा भोलिका लागि एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत भोलि दर्ता भएर बसेका तीन चार विधेयकहरू सभामा प्रस्तुत हुन्छन् यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तीन चार विधेयकमा चाहिँ कर्मचारी सञ्चयको दोस्रो संशोधन विधेयक 2083 छ, त्यसले गर्दा मेल मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बालश्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
5: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा सभापति थापाले पार्टीका कामहरू विधान सम्मत भएकाले डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं, हामी सबैले चित्त बुझाएका थियौं। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। यो जिम्मेवारी पूरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन, यो कुरा गर्ने कुरामा संवाद गरिरहेको सब संवाद गर्छ। एउटा कुरा चाहिँ म ख्याल गरिदिन सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, दबाएर पनि म दबिन्न, फकाएर पनि फके, विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु।
5: नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनुभयो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजाबाट सेना फिर्ती सम्बन्धी 15 बुधे योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। नेतन्याहुले इजरायलले 15 बुधे दस्तावेज अस्वीकार गरेको बताउनुभयो, तर हमासले इजरायलले गाजामा जारी सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्र आफ्ना भारी हतियार हस्तान्तरण गर्ने शर्त राखेको छ। अब खेल खबर। सुदूरपश्चिम रोयल्सले आगामी नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटका लागि इंल्याण्डका अलराउण्डर सेफ अली जैवलाई अनुबन्धन गरेको छ। जैव पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेल्नु भएको थियो, त्यति बेला उत्कृष्ट प्रदर्शन गर्नुभएका उहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो।
0: सरकारी कार्यालयलाई बिचौलिया र भीड़भाड़ रहित बनाउन चालिएको कदमबाट सेवाग्राही खुशी।
9: केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
0: स्थानीय सरकार र प्रशासनको पहलबाट देखिएको नतिजा अरू प्रशासन कार्यालयका लागि पनि अनुकरणीय। रिपोर्ट बर्खाको समयमा बालबालिकालाई झाडा पखालाबाट बचाउने कसरी? संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। संघीय स्तरमा सिंहदरबारको काम कार्यवाहीमा परिवर्तन गर्न खोजिए जस्तै जिल्लामा प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ। त्यसै मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहर्नुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
14: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ:
15: अहिले यताउति दौड़िनु पर्ने नि त, एउटै कोठाबाट त्यहाँ अब टोकन सिस्टमले गर्दै र त्यहाँबाट त्यहाँ जानु भने बाबुआमाको फोटो सोटो मागदियो।
14: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल:
9: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिजौलीहरू, अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
14: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
16: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौं। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरूरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौं।
14: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्नेसम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयामा बालबालिकालाई झाडा पखालाको उच्च जोखिम।
17: बच्चाको हात पनि राम्रोसँग खानेपानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने।
0: बाल बालिकालाई झाडा पखालाबाट जोगाउने उपाय के होला? विज्ञको सुझाव सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 314 खण्डमा छौं। बर्खाको समयमा बालबालिकामा देखिन सक्ने झाडा पखाला र यसबाट बस्नका लागि के कसरी सावधानी अप्नाउने, हाम्रो पालोको आजको अंकमा हामीले यसै विषयमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको कुराकानी सुनाउँदैछौ।
17: झाडा पखाला लाग्ने त्यो पनि समय अनुसारले नै हुन्छ। जस्तो जाडो महिनामा धेरै जसो भाइरल डायरिया भन्छौँ हामीले, भाइरल इन्फेक्सनले गर्दा
20: चिसोका कारण हुने,
17: चिसोमा हुने भाइरसको कारणले हुन्छ। पानी पर्ने सिजनमा चाहिँ नि फोहोरले गर्दाखेरि हुन्छ, कहिले कहिले यो कोलेराले गर्दाखेरि पनि हुन्छ। फोहोर पानी भयो भने, पानी उमालेर खाएन भने अरू संक्रमण गर्ने ब्याक्टेरियाहरूले
20: अलि बढी चाहिँ जाडो मौसममा जोखिम हुन्छ झाडा पखाला लाग्ने कि गर्मी मौसममा अलि बढी हुन्छ?
17: फरक फरक हुन्छ, त्यो कारण चाहिँ फरक हो होइन। गर्मी महिनामा चाहिँ पानी कुकिङ दूषित भएर हुने, धेरै खाना र पानी दूषित भएर हुने हुन्छ। जाडो महिनामा चाहिँ यो भाइरसले गर्ने भएको भएर वातावरणमा जुन भाइरसको इन्फेक्सन हुन्छ त्यसले गर्दाखेरि हुन्छ। उसलाई रुगाखोकी पनि लाग्छ, जाडा भन्दा पनि लाग्छ, त्यो हुन सक्छ।
20: बालबालिकालाई लाग्ने जुन झाडा पखाला छ यो गर्मी याममा, त्यो पनि मनसुनका समयमा हुने झाडा पखालालाई चाहिँ कसरी रोक्न सक्छ अभिभावकले?
17: सफाई नै हो होइन। शिशु बालबालिकालाई खाना खुवाउनु अगाडि हात धुन लगाउने, आफूले पनि हात धुने, खुवाउने बेलामा पानी जहिले पनि उमालेर खुवाउने। हामीले पानी चाहिँ उमालेर खान्छौँ, अनि अरू कुरा चाहिँ त्यो खाने पानीले सफा गर्दैनौँ होइन, धाराको पानीले गर्छौँ। त्यो गर्दाखेरि पानी त उमालेर खाएको छौँ, तर अब हात धुँदाखेरि पनि पानी यतिकै हामीले त्यति राम्रोसँग हात नधुने र सफा पानीले हात नधुँदाखेरि पनि त्यसले गर्दाखेरि पनि समस्या हुन सक्छ। झिँगा बनकेको कुराहरू नखान दिने होइन, खानेकुराहरू छोपेर राख्ने, ताजा खानेकुरा खाने, घरमै पकाएको तातो तातो खानेकुरा खायो भने चाहिँ संक्रमण हुने चान्स कम हुन्छ।
20: अभिभावकले चाहिँ ख्याल गर्नुपर्ने कुराहरू, जस्तो यो गल्ती गर्दाखेरि चाहिँ बालबालिकालाई, अझ विशेष गरी सहर केन्द्रित बालबालिकाहरूलाई चाहिँ झाडा पखाला लागिरहेछ भन्ने के चाहिँ यहाँको अनुभव?
17: एउटा त पानीकै भयो होइन, पानी उमालेर नखुवाउने, प्रशोधन गरेर नखुवाउने एउटा भयो। अर्को कुरा चाहिँ नि बजारको खानेकुराहरू खुवाउने होइन, अब किनेर ल्याएर अब अलिक कहाँ पकाउने, किनेर ल्याएर खुवायो भन्दाखेरि अब त्यो कस्तो हुन्छ, बासी खानेकुरा हुन्छ, त्यसमा चाहिँ नि किटाणु भइसकेको खानेकुरा खाँदाखेरि बढी हुन्छ, बच्चाले रुन्छ, त्यसैले खुवाइदिउँ भन्ने त्यसैले खाना र पानीबाटै सर्ने भएको भएर त्यतातिर चाहिँ अलिक बढी नै ध्यान दिनुपर्छ।
20: विद्यालयमा अब पानी अब घरबाट कतिपय घरैबाट बोतलमा लिएर जानुहुन्छ होइन, कतिपयले विद्यालयमा पनि भरेर खानुहुन्छ, अनि त्यो बोतलको पानी खाँदै गर्दाखेरि चाहिँ बोतलको मुख गाडेर खाने र मुखमा भएको केही खानेकुराहरू चाहिँ बोतलमा पनि खस्ने पनि हुँदो रहेछ कि, त्यसले चाहिँ कतिको जोखिम
17: गर्दाखेरि पनि हुनसक्छ। त्यो किटाणु नै त्यसमा, त्यो बोतल हामीले राम्रोसँग सफा गरेन भने त्यसैमा किटाणु बढ्छ, अनि त्यसले गर्दाखेरि पनि हुन सक्छ संक्रमण।
20: खानपानमा चाहिँ के ध्यान दिने झाडा पखाला नलागोस् भनेर?
17: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने, सकुबर होइन ताजा खाने, बासी सडेगलेको नखाने, फलफूलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
20: खाने पानीमै पखाल्नु पर्यो,
17: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ नि त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाले हुन्छ र त्यसमा झिङ्गा सिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
20: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
17: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छौँ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ, त्यसैले उसले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीचबीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बीचबीचमा चाहिँ जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौँ त्यसरी नै बनाउने, सादा पानी र त्यो बीचबीचमा गरेर खुवाउन सकिन्छ।
20: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दैहाल्नुपर्छ?
17: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लठ्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो बच्चा पहिलाको जति चङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा दिसा गरेर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
20: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो?
17: त्यो अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
20: पचाउन सक्दैन भनेर चाहिँ खान दिइदिनुपर्छ।
17: एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउले शरीरले नै माग्न थाल्छ नि, बच्चाले खाना खोजेको छ भने खुवाउन सकिन्छ आफैले पकाएर राम्रोसँग पकाएर, अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्र त धेरै प्रोटिन नै हुँदैन,
20: छोक्रा
17: गरेर खुवाउनुपर्छ दाल खुवाउँदाखेरि।
20: मुसुरीको दाल अलिक बढी खुवाउने, मुङको दाल खुवाउने, अनि मासको दाल खुवाउनु हुँदैन, कालो दालहरू हुन्छ नि खुवाउनु हुँदैन भन्ने पनि छ,
17: सबै थोक खुवाउन सकिन्छ।
20: तपाईँको सुझाव के छ अभिभावकलाई यो मनसुनको समयमा?
17: मनसुनको समयमा सरसफाइमा सबभन्दा ध्यान दिनुपर्छ, पानी उमालेर खाने, बच्चाको हात पनि राम्रोसँग खाने पानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने र बच्चालाई झाडा पखाला लागिहाल्यो भने जीवनजल पानी खुवाउने, धेरै भयो भने अस्पतालमा सल्लाह लिने।
18: बर्खाको समयमा बालबालिकामा झाडा पखालाको जोखिम र बस्नका लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानी सकिएसँगै आजलाई हाम्रो पालोको समय सकिएको छ। विपद वा अन्य कुनै पनि संक्रामक रोग र यसको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार भए साझा खबर @gmail.com इमेल गर्नुहोला। सीआईएनको सामाजिक सञ्जाल मार्फत पनि तपाईँले प्रश्न तथा विचार पठाउन सक्नुहुनेछ। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
4: लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर भेटिएका छन्। व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव रहेको छ। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र पारिएको छ। कालो बजारी गर्नेलाई कार्यवाही गरिने भएको छ। आज राति देशभर मेघ गर्जन सहित वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको चेतावनी समेत जारी भएको छ। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग गरिएको छ। उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक रहेको छ। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदैछन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर कार्यक्रम पनि तय भएको छ। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाइ छ। र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार गर्नुभएको छ। एनपीएल खेल्न सुदूरपश्चिम क्रिकेटमा इंल्याण्डका जैव
0: अनुबन्धित हुनुभएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाट लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: खै दाई, दुई चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
5: ए ल ल, लिनुहोस् भाइ।
4: अनि दाई, कति भयो पैसा?
5: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
6: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ।

0: नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु।
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बस्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
7: बाफ्रे,
6: अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
2: नेपाल सरकार विज्ञापन हो।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
10: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
11: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
12: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
11: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
14: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
13: किन त्यस्तो गरेको होला त?
14: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
13: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
15: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जातीय विभेद के अंत करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्?
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
13: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
12: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनु नि, वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: बिहार का खांटी ओबीसी सीमेंट, देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर, फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
5: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलनचौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
8: फोन नम्बर 071542569
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: होइन के खुसीको खबर हो दाजु?
10: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071537823।
11: सौजी क्युआर भयो है?
12: ए बगनुस् त, मेसेजै आएको छैन।

0: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806233111 र 9806221354।
3: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
6: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
6: स्त्री तथा प्रसुति,
3: बाल रोग,
6: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
6: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
6: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
6: डिजिटल एक्सरे,
3: ईसीजी,
6: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
6: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
7: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
8: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
9: 9857-21-835।
10: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
10: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
14: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यासदेखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
3: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
3: हुन्छ
9: हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे नानी, त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
11: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
15: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
17: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
17: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
17: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
18: माया र स्वभावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
7: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्ते डाक्टर साहब।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
13: देख्नु भएन, औषधी हालेको।
14: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
13: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
14: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
13: हजुर,
14: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
13: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
13: ए, अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
13: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए
16: बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
17: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
16: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
17: है बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
16: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
17: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
16: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
18: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बारी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
21: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
22: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
23: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
22: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
23: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
22: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
23: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
22: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
23: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
24: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
25: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
25: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
26: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
27: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470-24870।
28: किन
0: झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857-21-757 र 9842-96-228।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 9875-85188, 9875-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
8: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
9: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
12: सौजी क्युआर भयो है?
28: ए बगाउनुहोस् त, मेसेज आएको छैन।
29: घरी एसएमएस आएन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्ने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-641 535-641।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ।

0: उत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
1: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शंकरनगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
3: हाम्रा सेवाहरू
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
4: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
5: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
6: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
7: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
6: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
8: हजुर, नेपालमै उत्कृष्ट
6: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलोतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5921-183, मोबाइल 9857068805, 97676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
9: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
12: के हुनु? नर्स नानी, जेठी बुहारी, दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: माछा मासु अन्डा, मिठो सबै भन्दा माछा मासु अन्डा।

0: मिठो
1: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
2: सबै मिलाई खुवाऊ।
1: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
3: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
4: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
5: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
13: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
14: 3 दिन भयो।
13: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
14: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
13: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
14: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
15: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
13: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
9: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
0: स्वास्थ्यमा बटुवाल,
2: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यास देखि नीतिका कुरा,
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: मिठा से घुल
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364460।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गर्मी के मौसम में सरुआ रोग से बचा जाए। गर्मी के मौसम में मलेरिया, चिकनगुनिया, कालरा, डेंगू, हैजा जैसन विभिन्न सरुआ रोग फैल सकत है। सरुआ रोग फैलाए वाला माछी, मच्छर ई सब से बचा जाए। सरुआ रोग से बचे के लिए शुद्ध और उबालल पानी पिया जाए। बासी और सड़ा गला खाना न खावा जाए। घर के भीतर और आसपास सर सफाई रखा जाए। अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
2: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
3: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
2: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Marga Kanji Office Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98575188 98575252 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
6: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
7: ए जान्छ जान्छ
8: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश

0: फोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
1: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही।
3: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: नमस्कार हो नमस्कार नाई, यी बुढौती में बुढा बुढी का बात कही जाता। अका होई डाक्टर नी बहिनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
11: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
10: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
12: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
10: फल फूल और साग पात बच्चा के खाना साथ साथ
11: सब मिल के खियावल जाए,
10: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
11: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
10: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी तक भर धिका के पिए के चाही, बुझलू ने।
11: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
13: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
17: अनि पानी, फलफूल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ।
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
20: शुभ प्रभात गुरुआमा।
21: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
20: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
21: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
22: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
21: हो, अरू भन त।
23: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
24: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
21: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
25: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
26: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
24: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
21: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
28: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
29: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
28: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
29: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
28: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
29: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
28: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
30: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
31: लो, किन नि? के भयो, सन्चो भएन?
30: होइन, यतिकै जाने मन लागेन।
31: यतिकै पनि हुन्छ?
30: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
31: ए, कुरा त्यस्तो पो। ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
32: नमस्ते। कति कामले पाल्नु भयो?
31: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
32: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
30: हस् म्याडम।
33: नेपाल सरकार विज्ञापन बोर्ड।
34: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
30: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
34: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
30: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
33: नेपाल सरकार विज्ञापन बोर्ड।
35: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
0: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको
1: ए हो र? अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
0: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाट लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगर पालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हौ श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
2: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
1: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
2: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
1: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
2: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: गुरुदेव, मलाई योग गर्दा अति आनन्द र खुशी आउँछ, तर ध्यानमा बस्दा बीच बीचमा कहिले कहीँ दिमाग झन्झन करेन्ट लागे जस्तो वा निन्द्राको झड्का लागे जस्तो, यो के समस्या हो गुरुदेव? योग गर्दा आनन्द आउँछ, बडो राम्रो कुरा। जीवनमा यति बुझाउँ काफी छ, जे गर्दा आनन्द आउँछ त्यही गर्ने, जे गर्दाखेरि आफूलाई आनन्द आउँछ त्यही गर्नुपर्छ। तर ख्याल के गर्नुपर्छ भने, मैले गरेको कृत्यले कर्मले मलाई आनन्द त आयो, तर अरू कसैलाई दुखी बनाए कि बनाएन। मैले अहिले आनन्द लिँदाखेरि अरू कसैलाई र भविष्यमा म स्वयंलाई दुखी बनाउँछ भने त्यो चाहिँ गर्नुहुन्न। यदि भविष्यमा म पनि दुखी हुन्न र अरू कसैलाई पनि नोक्सान गर्दैन भने, त्यस्ता विषयहरू चाहिँ जे गर्दा आनन्द आउँछ त्यही गर्नुपर्छ। तपाईँले योग गरेर

त्यस्तो केही अलिक फरक प्रकारको अनुभव हुन्छ, त्यो किन हुन्छ होला यहाँको जिज्ञासा छ। यो हाम्रो चेतनाको कारणले हुन्छ। हाम्रो चेतन मन बिस्तारै चुपो लागेर बसेपछि निष्क्रिय हुन थाल्छ, हामी अचेतनमा गइहाल्छौँ। एक प्रकारले अब हामी अचेतनमा जान्छौँ, जसरी हामी सुत्दाखेरि बेलुका निन्द्रामा पनि सुरुमा जागृत हुनुहुन्थ्यो, चेतन हुनुहुन्थ्यो, बिस्तारै निन्द्रामा प्रवेश गर्नुहुन्छ, निद्रा आएपछि केही पनि थाहा हुँदैन, केही थाहा हुँदैन। यसको अर्थ चेतन मन निष्क्रिय भयो। अब अवचेतन मन सक्रिय हुन्छ, त्यो बेलामा सपना देख्छौँ। केही समयपछि अवचेतन मन पनि निष्क्रिय हुन्छ, त्यसपछि हामी गहिरो निन्द्रा डिप स्लिपमा जान्छौँ, सुसुप्ति भन्छ त्यसलाई, त्यो सुसुप्तिमा जान्छौँ, केही पनि थाहा हुँदैन, सपना पनि हुँदैन, मन पनि त्यतिखेर निष्क्रिय हुन्छ। चेतन मन त निष्क्रिय भयो भयो, अवचेतन मन पनि निष्क्रिय हुन्छ र हामी पुरै अचेतनमा जान्छौँ। तर योगले खोजेको के हो भने यात्रा त्यस्तै होस्, चेतन मनबाट अवचेतन हुँदै अचेतनसम्म पुगोस्, तर होस रहोस्, अलिअलि थाहा होस्, होसको दियो ननिभोस्, चेतनाको दियो निभ्नु हुन्न, हल्का हल्का भए पनि बल्नुपर्छ। खोजेको यति मात्रै हो, ध्यानको उद्देश्य यति नै हो। ध्यानमा पूर्ण बेहोसी भयो भने ध्यान भएन, यो त अचेतनमा गयो, निन्द्रामा गयो। सजगता केही न केही बनिरहनुपर्छ, तर बानी लागेको छ नि, चुपो लागेर बस्यो कि निदाउने बानी लागेको छ, त्यो बेलामा तपाईँको चेतनमा निष्क्रिय भयो, अवचेतनमा जानुभयो। जसरी राति सुत्दा पनि त्यस्तै हुन्छ, तपाईँ सुत्नुभयो अनि बिस्तारै चेतन मन निष्क्रिय हुन्छ, जागृति सकिन्छ, तपाईँ अचेतनमा प्रवेश गर्नुहुन्छ, अनि त्यो बेलामा कहीँ केही भयो फेरि चेतनमा आउनुहुन्छ। त्यो आउने बेलामा कहिलेकाहीँ निन्द्रामा पनि झड्का लाग्छ, यस्तो हुन्छ। तर पुरै उता गइसकेपछि, निन्द्रामा गइसकेपछि त्यस्तो हुँदैन, त्यो जाने बेलामा त्यो एउटा ट्रान्जिट पोइन्ट हुन्छ, त्यो बेला त्यो ठाउँमा चाहिँ झड्का लाग्छ। ध्यान पनि त्यही हो, ध्यानमा पनि भएको त्यही हो। त्यो भित्र फिर्ता नआएको भए झड्का लाग्दैन थियो, जसँग फिर्ता आयो अनि झड्का लाग्यो। ध्यानको अभ्यास गर्दै गर्दै गएपछि चाहिँ तपाईँ उता सपना लोकमा पनि प्रवेश गर्नुहुन्छ, होस पनि बाँकी रहन्छ, थाहा पनि बाँकी रहन्छ। त्यो बेलामा विभिन्न प्रकारका दृश्यहरू देखिन्छन्। कहिले गुरुहरू देखिन्छन्, कहिले भगवानहरू देखिन्छन्, या प्रकृति देखिन्छ, विभिन्न प्रकारका दृश्यहरू ध्यानमा देखिन्छन्। त्यो बेलामा निदाउनु हुँदैन, होसमा देखिनुपर्छ सबै। होसमा तपाईँले ती दृश्यहरू देख्नु भएको छ भने त्यो ध्यान ठिक बाटोमा गइरहेको छ भन्ने बुझ्नुपर्छ। तर बेहोसीमा देखियो भने चाहिँ फेरि केही अर्थ भएन। त्यसपछि केही समयपछि त्यो दृश्यहरू पनि हराउँछन्। दृश्य हराउनुको अर्थ सपना पनि हरायो, अब अवचेतन मन पनि निष्क्रिय भयो। त्यसपछि तपाईँ गहिराईमा ध्यानको सुसुप्ति अवस्थामा जानुभयो, त्यहाँ होसमा जानुभयो भने अनि अत्यन्तै गहिरो आनन्द आउँछ, केही पनि नभएको जस्तो शून्यताको अनुभव हुन्छ। शून्यता हुन्छ, केही पनि हुँदैन, तर आनन्द चाहिँ हुन्छ, आनन्दको अनुभव हुन्छ।

हमारा ध्यान वास्तविक ध्यान त्यहाँबाट प्रारम्भ हुन्छ। त्यो शून्यता भन्दा अगाडि, त्यो शून्यतालाई एक प्रकारले मौन पनि भन्नुहोस्, त्यो मौन भन्दा अगाडि चाहिँ चल्ने जुन सपना लोक छ अथवा अवचेतन मन छ, त्यो चाहिँ ध्यानसम्म जाने बाटो चाहिँ हो, पुरै ध्यान होइन, तर ध्यान लागिरहेको छ मलाई, म ठिक बाटो हिँडेको छु भन्ने बुझ्नुपर्छ। र त्यो क्षेत्रमा जाँदाखेरि सुरु सुरुमा झड्का लाग्नु यो स्वाभाविक हो। झड्का लाग्यो यसको अर्थ तपाईँ ध्यानकै क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ, ठिक बाटोमै हुनुहुन्छ भन्ने प्रमाणित हुन्छ, राम्रो कुरा हो।

0: एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
1: होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए, किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
3: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
4: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
8: ए धन्त धन्त।
5: होइन के भयो बाबु?
9: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
5: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: उत्सवको पर्व
11: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
10: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
11: कृषि विकास ब्याङ्कको गल्ली विनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
10: फोन नम्बर 071-542-6999 549-6999।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: होइन के खुसीको खबर हो दाजु?
12: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
13: हो र?
12: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल। फोन नम्बर 071-533-823।
14: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
15: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
16: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
17: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
15: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यस सुन्नुहोस्,

0: पेपर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मॉडर्न टेक्नोलॉजी र प्रिमियम फिनिशिङबाट चमकाइन्छ।
1: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडवान्स्ड प्रोडक्शन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशीन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
0: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
3: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857073397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

दिलोत्तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक सुनौ एकपटक। तातो पानी नाका ठप्प हुँदा मूल्य वृद्धिको जोखिम बढ्यो, सामानको मूल्य अचाक्ली वृद्धि भएको व्यवसायीहरूको भनाई। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक शुरू, नागरिकमा सरकारप्रति अनिश्चितता हस्ताश, आक्रोश रहेको सभापति थापाको धारणा। राष्ट्रिय स्वतन्त्र पार्टीले भदौबाट नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने, मन्त्रीहरू अनिवार्य जानुपर्ने। तराईमा अबका केही दिन गर्मी बढ़न सक्ने, मौसमविदहरूको भनाई, तथापि केही स्थानमा वर्षा जारी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा सुस्ता नदी कटानको स्थलगत अवलोकन। तिलोतमा वडा नम्बर 6 को श्रीमा कालिका देवी मन्दिरको 8 साधारण सभा सम्पन्न। 3 दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्व मेयर सिंहको शव जंगलमा भेटियो, कपिलवस्तुबाट पिस्तोल सहित 3 जना पक्राउ। ओली प्रतिकूल निष्कर्षपछि रोकियो एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन। र नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुँदै

0: ಸಹಾಯ ಗೊಳ್ಳು. ವಾತ್ಸಲ್ಯ ಬುಟವಲ್ ಕ್ಲಿನಿಕ್, ಸುಖನಗರ್, ಬುಟವಲ್. ಸಂಪರ್ಕ 9800364460.
1: अब हाल खबर विस्तार में प्रधानमंत्री बालेन्द्र शाहले भारत र चीन का राजदूतसंग आज एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमंत्री को सचिवालय का अनुसार प्रधानमंत्री आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तव र दिउँसो 3 बजे चीनिया राजदूत ग्यांग बाओबिंग बीच भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। यसअघि प्रधानमन्त्री शाहले चैत्र 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनैतिक नियोगका प्रमुखहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गेसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै पार्टीका सभापतिसँग भेटवार्ता गर्नुभएको छ। बालुवा टारमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकार र पार्टी बीच बढ्दो संशय र तिक्तताका बीच प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपति सभापति रवि लामिछाने बीच 45 मिनट कुराकानी भएको हो। प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुग्नु भएको थियो। बालेनले पछिल्लो पटक फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भन्ने अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट हुनुहुन्छ। साथै केही राजनैतिक नियुक्ति र सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बताएको छ। भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिन अघि गर्ने भनिएको चीन भ्रमणका विषयमा पनि कुराकानी भएको बुझिएको छ। वार्षिक झण्डै 9 खर्ब रूपियाँको वस्तु तथा सामान आयात हुने चीन स्वशासित क्षेत्रको प्रमुख व्यापारिक नाका तातोपानी ठप्प हुँदा बजारमा चीनबाट आउने सामानसँगै मूल्य वृद्धिको जोखिम बढ़ेर गएको छ। पहिरोका कारण नेपाल चीन बीचको महत्वपूर्ण व्यापारिक मार्ग अवरूद्ध रहेको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका बीच नेपाल र चीन बीचको विभिन्न व्यापार रेक नाकाको व्यापार समेत प्रभावित बनेको छ। यो नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीन बीचको सीमा नाका कोदारीमा छ। सड़क अवरूद्ध भएकाले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्रिन पाएका छैनन्। भोटेकाशे गाउँपालिका 5.0 किलो वडा नम्बर 2 कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँचिएपछि अरनीको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरूद्ध रहेका छन्। चीनबाट नेपाल भित्र नै तयारी पोशाक, जुत्ता चप्पल, विद्युतीय सामग्री, फलफूल, मेसिनरी तथा विभिन्न उपभोग्य वस्तुको आयात हुन सकिरहेको छैन। तातोपानी नाका हुँदै नियमित रूपमा आउने सामान रोकिन थालेपछि व्यापारीहरूमा चाडपर्वका बेला भाव बढ़ने चिन्ताले डेरा जमाएको छ। विशेष गरी तीज, दशैं र तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा चीनबाट हुने आयात प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले पत्रकारहरूलाई जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरू भएको छ। पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो। बैठकमा पार्टीको आगामी 15 औं महाधिवेशन र मुलुकको पछिल्लो राजनैतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुने कंग्रेस केन्द्रीय सदस्य विजय बहादुर स्वारले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा 15 औं महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अध्यावधिक र वितरणका बारेमा छलफल हुनेछ। यस्तै महाधिवेशन तयारी, समिति गठन र केन्द्रीय कार्य सम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ। बैठकमा पछिल्लो समय तराई मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको स्वाधीन र विपक्षीका भूमिका, प्रदेश सरकार र संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य स्वारले बताउनुभयो।